श्रोता सम्पूर्णमा हार्दिक स्वागत। तपाई सुनिरहनु भएको छ हाम्रो प्रिय रेडियो कार्यक्रम। आशा छ तपाईको दिन सुख स्वस्थ र उत्साहपूर्ण बितिरहेको छ। आजको सुविचार छ, सफलता भाग्यले होइन निरन्तर मेहनत अनुशासन र सकारात्मक सोचले प्राप्त हुन्छ। मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 31 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जुलाई महिनाको 15 तारीक, आज बुधबार। हाम्रो स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:30 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रममा हार्दिक स्वागत अनि अभिवादन जनाउँदै आजका हाम्रा प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं यसै मंगलध्वनिबाट।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ भक्ति प्रभात कार्यक्रममा कलाकार नन्दिनी शरणका भजनहरू। कार्यक्रममा अब यो अन्तिम भजन सुनाइरहेका छौं, स्वीकार्नुहोस्।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो भक्ति प्रभात कार्यक्रममा कलाकार नन्दिनी शरणका मीठा मीठा भाषणहरू। त श्रोता यसैको साथ आजले भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ।

गरिने कार्यक्रमबारे छोटो जानकारी अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौं कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र सिलङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौं गीती माला कार्यक्रम नेपाली आधुनिक गीतहरूको कार्यक्रम। 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। 10 बजे पुनः प्रस्तुत गर्नेछौ मुख्य समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजेतराने भने 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ठकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो।
1: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए। आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए।
0: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। कार्यक्रममा अब यो अर्को गीत सुनाइरहेका छौं चलचित्र बम्बईका चोरबाट कलाकार किशोर कुमार अनि आशा भोसलेको स्वरमा। यो चलचित्र क्राइम अनि मिस्ट्रीले भरिएको चलचित्र हो जसका निर्देशक अनि निर्माता एसटी नाराग रहेका छन्। चलचित्रमा कलाकारहरू किशोर कुमार, माला सिन्हा, अमर एनके मिश्र, हिरालाल, प्रतिमा देवी, पुनम कपूर, हेलन आदिले अभिनय गरेका छन्। चलचित्रका गीतहरूमा संगीत भरेका छन् रवि शंकरले। श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति।
4: हेलो हेलो
5: हेलो हेलो हेलो जी
4: कहो क्या है जी।

0: चलचित्र दिल तेरा दिवानाबाट सुनिरहनु भएको थियो यो गीत लता मंगेशकर अनि मोहम्मद रफीको स्वरमा। त यसैको साथ आज भने कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ। नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथमा मुख्य समाचार। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। भारत मालदीव स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। भारतले पश्चिम एशियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जलडमरू मध्येबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोर्याएको छ। आसाममा बाढ़ीको अवस्था भयावह बनेको छ। बाढ़ीको कारण राज्यका 6 जिल्लामा 37,000 भन्दा बढ़ी मानिसहरू प्रभावित बनेका छन् अनि अमेरिकाको टेक्सस स्थित डेलस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। अब समाचार विस्तारमा। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। एकै समयमा सामाजिक सुरक्षा सम्झौता जसलाई दोहोरो योगदान सम्झौता पनि लागू भएको छ, जसले ब्रिटेनमा भारतीय व्यवसायहरूको गतिशीलता र प्रतिस्पर्धालाई बलियो बनाउनेछ। यस ऐतिहासिक सम्झौता अन्तर्गत भारतीय निर्यातले बेलायतको बजारमा 99% ट्यारिफ लाइनमा 0% शुल्क पहुँच प्राप्त हुनेछ। यस सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई बलियो बनाउन र आफ्ना जनताका लागि समृद्धि ल्याउन साझा प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। हिज नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्दै वाणिज्य सचिव राजेश अग्रवालले भारत यूके व्यापार आर्थिक र व्यापार सम्झौतालाई भारतको व्यापार यात्रामा एक महत्वपूर्ण माइलखुट्टीको रूपमा वर्णन गर्नुभयो।
1: इस समझौते के तहत भारतीय निर्यातकों को ब्रिटेन में कई प्रमुख क्षेत्रों में शुल्क पूरी तरह समाप्त होने का लाभ मिलेगा। प्रोसेस्ड फूड उत्पादों पर 70% तक, समुद्री उत्पादों पर 21% से अधिक, इंजीनियरिंग सामान और ऑटो कंपोनेंट्स पर लगभग 18%, चमड़े और फुटवेयर उत्पादों पर 16% तक तथा वस्त्र और परिधान पर लगभग 12% तक लगने वाला शुल्क अब शून्य हो जाएगा। इससे ब्रिटेन के बाजार में भारतीय उत्पादों की प्रतिस्पर्धा बढ़ेगी। किसानों, मछुआरों, सूक्ष्म, लघु और मध्यम उद्यमियों तथा विनिर्माण क्षेत्र को नए अवसर मिलेंगे। रोहन के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: भारत मालदीव स्वतंत्र व्यापार समझौता का लागी

0: पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। यो द्विपक्षीय व्यापार र लगानी सम्बन्ध विस्तारको दिशामा एक महत्वपूर्ण कदम हो। वार्ता पछिल्लो हप्ता वर्चुअल रूपमा भएको थियो। वाणिज्य र उद्योग मन्त्रालयले भनेको छ, दुवै पक्षले सबै पक्षहरूमा ठोस प्रगति गरेका छन् र विभिन्न मुद्दाहरूमा व्यापक सहमतिमा पुगेका छन्। भारत मालदिव्सको दोस्रो ठूलो व्यापारिक साझेदार हो। वर्ष 2025-26 दुई देश बीचको द्विपक्षीय व्यापार 771 मिलियन अमेरिकी डलर भन्दा बढ़ी थियो। 2024-25 यो 679 मिलियन डलर थियो, जो 13% भन्दा अधिकको वृद्धि हो। भारतले आजदेखि हैदराबादमा 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। दुई दिवसीय यस बैठकमा ब्रिक्स देशहरूका श्रम तथा रोजगार मन्त्री अनि वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। बैठकको अध्यक्षता केन्द्रीय श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मानवियाले गर्नुहुनेछ। बैठकमा सामाजिक सुरक्षालाई बढ़ावा दिने, श्रम क्षेत्रलाई अझ व्यवस्थित बनाउने र कार्यबलमा महिलाहरूको भागीदारी बढ़ाउने जस्ता महत्वपूर्ण मुद्दाहरूमा चर्चा हुनेछ। यस अवधि रोजगार कार्य समूहद्वारा तयार गरिएको मसौदा घोषणा पत्रमाथि पनि विचार गरिनेछ। बैठकको उद्देश्य ब्रिक्स देशहरूबीच श्रम नीतिहरू, कौशल विकास, श्रमिक कल्याण र समावेशी रोजगारको क्षेत्रमा सहयोगलाई बलियो बनाउनु रहेको छ। भारतले पश्चिम एशियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जल डमरू मध्यबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोर्याएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा मीडियालाई जानकारी दिनुहुँदै भन्नुभयो, यस क्षेत्रमा शान्ति अनि स्थिरताको लागि तनाव कम गर्न अनि बातचीतको माध्यमबाट समाधान निकाल्न आवश्यक रहेको छ।
1: जो दो जहाज जिसपे कल रात हमला हुई या आज सवेरे हमला हुआ, तो इन दोनों जहाज में 30 हमारे भारतीय नाविक थे। एक जहाज में जिसमें 12 लोग थे उसमें एक नाविक की मौत हुई है और दूसरे जहाज जिसमें 18 भारतीय नागरिक या नाविक थे उसमें से 9 लोगों को घोर चोट पहुंचा है उनको, उसमें से 2 काफी गंभीर रूप से घायल भी है। तो ये था ब्यौरा जो कल का या आज सवेरे का जब भी समय में जब हमला हुआ। इसके अलावा कई एक जाने हमारे लोग गई है और मैं कह सकता हूं कि जितने भी देश हैं दुनिया में उसे सबसे ज्यादा जो कमर्शियल शिपिंग पर जो भी हमला हुआ है वो सबसे ज्यादा नाविकों की हमारे देश की लोगों की जान गई है।
0: नासाका अन्तरिक्ष यात्री अनिल मेनन अनि रूसका अन्य दुई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गरेका छन्। उनीहरूले कजकिस्तानबाट सोयुज MS-29 अन्तरिक्ष यान मार्फत उड़ान भरेका छन्। अनिल मेननको यो पहिलो अन्तरिक्ष यात्रा हो। यो मिशन लगभग 8 महीना हुनेछ अनि उनीहरू अप्रेल 2027 पृथ्वीमा फर्कनेछन्। नासाले दिएको जानकारी अनुसार यस अवधि अनिल मेननले वैज्ञानिक अनुसन्धान अनि नयाँ तकनीकहरूको परीक्षणसित जोड़िएका कैयन प्रयोग गर्नेछन् जो भविष्यको अन्तरिक्ष अभियानहरू अनि पृथ्वीमा जीवनको लागि उपयोगी हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल स्पेनको यात्रापछि बेल्जियमको राजधानी ब्रसल्स पुग्नु भएको छ। व्यापार, निवेश, प्रौद्योगिकी, नवाचार अनि स्थिरतामाथि ध्यान दिनुको साथै यूरोपसित भारतको आर्थिक साझेदारीलाई बलियो बनाउने उद्देश्यले एक उच्चस्तरीय अनि प्रतिनिधि मण्डल पनि केन्द्रीय मन्त्रीसितै रहेको छ। श्री गोयलले बेल्जियमका उप प्रधानमन्त्री अनि रोजगार, अर्थव्यवस्था तथा कृषि मन्त्री डेभिड क्लेरिनवालसित भेटवार्ता गर्नुभयो अनि व्यापार, निवेश, प्रौद्योगिकी, रसद कार्यबल गतिशीलतामाथि भारत बेल्जियम सहयोगको विस्तारमा पनि चर्चा गर्नुभयो। दुई नेताहरूले भारत यूरोपीय संघ स्वतन्त्र व्यापार सम्झौताको परिवर्तनकारी क्षमतामाथि पनि विचार आदान प्रदान गर्नुभयो अनि व्यवसाय र मानिसहरूको पारस्परिक लाभको लागि आर्थिक सम्बन्धलाई सुदृढ़ बनाउन आफ्नो साझा प्रतिबद्धताको पुष्टि गर्नुभयो। आसाममा बाढ़ीको अवस्था भयावह बनेको छ। बाढ़ीको कारण राज्यका 6 जिल्लामा 37,000 भन्दा बढ़ी मानिसहरू प्रभावित बनेका छन्। आसाम राज्य आपदा प्रबन्धन प्राधिकरण अनुसार बाढ़ीका कारण यस वर्ष हालसम्म 4 जनाको मृत्यु भइसकेको छ। सबैभन्दा अधिक प्रभावित जिल्ला उत्तरी लखीमपुर हो, जहाँ 35,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। सोनितपुर, धेमाजी, शिवसागर, जोरहाट र डिब्रुगढ़ जिल्ला पनि बाढ़ीबाट प्रभावित भएका छन्। 1,000 हेक्टर भन्दा अधिक क्षेत्रमा फसल नष्ट भएको छ। प्रभावित क्षेत्रमा राहत वितरण केन्द्रहरू सञ्चालन गरिएका छन्। भारतले वर्तमानमा 7 स्थानहरूमा 8.78 गिगावटको कुल स्थापित क्षमता रहेको 24 परमाणु ऊर्जा रिएक्टरको संचालन गरिरहेको छ। यसको साथै 8,000 मेगावटको संयुक्त क्षमता रहेको अन्य 10 रिएक्टर एकाईहरू निर्माणाधीन छन्, जसमा रिएक्टर प्रेसराइज हेवी वाटर रिएक्टर, बोइलिङ वाटर रिएक्टर अनि लाइट वाटर रिएक्टर सामेल छन्। देशले मुख्य रूपमा प्रेसराइज हेवी वाटर रिएक्टरहरूको संचालन अनि परमाणु ऊर्जा उत्पादनको लागि प्राकृतिक युरेनियम इन्धनको उपयोग गरिरहेको छ। सरकारले भारतले ऊर्जा सुरक्षालाई बढ़ियो बनाउन र स्वच्छ आर्थिक वृद्धिलाई बढ़ावा दिन आफ्नो परमाणु ऊर्जा कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको बताइएको छ। पछिल्लो हप्ता मेलबर्नमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको एक प्रमुख परिणाम भारत अस्ट्रेलिया नागरिक परमाणु सहयोग सम्झौताको अन्तर्गत प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दिनु थियो। यसले शान्तिपूर्ण उद्देश्यका लागि अस्ट्रेलियाबाट भारतमा दीर्घकालीन युरेनियम निर्यातको मार्ग प्रशस्त गरेको छ। अस्ट्रेलियाको युरेनियमले यी आणविक ऊर्जा रिएक्टरहरू चलाउन प्राथमिक इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्नेछ। अमेरिकाको टेक्सस्थित डालस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमीफाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। खेलको 2200 मिनटमा मिकेल ओयारजाबालले पेनल्टी मार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलको 98 मिनटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। स्पेनले अब फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड बीचको दोस्रो सेमीफाइनलको विजेतासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहिबार दिउँसो 12:30 बजे हिज राति भएको एक दिवसीय खेलमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। बर्मिङहमको एट बस्टनमा भएको खेलमा इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै 258 रन बनाएको थियो भने भारतले 45 ओभरमा 4 विकेट गुमाएर 262 रन बनाउँदै आफ्नो लक्ष्य प्राप्त गर्यो। कप्तान शुभमन गिलले सर्वाधिक 80 रन बनाएका थिए। अक्षर पटेलले अभिजित 57 तथा वाशिङटन सुन्दरले अभिजित 52 रनको पारी खेलेका थिए। 3 म्याचको श्रृंखलाको दोस्रो मुकाबला 16 जुलाईमा कार्डिफमा हुनेछ। यो समाचार युट्यूबमा @AIR कर्सेङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत ब्रिटेन बीच विस्तृत आर्थिक र व्यापार सम्झौता सीईटीए आजदेखि लागू भएको छ। भारत मालदीव स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। भारतले पश्चिम एशियाको घटनाक्रममाथि चिन्ता जताउँदै हर्मुज जल डमरुम मध्येबाट सुरक्षित अनि निर्वाध नौवहन तथा व्यापार जारी राख्ने आवश्यकता दोहोर्याएको छ। आसाममा बाढ़ीको अवस्था भयावह बनेको छ। अनि अमेरिकाको टेक्ससस्थित डेलस स्टेडियममा भएको फिफा विश्वकपको पहिलो सेमीफाइनल खेलमा स्पेन फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्यो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 15 तारीक जुलाई। हजुर, र आज पनि त्यस्तै रोचक जानकारीहरू लिएर श्रोता समक्ष हामी आइपुगेका छौं। र आजको कार्यक्रमको थालनी चाहिँ एउटा दिवसबाट गरौं, त्यो चाहिँ तपाईँले सायद मन पराउनुहुन्न होला दिवस, तर जे होस् युवाहरूले मन पराउने दिवस हो, किनभने आजको दिनलाई वर्ल्ड युथ स्किल्स डेको रूपमा पालन गरिन्छ, अर्थात विश्व युवा कौशल दिवसको रूपमा पालन गरिन्छ। र भारतकै विषयमा कुरा गर्ने हो भने वर्तमान सरकारले है कौशल विकासको लागि धेरै कार्यहरू गरिरहेको छ, र आजको दिन यो दिवस परेको छ वर्ल्ड युथ स्किल्स डे। र यसबारे हामी छोटो जानकारी राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। प्रत्येक वर्ष संयुक्त राष्ट्र संघद्वारा 15 जुलाईको दिनलाई वर्ल्ड युथ स्किल्स डे अर्थात विश्व युवा कौशल दिवसको रूपमा मनाउने गरेको छ। वर्ष 2014 संयुक्त राष्ट्रको आम सभाले श्रीलंकाद्वारा युवा कौशलको महत्व दर्शाउँदै पारित एक प्रस्तावनाको आधारमा 2014 15 जुलाईको दिनलाई प्रत्येक वर्ष वर्ल्ड युथ स्किल्स डे अर्थात विश्व युवा कौशल दिवसको रूपमा मनाउने घोषणा गरेको हो। र यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वका युवाहरूमा कौशल या त भनौं सीपमूलक तालिमको महत्वलाई जानकारी गराउनु, जसले गर्दा उनीहरूले रोजगार प्राप्त गर्न सकुन् र युवाहरू आफ्नो साथ देशको विकासमा महत्वपूर्ण भूमिका निभाउन सकुन् भन्ने रहेको छ। कुनै पनि देशलाई विकास गर्नका लागि श्रम शक्तिको आवश्यकता

लीडरशिपमूलक तालिम प्रदान गरेर युवाहरूको ऊर्जाको प्रयोग गरी देश विकासको कार्यमा लाभ उठाउने कार्यको लागि त्यस देशका नीति निर्धारण गर्ने व्यक्तिहरू या त भनौं सरकारहरूको ठूलो भूमिका हुने गर्छ। त्यसैले सबै देशहरूले आफ्नो आवश्यकताहरूलाई ध्यानमा राखेर विभिन्न शिक्षण र सिपमूलक तालिम दिने केन्द्रहरू जस्तै इन्जिनियरिङ कलेज, मेडिकल कलेज, कृषि सम्बन्धी कलेज, कैयौं अशिक्षितहरूको लागि या त भनौं कम शिक्षा आर्जन गरेका युवाहरूको लागि पनि सिपमूलक तालिम जस्तै इलेक्ट्रिसियन, प्लम्बर, मेकानिक आदि जीविका उपार्जनमुखी तालिम प्रदान गर्ने केन्द्रहरूको स्थापना गरिएको हुन्छ, ताकि सबै युवा वर्गले आफ्नो योग्यता र सिपको आधारमा रोजगार पाउन सकुन्, नभए स्वरोजगारी बन्न सकुन्। बितेको दशकमा विश्वभरिमा बेरोजगार युवाहरूको संख्यामा वृद्धि दिनौदिन बढ़िरहेको छ, जसको मुख्य कारण भनिएको छ कुशल श्रम शक्तिको माग र आपूर्ति बीचको फरक। माग र आपूर्ति बीचको कस्तो फरक भन्नुपर्दा, कुनै देशमा कुशल युवा शक्तिको संख्या बेसी छ तर त्यहाँ ती कुशल युवा शक्तिका लागि आवश्यक रोजगार नै छैनन् भने कहीँ युवाहरूमा मागको अनुरूप सिप छैन जस्ता फरक रहेको छ। र यस विश्व युवा कौशल दिवसको माध्यमले यी समस्याहरूप्रति विश्वको ध्यान आकर्षित गर्नु रहेको छ। अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा जारी एक आँकड़ा अनुसार 2015 विश्वभरिमा बेरोजगार युवाहरूको संख्या लगभग 7 करोड़ रहेको छ र यो संख्यामा अझ वृद्धि भइसकेको छ। र बेरोजगार युवाहरूको संख्यामा वृद्धिको मुख्य कारण कुशल युवा शक्तिको माग र आपूर्ति बीचको फरकलाई मानिएको छ। श्रोता, भारतको सन्दर्भमा कुरा गर्दा भारतमा 50% जनसंख्या 25 वर्ष मुनिकाहरू छन् भने 65% जनसंख्या 35 वर्ष मुनिका छन्। यसरी हामी भन्न सक्छौ भारत युवा शक्तिले सम्पन्न देश हो र भारत सरकारले पनि यी युवा शक्तिको माध्यमले विकास गर्न र यी युवाहरूलाई रोजगार प्रदान गर्न भनेर विभिन्न कौशल विकासका योजनाहरू ल्याएका छन्। र यस्तै केही योजनाहरूको कुरा गर्दा दीनदयाल उपाध्याय ग्राम कौशल योजना, यस योजना अन्तर्गत ग्रामीण क्षेत्रका युवाहरूलाई सिपमूलक तालिम प्रदान गरिन्छ, जस अन्तर्गत मेकानिक, इलेक्ट्रिसियन, निर्माण क्षेत्र, प्लम्बर आदिका प्रशिक्षण प्रदान गरिन्छ। उसै गरी दीनदयाल अन्त्योदय योजना, नेशनल अर्बन लाइवलीहुड मिशन, यस योजना अन्तर्गत शहरी क्षेत्रमा सिपमूलक तालिम प्रदान गर्नु ताकि शहरी क्षेत्रमा व्यापक गरीबी उन्मूलन हुन सकोस् र बेरोजगार युवाहरूले काम पाउन सकुन्। उसै गरी प्रधानमन्त्री कौशल विकास योजना, यस योजना अन्तर्गत युवाहरूलाई उद्योगहरूसँग सम्बन्धित सिपमूलक प्रशिक्षण प्रदान गरिन्छ र यस योजना अन्तर्गत सबै प्रशिक्षण निशुल्क प्रदान गरिन्छ। यस्ता अनेकौं युवा कौशल विकासका योजनाहरू भारत सरकारद्वारा बनाइएको छ ताकि युवाहरूले रोजगार पाउन सकुन् र युवा शक्तिको माध्यमले देशको विकास गतिलाई अझ अगाडि बढ़ाउन सकियोस्। त श्रोता, हामीले कुरा गर्यौं आज पालन गरिने वर्ल्ड युथ स्किल्स डे अर्थात विश्व युवा कौशल दिवस बारे। त्यो जानकारी पछि श्रोता आउनु सब रमाइलो गरौं एउटा गीत सुनेर।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं आजकै प्रसंगमा भारतमा विगतमा घटेका केही घटनाहरूबारे. 1955 आजको दिन पण्डित जवाहरलाल नेहरूलाई भारत रत्नले सम्मानित गरिएको थियो. पण्डित जवाहरलाल नेहरू भारतका प्रथम प्रधानमन्त्री हुन् र उनले देश निर्माणको लागि गरेको योगदान साथै युवाहरू र नानीहरूप्रतिको माया र स्नेहकै कारण उनलाई चाचा नेहरू भनेर पनि चिनिन्छ र 14 नवम्बरको दिन भारतमा बाल दिवसको रूपमा पनि पालन गरिन्छ. पण्डित नेहरू विश्वका एक महान नेता हुन्. उनकै आदर्शता र राजनैतिक दूरदर्शिताकै आधारमा भारतको सर्वाङ्गीण विकासको यात्रा तय भएको हो र आजकै दिन भारतका प्रथम प्रधानमन्त्री

0: जवाहरलाल नेहरूलाई भारतका सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरिएको थियो।
1: 1984 पंजाबमा सिख समुदाय अशान्त भए पश्चात पंजाबलाई आतंकवाद प्रभावित क्षेत्र घोषित गरिएको थियो। आजको दिन
0: 1903 आजको दिन तमिलनाडुमा जन्मेका थिए भारतीय स्वाधीनता संग्रामी सामाजिक कार्यकर्ता अनि राजनेता कुमार स्वामी कामराज।
1: 1967 बाल गन्धर्वको मृत्यु भएको हो। उनी मराठी रंगमंचको महान नायक र प्रसिद्ध गायक थिए। 2004 परिवार नियोजन विशेषज्ञ तथा भारतीय चिकित्सा वैज्ञानिक बानो जहाँगीर कोयाजीको मृत्यु भएको हो।
0: 1997 भारतका ती महान पर्यावरणविद कार्यकर्ता महेश चन्द्र मेहतालाई रमन मेगासेसे अवार्डले सम्मानित गरिएको थियो। 1979 आजको दिन मोरारजी देसाईले आफ्नो पदबाट इस्तीफा दिनुभएको थियो।
1: हजुर श्रोता, अब कुरा गरौं जन्मको। 1783 जमशेदजी जिजाबाईको जन्म भएको थियो। आफ्नो व्यवसायले अत्यन्त धनी बनेका दानवीर थिए। उनलाई दानशीलताकै कारण धेरै जानिन्थ्यो। उनले पुर्याएका योगदानहरूको कुरा गर्दा दुर्भिक्ष सहायता, कुवा र बाँधहरूको निर्माण, सड़क र पुलहरूको निर्माण, औषधालयको स्थापना, शिक्षा संस्थानहरू, पशुशालाहरू, अनाथालय आदि सबैको निम्ति उनले धन दिएका थिए। उनको आर्थिक सहायताले स्थापित संस्थाहरूमा प्रमुख हुन् जेजे अस्पताल, जेजे स्कूल अफ आर्ट, पुना बाँध र जल संस्थान, मुम्बई समाचार र मुम्बई टाइम्स, अहिलेको टाइम्स अफ इण्डिया जस्ता पत्रहरू पनि समावेश छ। उनी महारानी भिक्टोरियाद्वारा सम्मानित प्रथम भारतीय पनि हुन्।
0: यसैगरी जन्मकै कुरालाई श्रोता हामी अघि बढ़ाउन चाहन्छौ।
1: 1840 विलियम विल्सन हन्टरको जन्म भएको हो। उनी एक परिष्कृत शिक्षाविद, ग्रन्थकार र सांख्यिकीविद अंग्रेज अधिकारी थिए। उनले ग्लास्गो, पेरिस तथा वानमा शिक्षा प्राप्त गरेर 1862 इण्डियन सिभिल सर्भिस अर्थात भारतीय प्रशासनिक सेवामा प्रवेश गरेर बंगालमा नियुक्त भएका थिए। 1885 पन्तम थानु पिल्लैको जन्म भएको हो। उनी आधुनिक केरल प्रदेशको प्रमुख नेता थिए। उनी त्यहाँको तीनपल्ट मुख्य मन्त्री पदमा रहे। स्वतन्त्रता सेनानी र वकील रहेका पिल्लै पहिले कांग्रेस र पछि प्रजा समाजवादी पार्टीसँग जुडेका थिए भने पंजाब र आन्ध्र प्रदेशको राज्यपाल पनि रहिसकेका छन्। 1903 के कामराजको जन्म भएको थियो। उनी दक्षिण भारतको राजनेता थिए। नादर जातिबाट उठेर मद्रास अनि तमिलनाडुको मुख्यमन्त्री रहे र कांग्रेस पार्टीको अध्यक्ष पनि बनिए। उनलाई भारत रत्नले पनि सम्मान जनाएको थियो। 1909 आन्ध्र प्रदेशको प्रथम महिला नेता दुर्गाबाई देशमुखको जन्म भएको हो। उनले अनेकौं समाजसेवी र महिलाहरूको उत्थानको प्रकाशन भारतमै समाज सेवाको विश्वकोष उनकै देखरेखमा निक्लेको थियो। 1909 गणपत राव देवजी तापसेको जन्म भएको हो। उनी महाराष्ट्र कांग्रेस कमिटिको कार्यकारी सदस्य तथा बम्बे विधानसभाको सदस्य थिए। 1977 उनी उत्तर प्रदेशको राज्यपाल नियुक्त भएका थिए। 1912 मोहम्मद उस्मान भारतीय सेनाको उच्च अधिकारीको जन्म भएको हो, जो भारत र पाकिस्तानको प्रथम युद्धमा शहीद भएका थिए। उनलाई नौसेनाको शेरको रूपमा धेरै चिनिन्छ। उनी भारतीय सेनाको सर्वाधिक प्रतिष्ठित र साहसी सैनिकहरूमा एक थिए। 1925 बादल सरकारको जन्म भएको हो। उनी प्रसिद्ध अभिनेता, नाटककार, निर्देशक र रंगमञ्च सिद्धान्तकार थिए। 1937 हिन्दी पत्रकारिताको आधार स्तम्भहरूमा एक प्रभास जोशीको जन्म आजकै दिन भएको हो। उनलाई राजनीति तथा पत्रकारिताको विशेषज्ञ पनि मानिन्छ।
2: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
3: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सित्थैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हामी कुरा गर्दैछौं श्रोता जन्मको हजुर जन्मकै कुरा गर्दा यसै गीतका सर्जकको आज जन्मदिन परेको छ
1: हा हा

0: हजुर, यस गीतका सर्जक हुन् जनकवि केशरी धर्मराज थापा। उहाँको जन्म आजको दिन 1924 पोखरा नेपालमा भएको थियो। विशेषत लोकगीतै गाएर जनप्रिय बनेका धर्मराज थापाको अनेकानेक गीतहरू छन्। तीमध्ये केहीको कुरा गर्दा हामीलाई थाहा आउँछ हरियो डाँडामाथि, नेपालीले माया मार्यो बरीलाई, सुन मेरो निर्माया, साईले रिमै चौरी गाई, आज मलाई सन्चो छैन, आइपुग्यौं रेलैमा, देहरादुनेमा आदि। सानैदेखि लोकगीत गाउने, गीत कविता कोर्ने धर्मराज थापाले केही पुस्तकहरू पनि लेख्नु भएको छ। नाला दमयन्ती, लोक संस्कृतिको घेरामा कामजुङ, मुक्तिनाथ दर्शन, लामिछाने, थापाको वंशावली आदि आदि। श्रोता, धर्मराज थापा नेपाली लोक संगीतका शुरूआती कलाकार हुन् जसले लोकगीत गाएर मनोरञ्जनको साथै आम नेपाली जनमानसमा सचेतना र जागरूकताका पाठ पनि पढाए। लोकगीतका सर्जक धर्मराज थापाले पुर्याएको यिनै योगदानको कदर गर्दै विभिन्न सम्मान र पुरस्कारहरूले उहाँलाई सम्मानित गरेका छन्। तीमध्ये केहीको कुरा गर्दा विक्रम सम्वत 2025 नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, विक्रम सम्वत 2025 नै मदन पुरस्कार गुठी, उसै गरी विक्रम सम्वत 2048 छिन्नलता गीत पुरस्कार गुठी अनि विभिन्न संघ संस्था एफएम आदिबाट पुरस्कृत हुनुभएको थियो र उहाँको निधन 14 अक्टोबर 2014 भएको हो। तर आज जनकवि केशरी धर्मराज थापाको जन्मदिन उहाँको सम्झना गर्दै सुनौ अब उहाँको स्वरमा रहेको यो लोकगीत।
1: साईले रे मई

अझ श्रोता प्रणाम सिक्किम कार्यक्रममा हामी कुरा गर्दैछौ जन्मको जन्मकी कुरा गर्दा आजकै दिन जन्मिएका हुन् नेपाली चलचित्र जगतका एक ख्याति प्राप्त निर्देशक पटकथा लेखक क्यामेरामैन एक्टर साथै गीतकार तुलसी घिमिरे हजुर उनको जन्म आजकै दिन 15 जुलाई 1951 सिन्देबुङ कालिम्पोङमा भएको थियो सिन्देबुङकै मणि मेमोरियल प्राइमरी स्कूलबाट आफ्नो पढ़ाई शुरू गरेका घिमिरेले पछि आएर एसएमआईमा अध्ययन गरेका थिए अनि बीएको पढ़ाई पूरा गरेका थिए कालिम्पोङ कलेजबाट तुलसी घिमिरेका दाजु श्रवण घिमिरे पनि एक सफल फिल्म निर्माता हुन् यसैले तुलसी घिमिरेले पनि आफ्नो करियर नेपाली चलचित्रबाट नै शुरू गरेका हुन् उनी 1974 कालिम्पोङबाट फिल्म नगरी मुम्बई पुगेका थिए हिन्दी फिल्महरूमा आफ्नो भाग्य अजमाउनलाई त्यही बेला उनलाई उनको गुरू एवं फिल्म निर्देशक कमलाकरले नेपाली फिल्म बनाउने सल्लाह दिएका थिए र तुलसी घिमिरेले प्रथम चोटि निर्देशन गरेको 1981 नेपाली कथानक सफल चलचित्र थियो बाँसुरी यसै फिल्मको सफलतापछि उनले 1985 निर्देशन गरेका हुन् अर्को सफल फिल्म कुसुमे रूमाल अनि पछि आएर अन्याय लाहोरी देउता चिनो दुई थोपा आँसु बलिदान दक्षिणा लहना दर्पण छाया आदि आदि निर्देशन गरे ताज उनको औ तुलसी घिमिरेको जन्मदिन हामी शुभकामना व्यक्त गर्न चाहन्छौ र सुनाउन चाहन्छौ उनकै फिल्मबाट एउटा गीत

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं विश्वमा आजको दिन घटेका केही घटनाहरूबारे। 1795 आजको दिन मर्सेलेजी फ्रान्सको राष्ट्रगीत बनेको थियो। 1840 आजको दिन ग्रेट ब्रिटेन रशिया अस्ट्रेलिया अनि प्रुसियाले आपसमा चौपक्षी अर्थात क्वाड्रिपल सम्झौतामा हस्ताक्षर गरेका थिए।
1: 1910 अनिल क्रिप्लिनले लाइन्स अल्जाइमरको नाममा अल्जाइमर बिमारीको नाम दिएका थिए। आजकै दिन
0: 1904 आजकै दिन यूएसले लस एन्जलसमा बौद्ध मन्दिरको निर्माण शुरू गरेका थिए। 1912 आजकै दिनदेखि ब्रिटिस राष्ट्रिय स्वास्थ्य बीमा अधिनियम लागू भएको थियो।
1: 1916 विश्वको सबैभन्दा ठूलो एयर स्पेस कम्पनी बोइङ आजकै दिन शुरू भएको थियो।
0: 1923 आजकै दिन इटलीले नयाँ संविधान स्वीकार गरेका थिए। 1929 आजकै दिन अकल्याण्ड सिएको एयरपोर्टमा प्रथमपल्ट होटल खोलिएको थियो।
1: 1948 अमेरिकाको राष्ट्रपति हेरी एस ट्रुम्यान दोस्रो कार्यकालको निम्ति निर्वाचित भएका थिए।
0: हजुर 1934 आजकै दिनदेखि कन्टिनेन्टल एयरलाइन्सको उडान शुरू भएको थियो। 1941 आजकै दिन हवार्ड फ्लोरे अनि कार्मन हेलेले पेनिसिलिनका आविष्कार गरेका थिए।
1: 1962 अल्जेरिया अरब लीगको हिस्सा बनेको थियो। आजकै दिनबाट
0: 1952 आजकै दिनदेखि प्रथम ट्रान्स एटलान्टिक हेलिकप्टर फ्लाइट सेवा शुरू भएको थियो।
1: 1999 चीनद्वारा न्यूट्रन बमको क्षमता प्राप्त गरेको कुरालाई स्वीकारेको थियो।
0: 1954 आजकै दिन युनाइटेड स्टेट्समा व्यावसायिक जेट ट्रान्सपोर्ट प्लेन बोइङ 707 निर्माण गरेपछि परीक्षण पनि गरिएको थियो।
1: 2000 सियरा लियोनमा सैन्य कार्यवाहीद्वारा सबै भारतीय सैनिक बन्दक मुक्त भएका थिए।
0: 1955 आजकै दिन विश्वका 18 नोबेल पुरस्कार विजेताहरूले परमाणु हात हतियारको विरूद्धमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए र पछि त्यो संख्या बढ़ेर 34 पुगेको थियो।
1: 2002 अमेरिकी पत्रकार डेनियल पलको हत्यारा उमर शेखलाई पाकिस्तानी अदालतद्वारा मृत्युको सजाय सुनाएको थियो।
0: 1961 आजको दिन स्पेनले नारी अनि पुरूष बीच समान अधिकार लागू गरेका थिए।
1: 2004 माओवादीहरूसँगको वार्तामा नेपालको प्रधानमन्त्रीले विदेशी मध्यस्थलाई मंजूरी दिएको थियो।
0: 1975 आजको दिन सोयुज 19 अनि अपोलो 18 लन्च गरिएको थियो। 1987 आजको दिन स्टेट अफ सीज ताइवानमा समाप्त गरिएको थियो भने
1: 2005 श्रीलंकाको सुप्रिम कोर्टले सुनामी राहत सामग्री वितरण विषयको लिटे सम्झौतालाई निलम्बित गरेको थियो।
0: 1988 आजको दिन जोन मैक्टरमेनको फिल्म डाई हार्ड रिलीज भएको थियो। 1992 आजको दिनदेखि यूएन सुरक्षा परिषदका सदस्यहरूले विद्रोहपछि दक्षिण अफ्रिकाको छानबिन गरेका थिए। 2003 आजको दिन एओल टाइम वार्नरले नेटस्केप कम्युनिकेशन कर्पोरेशन भंग गरेपछि आजको दिनदेखि मोजिला फाउण्डेशनको स्थापना भएको थियो। 2012 आजको दिन परासी नेपालमा तीर्थयात्रीहरू लिएर गइरहेको बस दुर्घटनाग्रस्त भएपछि 39 तीर्थयात्रीहरूको मृत्यु भएको थियो।
1: 2008 नेपालमा दुवै प्रमुख वामपन्थी दलहरू बीच देशको प्रथम राष्ट्रपति र उपराष्ट्रपति पदमा नियुक्तिहरू तथा नयाँ सरकारको गठनमा सहमति भएको थियो।
0: 2012 कुरा गर्दा आजकै दिन रशियन सोयुज रकेटसितै अन्तर्राष्ट्रिय दलले पनि अन्तर्राष्ट्रिय स्पेस स्टेशनको लागि मिशन लन्च गरेका थिए। 2016 आजकै दिन टर्कीमा भएको राजनैतिक उतार चढ़ाव बीच सेना अधिकारको प्रयासमा 300 मारिएका थिए अनि 6,000 बन्दी बनाइएका थिए। यसरी नै वर्ष 2020 भीषण वर्षाको कारण बाढ़ आएपछि आसाम राज्यका अधिकांश क्षेत्र डुबाव भएपछि प्राय 2,00,000 मानिसहरू विस्थापित भएका थिए भने 50 ज्यान गएको थियो। थियो आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। लौ त श्रोता, आजलाई छुटिने बेला भएको छ। भोलि फेरि यस्तै रमाइलो जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अंक बोकेर हजुरहरू समक्ष आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ। नमस्कार।

मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्ज में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियोको घड़ीमा समय यस बेला बिहानीको 8:40 भइरहेको छ। श्रोताहरूलाई हार्दिक स्वागत नेपाली आधुनिक गीतहरूको विशेष कार्यक्रम गीती मालामा। आजको कार्यक्रममा नेपाली आधुनिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभाशाली कलाकार याङ्की याल्मो र रिको लामाका उत्कृष्ट गीतहरू सुन्न पाउनुहुनेछ। अब शुरू गरौं आजको विशेष प्रस्तुति गीती मालामा। पहिलो गीत सुनाइरहेका छौं कलाकार याङ्की याल्मोको स्वरमा यो गीत। यस गीतले जीवनका अनुभूति माया सम्झना र मनका गहिरा भावनालाई सारङ्गीको मधुर धुनसँग अभिव्यक्त गरेको हामीले पाउँछौं। त स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो गीत।

0: यो सुन्नुहोस् एक सूचना। आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीती माला। हजुर श्रोता, कार्यक्रममा माया, सम्झना र अनुभूतिका अनेक रंगहरू समेटिएका नेपाली आधुनिक गीतहरू सुनाइरहेका छौं। संगीत केवल धुन मात्र होइन, यो त मनका भावनाहरू बोल्ने माध्यम हो। समय बदलिन्छ तर राम्रा गीतहरूले सधैं मनमा स्थान बनाइरहन्छन्। यस्तै एउटा मनछुने गीत लिएका छौं श्रोताहरूको निम्ति, कलाकार रिको लामाको स्वरमा सुन्नुहोस्।

0: मानिसलाई कहिले छिचिदुरदुर नगर्नुहोस्,
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो नेपाली आधुनिक गीतहरूको कार्यक्रम जसको निर्धारित समय यही पूरा हुँदछ। यो सुन्नुहोस् लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले हिजो लोकभवन स्थित आशीर्वाद हलमा आयोजित एक विशेष समारोहमा विभिन्न राष्ट्रिय तथा राज्य स्तरीय कार्यक्रमहरूमा भाग लिएकोमा 43 उत्कृष्ट एनसीसी क्याडेटहरूलाई राज्यपाल पदक प्रदान गर्नुभयो। यो समारोह शिक्षा विभागले समूह मुख्यालय एनसीसी दार्जीलिङ र सिक्किमसँगको सहकार्यमा आयोजना गरेको थियो। राष्ट्रिय क्याडेट कोर एनसीसी पश्चिम बंगाल तथा सिक्किम निर्देशनालयका अतिरिक्त महानिर्देशक मेजर जनरल एपीएस चहल एसएमले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। सोरेङ जिल्लाको जौटार खेल मैदानमा 13 जुलाईको दिन 212 राष्ट्र स्तरको भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भयो। समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। यसै अवसरमा मुख्यमन्त्रीले आगामी वर्षदेखि अनुवाद सेतु पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयो। जारी सिक्किम पर्यावरण पर्वको एक भागको रूपमा धार्मिक मामिला विभागले सिक्किम धनुर्विद्या संघ संघको सहकार्यमा र सिक्किम सरकारको वन विभागको सहयोगमा हिजो तथाङचेन धनुर्विद्या क्षेत्रमा हरियो विरासत छोड़ी राख्नुहोस् भन्ने विषयवस्तु अन्तर्गत वृक्षरोपण अभियान आयोजना गरियो। कार्यक्रममा धार्मिक मामिला विभाग तथा जनस्वास्थ्य इन्जिनियरिङ विभागका मन्त्री सोनम लामा र अन्यले भाग लिएका थिए। इन्टर सिक्किम भेटरन ब्याडमिन्टन टुर्नामेन्ट 2026-24 जुलाईबाट नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत आहो याङतामको आहो ब्याडमिन्टन हलमा शुरू हुने भएको छ। प्रतियोगिता 26 जुलाईमा समापन हुनेछ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज ओन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बजिसकेको छ र सधैँझै हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजली

कार्यक्रमको प्रतीक्षा गरेर बसिरहनु भएका हाम्रा सम्पूर्ण प्रिय श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो अभिवादन। ताउनु श्रोता, अब ढिलाई नगरी हामी कार्यक्रम चित्रांजलिको शुरू गरौं। यो पहिलो गीत सुनाइरहेका छौं चलचित्र राजबाट कलाकार अभिजीत अनि अलका याग्निकको स्वरमा सुन्नुहोस्।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनामिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि। हजुर श्रोता, कार्यक्रममा अब यो अघिल्लो गीत प्रस्तुत गर्दैछौ चलचित्र खिलाड़ीबाट कलाकार अल्का याग्निक अनि अभिजीतको आवाजमा सुन्नुहोस्।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिनानी समय आगामी 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

श्रोताहरूलाई कार्यक्रम चित्रांजलि अन्तर्गत सुनाइरहेका छौं चलचित्र दिल हे कि मान्ता नहीं बाट कलाकार अनुराधा पदवाल अनि कुमार शानुको स्वरमा।

0: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। त श्रोता यसैको साथ आजलाई भने कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9:30 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम स्वास्थ्य सल्लाह।
1: नमस्कार श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रमको यस नवीन अंकमा। श्रोता, आजको यस अंकमा हामी कुराकानी गर्नेछौ सोवा रिक्पा बारे। हजुर श्रोता, सोवा रिक्पा के हो, यसबाट के कस्ता रोगहरूको उपचार हुने गर्दछ, यसबारे हामी आज जानकारी गराउनेछौ र यस विषयमाथि जानकारी दिन भनी हामीसित यहाँ उपस्थित हुनुहुन्छ नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीबाट सोवा रिक्पाका फैकल्टी एसिस्टेन्ट प्रोफेसर डाक्टर जिम्बा तोब्गे भुटिया। डाक्टर साहब, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: धन्यवाद
1: डाक्टर साहब। हामी आज यो सोवा रिक्पा बारे कुराकानी गर्न भनिआछौ है। सर्वप्रथम हामी तपाईँबाट जान्न चाहन्छौ यो सोवा रिक्पा कस्तो प्रकारको उपचार पद्धति हो।
2: धन्यवाद हजुरलाई आज यसो मौका दिएकोमा र मेरो शब्द एक दुई शब्द आज सोवा रिक्पा बारेमा भन्न गइरहेको छु। र सोवा रिक्पाको उपचार के हो भने चाहिँ तपाईँको सोवा रिक्पा भनेपछि चाहिँ अब हुन त सोवा रिक्पा भने एउटा टेक्स्टलाई पनि बुझिन्छ। सोवा रिक्पा भने अब टेक्स्टमा चाहिँ हाम्रो के छ भने चाहिँ फोर ग्युसे भनेर चाहिँ भनिन्छ। ग्युसे अब ग्युसेमा चग्यु सेग्यु अनि मेङ्गा ग्यु छिमा ग्यु भनेर भनिन्छ। अब इङ्ग्लिसमा हो भने चाहिँ तपाईँको हिलिङ अफ साइन्स भनेर भनिँदो रहेछ। अनि त्यसबाट चाहिँ अब हाम्रो जिउमा शरीरमा जुन चाहिँ सरी फर्स्ट तन्त्र सेकेन्ड तन्त्र मैले अघि टेक्स्ट जुन चाहिँ भनेको थिएँ नि चग्युमा चाहिँ के देखाउँछ भने चाहिँ तपाईँको सेग्यु र मेङ्गा ग्यु छिमा ग्यु यो तिनवटाको मेन माध्यम उयो चाहिँ ब्रिफली उयसमा चग्युमा देखाएको हुन्छ।
1: अब
2: त्यसमा देखाउ अनि चग्यु अनि सेग्युमा के छ भने हाम्रो शरीरमा एनाटोमी हरू एनाटोमी के छ, फिजियोलोजी के छ, अनि त्यो सबै त्यहाँ त्यो टेक्स्टमा हामीले सिकाउँछ अनि देखाउँछ। अनि त्यो होइन अब मेङ्गा ग्युमा चाहिँ के छ बिमारीको बारेमा, बिमार जति सक्दो बिमारहरू के छ, अब जस्तै टाउको दुख्नेदेखि लिएर अनि त्यो लुङ अब धेरै छ त्यो बिमार जुनै बिमार पनि चाहिँ त्यो चाहिँ तपाईँको थर्डमा मेङ्गा ग्युमा देखाउँछ। अनि छिमा ग्युमा चाहिँ तपाईँको अब त्यो के छ भने चाहिँ दबाई कुन प्रकारले बनाउनु पर्छ अनि दबाई बनाउने तरिका के छ त्यो सबै त्यसमा त्यो टेक्स्टमा देखाउँछ। अझ धेरै छ त्यसभित्र अब धेरै डिप गयो भने चाहिँ यो चाहिँ अहिले सानो अहिले सरलमा भन्नु पर्दाखेरि त्यति नै देखाउँछ।
1: हजुर, अब यो आम्ची पनि यसलाई भन्ने गरिन्छ, यो चाहिँ के हो
2: आम्ची भने चाहिँ तपाईँको खासमा चाहिँ डक्टर भनेको है उयसमा भनेको चाहिँ तर आम्ची भन्ने शब्द चाहिँ तपाईँको

0: रसियनको भाषा हो खासमा चाहिँ भन्नु चाहेको चाहिँ रसियन डक्टर भनेको अब टिबेटन ल्याङ्ग्वेजबाट के भन्छ भने मेम्पा भनेर भनिन्छ मेम्पा
1: हजुर के कस्तो रोगहरूको चाहिँ उपचार स्वरूपमा छ
0: अब स्वरूपमा चाहिँ अब हाम्रो ट्रेडिसनल एप्रोच जस्तै हर्बल मेडिसिन्स भन्छ
1: हजुर हजुर
0: जुनै अब बिमार चाहिँ माथि शरीरमा केसदेखि लिएर तल खुट्टाको अङ्गलीसम्म जस्तै बिमार हुन्छ अब हामीले त्यहाँ शरीरमा चाहिँ अब उयो छ उपचार चाहिँ उपलब्ध छ हजुर तपाईँ के छ तपाईँको अब हाम्रोमा आउँदाखेरि जुनै बिमार आफ्नोमा के छ तपाईँको पेटको के छ समस्या घुट्नुको समस्या अनि कम्बर दुख्नेदेखि लिएर डायबिटिज जुनै बिमार तपाईँको के प्रब्लम छ समस्या के छ तपाईँको प्रब्लम त्यो अनुसार जुनै बिमार पनि हाम्रोमा आएर चाहिँ शरीरमा आम्जीको थ्रुबाट चाहिँ के रहेछ उपचार के रहेछ भनेर तपाईँले आएर उपचार गर्न सक्नुहुन्छ ल
1: हजुर अब जसरी अब भनिन्छ अब डक्टरकोमा जाँदा उसले स्टेथोस्कोप लगाएर यताउता जाँच गरेर मतलब उसले दवाई दिन्छ उपचार ट्रिटमेन्ट गर्छ स्वरिक्पामा चाहिँ कस्तो छ कसरी गर्ने गरिन्छ के कस्तो टेक्निकहरू छ यसमा
0: हजुर अब अहिले मैले जुन चाहिँ भनिहाल्यो तपाईँलाई यो हाम्रो ट्रेडिसनली हाम्रो उयो छ विदाउट अब के भन्छ मिसिन हुन्छ नि इन्डोस्कोपी एलोपेथीको हुन्छ नि इन्डोस्कोपी भयो अनि त्यो जुनै अब उनीहरूको मिसिनको डिपेन्डमा गर्दैन आफ्नो ट्रेडिसनली उयो छ जस्तै डायग्नोसिसमा पनि पेसेन्ट आउँदाखेरि फर्स्टमा चाहिँ अब आँखाले तावा रेक्पा भनेछ तावा चाहिँ भनेछ हेर्नु भनेको तावा मिगी अब तावा केमा हेर्नु फर्स्टमा चाहिँ केमा हेर्नुपर्छ भने पेसेन्टको जिब्रोदेखि शरीरमा कुन अङ्गम के रहेछ जस्तै हाम्रो शरीरमा तिनटै इनर्जी जस्तै लुङ इनर्जी लुङ ठी भेगेन भन्छ लुङ इनर्जी ठिपा इनर्जी भेगेन इनर्जी अब त्यो लुङ इनर्जी हाम्रो जुन शरीरमा जुनै हाम्रो शरीर चाहिँ तपाईँको पञ्चतत्त्वले भनेको हुन्छ फाइभ एलिमेन्ट्स भनेर त्यो फाइभ एलिमेन्ट्स के हो भन्दाखेरि चाहिँ अब सा छो मे लुङ भनेर त्यो अब सा भने अर्थ भइहाल्यो सा छु भन्ने चाहिँ पानी मे भन्ने चाहिँ आगो फायर अनि लुङ भन्ने चाहिँ लुङ हावा वायु होइन अब यो चार पञ्चतत्त्वले हाम्रो शरीर भनेको हुन्छ त्यो पञ्चतत्त्वलाई चाहिँ हाम्रो शरीरमा अब जस्तै लुङ ठी फेगेन्सम भन्ने अहिले मैले जुन चाहिँ हाम्रो तिनवटा इनर्जी भनेको थिएँ नि त त्यो लुङ इनर्जी लुङ पञ्चतत्त्व भइहाल्यो लुङ ठिपा भनेको चाहिँ फायर भनेको जिउमा शरीरमा चाहिँ तपाईँको आगो आगो मिन्स शरीरमा अब गर्मी
1: हजुर
0: जस्तै हाम्रो डाइजेस्टिभ हिट भनेर भनिन्छ डाइजेस्टिभ हिट खाना जति खाएको हुन्छ जति जुनै खाना खाँदाखेरि त्यसलाई चाहिँ कन्भर्ट गरेर खुनमा बदलिने त्यो हिट इनर्जी हुनुपर्छ शरीरमा अब लुङ भने जस्तै अहिले मैले गफ गर्दै गरेको हिँडिरहेको यताउता सोच्नु सब यो काम चाहिँ कसले गर्छ भने चाहिँ लुङ इनर्जीले गर्छ लुङ अब लुङ पनि धेरै त्यसभित्र डिपै गयो भने चाहिँ भित्रभित्र गयो भने चाहिँ लुङमा पनि तपाईँको पाँचवटा अङ्क उयो छ क्याटेगोरी अनि लुङ जस्तै ठिपा भने चाहिँ हिट भइहाल्यो हिट अब ठिपा त्यहाँदेखि फेकेन फेकेन भन्ने फेकेन भन्ने छ नि ल त्यो चाहिँ फेरि एलिमेन्ट्समा उयो गर्दाखेरि चाहिँ पञ्चतत्त्वमा चाहिँ के आउँछ भने फे भन्ने चाहिँ अर्थ भइहाल्यो सा केन भन्ने चाहिँ छो
1: हजुर
0: त्यो चाहिँ हाम्रो शरीरमा अब जति अब 70-80% चाहिँ हाम्रो शरीरमा चाहिँ अब के भन्छ लिक्विड फर्मै छ नि त जस्तै खुनै भरेको छ पानी भर्छ पानी नै छ भन्छ नि त त्यो चाहिँ तपाईँको फेकेनमा कन्भर्ट हुन्छ अब त्यो फेकेनले हो तिनीहरू चाहिँ ब्यालेन्समा हुँदाखेरि चाहिँ बिमार हुँदैन अब ब्यालेन्स त्यो अब हाम्रो इनब्यालेन्स जस्तै हाम्रो लाइफ स्टाइल के छ भने चाहिँ तलमाथि खाना अलिकति तलमाथि उयो भइदियो अनि काम घरैमा बेसी काम के छ अब तपाईँको घरैमा स्टाइल लाइफ डेली डे टु डे लाइफमा चाहिँ तपाईँको त्यो काम गरे बसै ढङ्ग नभएको कारण राम्रो नभएको कारणले गर्दाखेरि तपाईँको त्यो चाहिँ इन डिसअर्डर हुन्छ नि त त्यो डिसअर्डरले चाहिँ त्यस्तै प्रकार सरीपाले चाहिँ हामीले त्यही प्रकृतिको के छ नियम अनुसारले नै त्यस्तै हामीले होलिस्टिक एप्रोचमै हाम्रो के छ त्यो के अरे ट्रिटमेन्ट पनि त्यो अनुसारकोले चाहिँ हामीले गर्छ
1: हजुर जसरी मलाई ज्वरो आएको छ म स्वरिक्पामा आएँ तपाईँहरूकोमा आएर देखाउन थाल्यो भने सर्वप्रथम तपाईँहरूले चाहिँ के जाँच गर्नुहुन्छ
0: जस्तै फर्स्ट तपाईँ मेरो आएर चाहिँ मैले के गर्छ भने चाहिँ तपाईँको फर्स्ट तपाईँको नेचुरली जिउ कस्तो रहेछ आउँदाखेरि पेसेन्ट फर्स्ट डायलिसिसभित्र पस्दाखेरि नै हामीले फर्स्टमै अब्जर्भेसन गर्नुपर्छ जस्तै डक्टरले चाहिँ उहाँको बोली स्टाइल के रहेछ लुङ इनर्जीको सिम्टम्स हो कि होइन ठिपाको हो कि होइन भेकेन्ट इनर्जीको लक्षण छ कि छैन उहाँको के चाहिँ रहेछ भनेर चाहिँ एज अ फर्स्ट पेसेन्टभित्र आउने बित्तिकै हामीले त्यो अब्जर्भ गर्छ त्यो गरिसकेर त्यहाँदेखि हेर्छ फर्स्ट त्यो चाहिँ तावा भन्छ हेर्नु फर्स्ट अब तावा चाहिँ अघि चेता भइहाल्यो जिब्रोलाई

0: डिसअर्डर छ भने त्यो पिसाबभित्र चाहिँ तपाईँको धेरै गन्दा नमिठो गनाउँछ, अनि त्यो मात्रै होइन उसको बाप ज्यादा हुन्छ, त्यो भित्र चाहिँ पुरा मैला शरीरको खुन हुन्छ, के अरे पिसाब हुन्छ, हेर्दाखेरि ट्रान्सपेरेन्ट बोतलमा हेर्दाखेरि त्यसभित्र पुरा अब केस जस्तो हो कि चाया जस्तो हो कि त्यस्तोहरू धेरै पाइन्छ। अब त्यो मात्रै होइन बबल्स के रहेछ, अब बबल्स हर्ट डिसअर्डरको चाहिँ बबल्स एकछिन यसो चलाउने बित्तिकै त्यसको बबल्स जुन चाहिँ के भन्छ यसो फुलिरहेको हुन्छ नि त त्यो चाहिँ हराइहाल्छ। त्यस्तो अब लुङ डिसअर्डरको हो भने चाहिँ त्यो पानी एकदम सफा जस्तै हाम्रो कुवाको पानी जस्तै जस्तै कुवाको पानी चाहिँ यसो नचलाउँदाखेरि एकदम सफा देखिन्छ, त्यो चलायो भने चाहिँ गन्दा भइहाल्छ। जस्तै लुङ डिसअर्डरको पानी एकदम सफा त्यस्तो देख्छ, चलाउँदाखेरि त्यसको बबल चाहिँ एकदम ठुलो भएर आउँछ, त्योहरू चाहिँ सिम्टम्सहरू हेर्छ पिसाबबाट। फेकिन डिसअर्डरको चाहिँ तपाईँको के रहेछ हेर्दाखेरि पिसाब चाहिँ तपाईँको हामीले थुक फाल्दाखेरि त्यो थुकमा बबल सानसान भरेर आउँछ नि त, हो त्यस्तोहरू देखिन्छ, त्यो सिम्टम्सहरू पनि हामीले एनालाइज गर्छौँ। तावा भन्दाखेरि चाहिँ हेर्नु भनेको हेर्नु चाहिँ आँखाको भिजन के हेर्नु छ पेसेन्टको तिनीहरू चाहिँ हेर्नुपर्छ। अब रेक्पा भनेको चाहिँ अब पेसेन्टको नारी समातेर नारी हात समातेर चाहिँ अब त्यसमा चाहिँ एउटा नर्भ्स हेर्छ हातमा, त्यो हातमा हेर्नु कारण पनि छ, अब रेडियो आर्टरी भनेर चाहिँ भनिन्छ नि त, त्यसमा हेरेर चाहिँ कोल्ड डिसअर्डर हो कि होइन अनि हर्ट डिसअर्डर छ कि छैन त्यो हेर्छ। त्यसमा चाहिँ तपाईँ के छ भने चाहिँ हातमा हेर्नु कारण चाहिँ हाम्रो शरीरको मेन अङ्ग चाहिँ भित्रको चाहिँ हार्ट छ नि त मुटु, मुटुदेखि चाहिँ एकदम धेरै टाढो पनि होइन नजिक पनि होइन ठिक्कै एप्रोप्रिएट तपाईँको जग्गा हुन्छ नि हातमा हेर्नु कारण चाहिँ।
1: अब यो जब कुनै मान्छेको बिमार चाल पाइन्छ यो बिमारी छ उनीहरूको दवाई चाहिँ के कस्तो हुने गर्छ, दवाईहरू के कस्तो दिनुहुन्छ?
0: हजुर अब सरी टिबेटन मेडिसिन्समा चाहिँ हेर्दाखेरि त्यो गोलो गोलो छ के हो कि भनेर पहिला म पनि त्यही त्यति जानकारी थिएन, त्यस्तो पढेको पनि थिएन पहिला त, अनि त्यो हेर्दाखेरि हामीले माला जस्तै देख्छ नि त कालो कालो के हो कि भनेर। अब कहिले मान्छेले चाहिँ अब यो बेसिक हामी पेटमा ढुङ्गा के अरे अब मान्छेको भनाइ धेरै छ हजुर पेटमा ढुङ्गा उयो गर्छ अरे भनेर, तर वास्तवमा त्यस्तो होइन रहेछ, हेर्दाखेरि कालो तर धेरै मात्रामा चाहिँ त्यसबाट चाहिँ प्लान्ट्स हर्ब्स भन्छ नि
1: त्यसलाई
0: त्यो हर्ब्स धेरै मतलब मिलाएर चाहिँ त्यो बनिएको हुन्छ,
1: केमिकल
0: त्यस्तो केही छैन प्लान्ट्स अब हर्ब्स जडीबुटी भनेर भनिन्छ होइन, पहाडबाट धेरै अब दबाईहरू कलेक्ट गरेर चाहिँ सुकायो, सुकाएर चाहिँ त्यसभित्र मोइस्चर छ कि छैन त्यो सब हेरेर चाहिँ त्यहाँदेखि तौलाएर चाहिँ कतिको यो कुन चाहिँ बिमारलाई चाहिँ कति प्लान्ट्स हाल्नुपर्ने भनेर चाहिँ धेरै मिलाएर चाहिँ कम्पाउन्ड भन्छ नि त मिलाएर चाहिँ त्यो अनुसारको दबाई बनाउँछ, त्यो दबाई त्यहाँदेखि त्यो खाइ त्यसमा चाहिँ अब कोही दबाई पनि त्यो रिल्बु भन्छ, रिल्बु भनेको चाहिँ दाना दाना जस्तो छ रिल्बु, अब थाङ भनेको चाहिँ थाङ चाहिँ तपाईँको के छ भने चाहिँ दबाई चाहिँ पानीमा उमालेर बनाएको हुन्छ त्यो चाहिँ सुप जस्तै दबाई चाहिँ, एउटा चाहिँ छेमा भन्छ, छेमा पाउडर फर्ममा पनि भनिन्छ, अब पाउडर बिमार अनुसारको चाहिँ त्यो दबाईहरू अलग अलग पठाउनु पर्छ।
1: डाक्टर साहब यो कति दिनमा जाती हुन सक्छन्, जसरी हुन्छ अब एलोप्याथीमा दबाई खाएर तुरुन्तै जाती हुने सम्भावना हुन्छ, यसमा चाहिँ टाइम लाग्ने गर्छ कि के कस्तो हुन्छ?
0: यसमा चाहिँ तपाईँको के छ भने चाहिँ अब हुन त ग्यारेन्टी कसैले दिनु सक्दैन होइन त, अब कमसेकम दबाई जिउमा त जानु त दिनु पर्यो टाइम हुनुपर्छ, अब जस्तै फुटबल खेलेकै छैन यसले जित्छ यो टिमलाई जित्छ भन्नु पर्छ सकिन्छ होइन, जब खेलिसकेर चाहिँ ए खेल्दाखेरि चाहिँ ए यो टिमले जित्दो रहेछ यो टिमले जित्दो रहेछ भनेर चाहिँ भनिनु सक्छ नि त। त्यस्तै प्रकारले हाम्रो शरीरमा चाहिँ दबाई तपाईँको बिमार छ होला कमसेकम बिमार दुख्नु थालेको कमसेकम एक दुई वर्षदेखि नै दुख्नु थाल्दैछ पहिलादेखि अब थाल्दैछ भने चाहिँ हामीले दबाई तुरुन्तै दिने बित्तिकै अब पन्ध्र दिन दस दिन दबाई दिने बित्तिकै ठिक हुनु त अलिक साह्रै धेरै गाह्रो पर्छ, र भए पनि के छ भने टाइम उयो गर्छ, तर हाम्रोमा चाहिँ त्यही छ हामीले हेर्दाखेरि डाइरेक्ट तपाईँको सिम्टम्स हेरेर होइन, मैले भनिहालेँ तपाईँलाई फर्स्टमा चाहिँ हाम्रो फर्म मिठो भने के अरे शरीरको सबसे अङ्ग चाहिँ खाना दबाई खाएपछि पेटमा त चाहिन्छ नि त, तर यसकै फर्स्ट मिसिन चाहिँ इन्जिन चाहिँ राम्रो छ कि छैन फर्स्टमा त्यो हेर्छ हजुर, अनि त्यो इन्जिनलाई चाहिँ यसो दबाई दिएर त्यहाँ उयो गरेर चाहिँ जबसम्म यो राम्रो हुन्छ तब त सिम्टम्सहरू हराउँछ नि त, त्यही कारण टाइम लाग्ने कारण त्यही हो, हाम्रो डाइरेक्ट त्यो बिमार अनुसार हेरी हेरी हुन्छ नि त बिमार अनुसार त्यो अन्त दबाई पनि त्यो अनुसार दिएर चाहिँ के रहेछ हेर्दै हेर्दै कोर्स बिस्तार गरेर टाइम लाग्ने कारण चाहिँ त्यो हजुर।
1: पद्धति जुन छ आम सर्वसाधारणमा

0: कतिको प्रचलित छ, कतिकोमा तपाईँहरूकोमा आउने गर्छन्, उपचारको लागि के कस्तो रहेको छ यसको स्थिति?
1: हजुर, तर यहाँ चाहिँ सिक्किममा चाहिँ त्यति अहिले जानकारी छैन रहेछ मलाई मेरो उयसमा चाहिँ, तर त्यति मान्छेलाई यहाँ सिक्किममा चाहिँ अब एवेरनेस त्यति नभएको कारणले हो कि जस्तो लाग्छ। अरू अरू स्टेटमा हेऱ्यो भने चाहिँ बेसी मात्रामा चाहिँ सहरी टिबेटन मेडिसिन खाने बेसी चाहिँ इन्डियनै रहेछ स्टेटमा। किनभने म अहमदाबादमा पनि त्यहाँ काम गरेर बसेको, अब के भन्छ त्यहाँ त्यो पेसेन्टहरू यति लास्ट स्टेजसम्म क्यान्सर जस्तो क्यान्सर भयो, धेरै कहाँ कहाँ गएर चाहिँ ट्रिटमेन्ट गरिसकेर चाहिँ अब नसकेर चाहिँ लास्टमा चाहिँ यता आएको रिपोर्ट कमसँग हजुर रिपोर्ट क्लिनिकमा आउँदाखेरि रिपोर्ट यति बेसी लिएर आएको हुन्छ। तर हामीले त्यहाँ आउँदाखेरि ट्रिटमेन्ट गरेर चाहिँ धेरै फाइदा हुँदो रहेछ,
0: हजुर
1: धेरै फाइदा भएको पनि पेसेन्टहरू धेरै देखियो। तर हामीले त्यो मात्रै होइन, हामीले दबाई दिएर पनि होइन, कोहीलाई चाहिँ हामीले थेरेपी पनि धेरै छ हाम्रोमा। अब बिमार हुन्छ थेरेपी पनि हामीले त्यो अनुसारले गर्छ।
0: के कस्तो थेरापीहरू?
1: अब के कस्तो थेरेपी छ भने चाहिँ तपाईँको साङ्गुङ भयो, साङ्गुङ भने चाहिँ के हुन्छ कपिङ, कपिङ थेरेपीहरू पनि छ, अनि साथसाथमा मोक्सोभेसन्स मेचा भन्छ त्योहरू पनि गर्छ। अनि त्यो मात्रै होइन, हामीले अक्युपन्चर पनि साइड बाई साइड त्यो पनि गर्छ,
0: हजुर
1: हाम्रो आमजीहरूले चाहिँ त्यो पनि गर्छ। अब त्यो मात्रै होइन, तपाईँको अक्युप्रेसर के छ मसाज कुनियर भन्छ, कुनियर भने चाहिँ मसाज त्यो पनि गर्छ। त्यो मात्रै होइन, लुङ डिसअर्डर छ भने चाहिँ जति थुक्बा भने खड्गे मेचा भनेर त्यो पनि भनिन्छ, जति थुक्बा पोइन्ट पोइन्टमा चाहिँ हामीले त्यो के अरे तेल चाहिँ अलिकति गरम गरेर चाहिँ त्यो जति भने जति जाइफलाले दबाईले बनाएको हुन्छ, त्यो जाइफल बेसी हालेर बनाएको दबाई चाहिँ तेलमा यसो भिजाएर तातो तेल अलिकति वार्म गरेर त्यसमा भिजाएर चाहिँ त्यहाँदेखि लुङ इनर्जी डिसअर्डरको पोइन्टहरू कहाँ कहाँ छ शरीरमा त्यो अनुसारमा चाहिँ हामीले त्यो त्यहाँनिर यसो प्रेस गर्दाखेरि त्यो अनुसार धेरै लाभहरू हुँदैछ।
0: तपाईँले भने अभावको कमी छ, त्यसले गर्दा चाहिँ यहाँका मानिसहरू चाहिँ आएका छैन। यो सोवारिक्पाको प्रचार प्रसार बेसी भएको छैन कि मान्छेले यसको फाइदाको बारेमा बुझेका छैनन्?
1: मान्छेले यसको फाइदाको बारेमा धेरै बुझेको छैन, तर आजकलको आजकल के छ भने चाहिँ मानिसहरू चाहिँ तुरन्तै खायो,
0: तुरन्तै
1: जाति होस् भनेर चाहिँ त्यो, तर त्यसको के छ भने चाहिँ डिप जान्दैन नि त। त्यसले गर्दाखेरि लास्टमा चाहिँ के हुन्छ भने चाहिँ सानो आगो बल्दाखेरि त्यसले निभाउने कोसिस गर्नु पर्छ नि त, अलिअलि दुखे त्यतिकै गरेर छोडिदियो दबाई, अलिअलि त्यो जस्तै अब पेन किलरहरू त्यस्तोहरू खाँदै बस्यो भने चाहिँ पछि चाहिँ धेरै ठूलो बिमार हुन्छ नि त। अब यहाँ स्वर्गमाबाट पनि के रहेछ, दुइटा वे पक्रिनु पर्यो नि त। एलोप्याथिकबाट पनि के रहेछ, यता सहरीपा हाम्रो मेडिसिनबाट सहरीपा हाम्रो मेडिसिनबाट पनि के रहेछ, त्यो दुइटै पक्रेर चाहिँ सँगसँगै खाँदा पनि हुन्छ दबाई, तर एक एक घण्टा जस्तो चाहिँ ग्याप गर्नु पर्यो, सँगै चाहिँ नखाएर
0: जसले एलोप्याथीमा देखाइरहेका छन् स्वरिक्पाको पनि यो सायद बुझेका छैनन् भने चाहिँ हाम्रा डाक्टरले यो जानकारी दिइरहनु भएको छ। यदि तपाईँले एलोप्याथी सँगै अब स्वरिक्पामा पनि जान चाहनुहुन्छ भने दुवै दवाई उपचार गराउन सक्नुहुनेछ।
1: हजुर,
0: यो कोविडको उपचारमा पनि के स्वरिक्पाको भूमिका रहेको छ?
1: धेरै छ, धेरै
0: हजुर,
1: किनभने चाहिँ अब कोविडको सब मेन लक्षण के छ, ज्वरो आउनेहरू छ, ज्वरो बेसी आउने काम नै ज्वरो आउँदो रहेछ, अनि त्यो मात्रै होइन मार्गीको सिम्टम्स आउँदो रहेछ, त्योहरू सबै हाम्रै दबाई भनेको छ डिकसन, तपाईँको दबाई चाहिँ मजाले उयो थाङ भन्यो नि त, त्यसै तपाईँ दबाई मजाले उमालेर सुप जस्तो बनाएर चाहिँ त्यस्तोहरू पिउँदाखेरि धेरै लाभ हुँदो रहेछ। अनि त्यो मात्रै होइन, जतिजना बिमारहरू हुनेहरू चाहिँ साइड बाई साइड तपाईँको अम्जीको दबाई खाँदाखेरि उहाँहरूलाई चाहिँ एकदमै फाइदा भएको धेरै देखियो।
0: हजुर, मतलब यो कोविडको टाइममा स्वरिक्पाले पनि निकै महत्वपूर्ण उपचारको क्षेत्रमा हेर्दा,
1: हजुर
0: डाक्टर साहब कतिले थाहा छैन होला हाम्रो यो रेडियो कार्यक्रम सुनिरहनु भएको छ, कहाँ गएर कसरी उपचार गराउने, हाम्रो श्रोतालाई के भन्न चाहनुहुन्छ यदि कोही स्वरिक्पाको उपचार चाहन्छन् भने चाहिँ कहाँ गएर चाहिँ कसलाई देखाउने?
1: हजुर,
0: सिक्किममा
1: चाहिँ तपाईँको अब यता हाम्रो सोकेथाङमा पनि रहेछ आमजी, त्यहाँ गभर्मेन्ट अफ सिक्किमले पनि त्यहाँ दुइटा आमजीहरू त्यहाँको पनि डक्टरहरू त्यहाँ बसिरहनु भएको छ। अब त्यहाँ चाहिँ तपाईँको दबाई पनि अलिक फ्री रहेछ, चाहिँ 10 दिन जस्तोमा फ्री होला। त्यस्तै साइड बाई साइड यता हाम्रो एनआइटीमा देउराली त्यहाँ पनि डक्टर धेरै हुनुहुन्छ, डक्टर मात्रै होइन त्यहाँ डक्टर तपाईँको अहिले फिलहाल चाहिँ त्यहाँ 6-7 जना जस्तो डक्टरहरू हुनुहुन्छ, अनि त्यहाँ पनि आउनु सक्नुहुन्छ। त्यस्तै अब यता उयसमा पनि छ, नामनाङमा पनि छ, त्यहाँ पनि छ, अब सिक्किममा धेरै छ। अनि बिमार के छ तपाईँको, सुगर होस् जुनै बिमार पनि तपाईँको होइन, यसको उपचार छ कि छैन, यसको छ कि छैन भनेर डाउट नगरेर चाहिँ जुनै बिमार

0: पनि तपाईहरु आएर यसो हेर्नुस् के रहेछ आफूले तर टाइम लाग्छ होला दबाईकै दबाई के कोहीले भन्छ पेशेंटहरुले चाहिँ यो दबाईहरु पुरै तित्तो रहेछ के रे नन्दथरी प्र हुनु दबाई खायो भने चाहिँ अर्को डोजले लाग्दैन रे मान्छेको भनाइ छ अब त्यो त आफूले आफै डक्टर नहुनु तर डक्टर को को रहेछ उहाँले सोधेर हो कि होइन के हो कसरी भनेर मात्रै उयो गर्नुहोस् अनि दबाई तपाईँको दबाई धेरै प्रकारको दबाई छ बिमार अनुसार यो होइन कि यो बिमारको दबाई पाउँदैन होला यो होइन यो पाउँदैन होला त्यस्तो होइन दबाई सबै बिमारको दबाई छ
1: हजुर
0: अनि सँगसँगै तपाईँले खानु सक्नुहुन्छ तर सँगसँगै मिन्स एलोपेथिक र यता हाम्रो दबाई चाहिँ सर्भिक दबाईमा चाहिँ के छ भने एक एक घन्टा जस्तो ग्याप आगे पछि गरेर चाहिँ खानु सक्नुहुन्छ
1: नानीदेखि बुढापाका जो पनि आएर सर्भिकको उपचार पाउन सक्छन्
0: हजुर अनि देउरालीमा त्यहाँ कलेजदेखि क्लिनिक पनि छ हाम्रो त्यहाँ क्लिनिक मात्रै होइन फार्मेसी दबाई पनि त्यही भन्ने बनाउँछ त्यो मात्रै होइन तपाईँको यता गार्डनर हर्बल गार्डन पनि छ त्यहाँ पनि फुल हामीले दबाई त्यहाँ पनि रोप्छु हाम्रो त्यहाँ लाइब्रेरीदेखि लिएर सबै अब त्यहाँ छ अब धेरै टाढो छैन यही त थाहा देउरालीमै छ यसो आएर के उपचार गर्न सक्नुहुन्छ
1: अन्त्यमा हाम्रा श्रोताहरूलाई के भन्न चाहन्छु तपाईँ आफ्नो तर्फबाट
0: अनि म चाहिँ यो भन्न चाहन्छु जतिजना हाम्रो श्रोताहरू सुन्नुहुँदैछ आज अनि तपाईँहरू बिमार छ भने टाउको दुख्दैन सानसानो के छ जिउमा शरीरमा बिमारहरू त्यतिकै घरमा नबसेर अनि अहिले धेरै डक्टरहरू हुनुहुन्छ देखाउनुपर्छ देखाएर चाहिँ एउटा आफै आफै डक्टर भनेर दबाई गयो दबाई दोकानमा गयो दबाई खायो ए जाति भएको जस्तो गऱ्यो अहिले एक दुई दिन जाति भएको जस्तो हुन्छ त्यसले चाहिँ पछि कतिको ड्यामेज हुँदैछ त्यो चाहिँ तपाईँले याद हुँदैन त्यही कारणले आउँदाखेरि यसो डक्टरहरूकोमा गएर के रहेछ दबाई खाएन भए पनि कन्सल्टेसन भए पनि कन्सल्ट पनि यसो लिनुहोस् अनि तपाईँको बिमारले चाहिँ दबाई खानु पर्ने हो कि होइन के दबाई डक्टरले भन्छ तपाईँ केही हुँदैन फर्स्टमा चाहिँ खानाहरू व्यवहार चाहिँ सुधार्नु पर्ने रहेछ यस्तो यस्तो नखानु भनेर भन्नु पनि सक्छ तपाईँको बिमार अनुसारको अनि यता एलोपेथीको दबाई खाँदै खाँदै जाति भएन के हो कसरी हो त्यत्तिकै त्यही अब एलोपेथीकै दबाई खाएर नै उयो गर्छु भनेर पनि होइन खानुहोस् तर कतिको के फाइदा छ कि छैन भएन भने होइन म यताबाट पनि हेर्नु के रहेछ बुझौँ न त भनेर चाहिँ बुझेर डक्टरसँग कन्सल्ट गरेर चाहिँ दुईपट्टि दबाई सँगसँगै खाएर एक एक घन्टा जस्तो ग्याप राखेर पनि तपाईँले खान सक्नुहुन्छ अनि मान्छेको कुरा नसुन हाम्रो सरिप मेडिसिनले खाँदाखेरि यस्तो हुन्छ अरे यस्तो हुन्छ अरे लाग्दैन अरे त्यस्तोहरू चाहिँ तपाईँले ध्यान नदिनुहोस् जति तपाईँकोमा केही प्रश्नहरू छ भने डक्टरलाई नै कन्सल्ट गर्नुहोस् भने म भन्न चाहन्छु ल
1: हजुर हजुर डाक्टर साहब तपाईँले त्यतिको महत्वपूर्ण जानकारी दिनुभयो यो सोआरिकपामाथि अभावको कमी छ भन्नुभयो जानकारीको अभावको कमी छ भन्नु आशा छ हाम्रो यो कार्यक्रमको माध्यमले सोआरिकपा प्रति मानिसहरूमा जागरूकता जाग्नेछ है उहाँहरू पनि यस उपचारको लागि चाहिँ आउनेछन् भन्ने हामी आशा गर्दछौं तपाईँले हाम्रो लागि यतिको बहुमूल्य समय निकालिदिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ
0: धन्यवाद हजुरलाई पनि
1: श्रोता यहाँ हुनुहुन्थ्यो नामग्याल इन्स्टिच्युट अफ टेबिटोलोजीबाट सोआरिकपाका फ्याकल्टी एसिस्टेन्ट प्रोफेसर डाक्टर जिम्बा तोप्के भुटियाज्यू उहाँले हामीलाई सोआरिकपा बारे जानकारी गराउनुभयो हवस् त श्रोता यसैका साथ आजको हाम्रो स्वास्थ्य सल्लाह कार्यक्रम यही नै समाप्त हुँदछ फेरि अर्को हप्ता हामी कुनै नवीन विषयवस्तुका साथ उपस्थित हुने नै छौं तबसम्मका लागि तपाईहरू भने आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस् नमस्कार
2: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम स्वस्थ सल्लाह जो पूरा भयो हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं त आउनु श्रोता अब हामी केही क्षण मनोरञ्जन गर्नेछौ विभिन्न कलाकारको आवाजमा मीठा मीठा नेपाली आधुनिक गीतहरू सुनेर

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो तारा देवीको स्वरमा यो मिठो गीत। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यसबेला बिहानीको 10 बजिरहेको छ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले हिजो लोकभवन स्थित आशीर्वाद हलमा आयोजित एक विशेष समारोहमा विभिन्न राष्ट्रिय तथा राज्य स्तरीय कार्यक्रमहरूमा भाग लिएकोमा 43 उत्कृष्ट एनसीसी क्याडेटहरूलाई राज्यपाल पदक प्रदान गर्नुभयो। यो समारोह शिक्षा विभागले समूह मुख्यालय एनसीसी दार्जीलिङ र सिक्किमसँगको सहकार्यमा आयोजना गरेको थियो। राष्ट्रिय क्याडेट कोर एनसीसी पश्चिम बंगाल तथा सिक्किम निर्देशनालयका अतिरिक्त महानिर्देशक मेजर जनरल एपीएस चहल एसएमले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। सोरेङ जिल्लाको जौटार खेल मैदानमा 13 जुलाईको दिन 212 राष्ट्रिय स्तरको भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भयो। समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। यसै अवसरमा मुख्यमन्त्रीले आगामी वर्षदेखि अनुवाद सेतु पुरस्कार स्थापना गरिने घोषणा गर्नुभयो। जारी सिक्किम पर्यावरण पर्वको एक भागको रूपमा धार्मिक मामिला विभागले सिक्किम धनुर्विद्या संघको सहकार्यमा र सिक्किम सरकारको वन विभागको सहयोगमा हिजो तथाङचेन धनुर्विद्या क्षेत्रमा हरियो विरासत छोड़ी राख्नुहोस् भन्ने विषयवस्तु अन्तर्गत वृक्षरोपण अभियान आयोजना गर्यो। कार्यक्रममा धार्मिक मामिला विभाग तथा जनस्वास्थ्य इन्जिनियरिङ विभागका मन्त्री सुनाम लामा र अन्यले भाग लिएका थिए। इन्टर सिक्किम भेटरेन ब्याडमिन्टन टुर्नामेन्ट 2026-24 जुलाईबाट नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत आहो याङतामको आहो ब्याडमिन्टन हलमा शुरू हुने भएको छ। प्रतियोगिता 26 जुलाईमा समापन हुनेछ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार। पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10 बजिसकेको छ र समय भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानेको। हजुर श्रोता, कार्यक्रममा यो पहिलो गीत सुनाउन लागिरहेका छौ चलचित्र मिस्टर एण्ड मिसेस माहीबाट कलाकार सागरको स्वरमा स्वीकार्नुहोस्।

यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनामिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ PHAIR@gantok@gmail.com।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। श्रोता कार्यक्रममा अब यो अघिल्लो गीत सुनाइरहेका छौं चलचित्र तुम मिलेबाट कलाकार केकेको स्वरमा स्वीकार्नुहोस्।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिननी समय आगामी 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरानी। हजुर श्रोता, आजलाई भने हामी कार्यक्रम ताजेतरानीको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत सुनाइरहेका छौं चलचित्र पेडीबाट कलाकार मोहित चौहानको आवाजमा सुन्नुहोस्।

हस्त श्रोता, आजलाई पनि यस गीतको साथ कार्यक्रम ताजे तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

0: छ कार्यक्रम नारी संसारमा। आजको हाम्रो कार्यक्रममा आफ्नो समय खर्चेर हामी सबैलाई विश्व युवा कौशल दिवस अथवा वर्ल्ड युथ स्किल डे को सन्दर्भमा सिप अथवा कौशल विकास, रोजगारी र आत्मनिर्भर युवाको भविष्य विषयमा विविध जानकारी राखिदिनुहुन आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ डाक्टर मोनिका पाण्डेज्यू, जो हुनुहुन्छ एसोसिएट डिन मेधावी स्किल युनिभर्सिटीबाट, र उहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत जनाउन चाहन्छौ। हजुरलाई स्वागत छ म्याम।
1: धन्यवाद।
0: र तपाईँलाई आजको विषयमा हामी जोड्दै युवा वर्गको कौशल विकास, रोजगारी र आत्मनिर्भरता वर्तमान समयको सबैभन्दा सान्दर्भिक विषय पनि हो र महत्वपूर्ण विषय पनि हो, र यसप्रति विविध जानकारी राखिदिनु न हामीले यहाँ निम्त्याएका छौं, र यस गम्भीर एवं प्रगतिको मार्गलाई समेट्ने हामीले कोशिस गर्नेछौ। युवाहरूलाई अलिकति भए पनि सन्देश जाओस् भन्ने हाम्रो उद्देश्य पनि हो है। र प्रथममा जान्न चाहन्छौ, कौशल के हो त, कस्ता कस्ता कुराहरू पर्दछन् कौशलभित्र अथवा सिपभित्र?
1: हजुर, कौशल चाहिँ अब कतिजनाले है, धेर जस्तो हाम्रो श्रोताहरूले कौशल भन्ने बित्तिकै नेपालीमा सुन्दा कस्तो चाहिँ होला भन्ने, के होला भन्ने पनि हुनसक्छ। सो कौशल चाहिँ अंग्रेजीमा चाहिँ स्किल्स हो। अन्त कौशल चाहिँ जस्तै यो युनाइटेड नेसनले चाहिँ फर्स्टमा चाहिँ हाम्रो कौशलको विषयमा चाहिँ युवाहरूलाई किन भन्दाखेरि चाहिँ एउटा चाहिँ मेन ग्याप भनौँ न, एउटा चाहिँ के देखियो भन्दाखेरि चाहिँ शिक्षाको प्रणालीमा धेरै युवाहरू अघि त बढे, तर रोजगारी जुन चाहिँ तपाईँले फर्स्टमै भन्नुभयो, रोजगारको क्षेत्रमा चाहिँ उहाँहरूको या हामी सबैको भनौँ त्यहाँ चाहिँ एउटा कमी देखियो। अनि त्यसैको कारणले गर्दाखेरि चाहिँ कौशल विकासमा फोकस गर्ने, त्यसमा त्यसप्रति ध्यान दिने भनेर चाहिँ, ताकि युवाहरूले चाहिँ एउटा देशको विकास अनि आर्थिक व्यवस्थामा पनि सहयोग पुर्याउन सकुन् है। अनि यो कौशलमा चाहिँ जस्तै तपाईँले भन्नुभयो के आउन सक्छ भन्दा चाहिँ अहिलेको क्षेत्रमा हेर्नुपर्दा चाहिँ डिजिटल है, एउटा कम्प्युटर नलेज पनि अनि डिजिटल लिटरेसी पनि भनिन्छ। सो त्यसमा अन्त मेन कुरा चाहिँ अब जे कम्पनी या जुन पनि विषयवस्तुहरूमा हामी इम्प्लोय हुन जान्छौं है, जानेर काम गर्न जान्छौं, त्यहाँनिर चाहिँ त्यसले के खोज्दछ भन्दा एउटा शिक्षाको साथ साथमा चाहिँ एउटा कौशलता पनि खोज्दछ। अनि त्यही कौशल विकासको लागि चाहिँ अहिले धेरै अवलग्नहरू भइरहेका छन्। अनि धेरै गभर्मेन्ट एजेन्सीजदेखि लिएर एनजीओदेखि लिएर सबै देशका सबै माननीय गणनीय व्यक्तित्वहरूले पनि यसमा ध्यान दिइरहनु भएको छ।
0: हजुर, अत्यन्तै राम्रो कुरा तपाईँले भन्नुभयो है। काम कुनै सानो हुँदैन नि,
1: हजुर,
0: सानो ठूलो हुन्छ र आफ्नो आफ्नो जग्गामा एउटा सफाई कर्मचारीको कति ठूलो महत्व हुन्छ होइन, र त्यो पनि राम्रोसँग गर्यौं, हामीले सिप आफ्नो राम्रो छ र राम्रोसँग गर्न सक्यौं भने त्यसले पनि हामीलाई रोजगारी दिन्छ नि।
1: हजुर, जस्तै तपाईँले सफाई कर्मचारी भन्नुभयो, त्यस्तै अब जस्तै सफा गर्नु त हामी सबैलाई आउँछ है।
0: हजुर,
1: तर अब सिप चाहिँ या कौशल चाहिँ के हुन्छ भन्दा चाहिँ अब जस्तै एउटा सफाई कर्मचारीले या कुनै पनि काममा हामीले जुन पनि काम गर्छौं घरिघरि गर्दा चाहिँ अब आज एउटा गल्ती हुन्छ होला, भोलि त्यसैलाई सुधार ल्याउँछौ, त्यहाँ आफूले गरेकै काममा पनि आफै पनि यसो हेर्दै जाँदा ए मैले यहाँ यो सुधार्न सक्ने रहेछु भनेर चाहिँ त्यसरी पनि एउटा स्किल्ड वर्क फोर्स या कौशल व्यक्तिको निर्माण हुन पुग्छ है।
0: हजुर, कुशलताका साथ काम गर्नु नै है, त्यसलाई कौशल विकास भनिन्छ होइन।

0: विभिन्न क्षेत्रहरू छन्, बोल्ने क्षेत्र भयो, हिँड्ने क्षेत्र भयो, लेख्ने भयो, पढ्ने भयो है, हस्तकला भयो, खेल भयो, पकाउने नै भयो, बाँड्ने नै भयो, इत्यादि इत्यादि मानिसलाई जति पनि काम लाग्ने कुराहरू छन् ती सम्पूर्ण क्षेत्रमा आफूलाई पुख्त बनाउनुलाई नै कौशल विकास भनिन्छ सायद। र आजको आधुनिक युगमा है सक्षम र आत्मनिर्भर युवा भन्नाले तपाईँ कस्तो व्यक्तिलाई बुझ्नुहुन्छ र परिभाषित कसरी गर्नुहुन्छ?
1: सक्षम भनेको अब जस्तै फर्स्ट हामीले त पहिलादेखि नै है सुनेर अब एउटा एन्ड अफ एजुकेशन इज क्यारेक्टर भन्छौ है, एउटा चरित्र निर्माण, फर्स्टमा त एउटा चरित्र निर्माण आउँछ, तर त्यसको साथसाथमा चरित्र निर्माणमा चाहिँ यो कौशलता पनि, कौशल विकास, आफ्नो स्किल कसरी चाहिँ हामीले के गरेर चाहिँ आफ्नो काममा सुधार ल्याउन सक्छौ। र जस्तै अब एउटा शिक्षाले एउटा करिकुलम डिजाइनदेखि लिएर एउटा सिलेबस डिफाइन गरिदिएको हुन्छ है, त्यो सिलेबसमा हामी पढ्छौ, तर अब त्यही सिलेबस तपाईँले पनि ध्यान दिनुभएको होला जब तपाईँ काम गर्न जानुभयो या म काम गर्न गए, शिक्षाले त हामीलाई त्यसलाई शिक्षित त बनायो, तर जुन कम्पनीले या जुन शिक्षाले हामीलाई काम दिन्छ त्यसको साथसाथमा एउटा कौशल जस्तै कम्युनिकेशन स्किल्स भन्छ है, अन्त फर्स्टमा कम्युनिकेशन, किनभने एउटा हामीले बात मार्नै सिकेनौ भने, जानेनौ भने बात मार्नु, तर हामीलाई के चाहिएको छ, कुन कुरालाई कसरी समाधान गर्नुको निम्ति पनि एउटा कम्युनिकेशन स्किल्स धेरै अनिवार्य छ। अर्को साथसाथमा चाहिँ प्रब्लम सल्भिङ स्किल्स, कुनै पनि प्रब्लम आयो या समस्या आयो

0: भने त्यसलाई कसरी चाहिँ समाधान गर्नु, कुन प्रकारले चाहिँ त्यसलाई गर्न सकिन्छ? जस्तै एउटा जस्तै तिमीले तपाईँले खाना पकाउने भन्नुभयो, एउटा शेफले काम गर्दै गर्दा है, अनि अब जस्तै बेकिङ पाउडर र बेकिङ सोडाको इक्जाम्पल, हामी अब आजकल त होम कुकिङ पनि धेरै गर्छौं है, अनि त्यसमा ओभनमा कुकिङ गर्दा गर्दै बेकिङ पाउडर कुन कुराले, अब कोही बेला केक बनाउँदा तितो भयो अरे है, अब हामीलाई त हामी त प्रोफेसनल शेफ होइनौ, तर अब त्यो तितो के भएर भयो, हामीले त रेसिपी सबै फलो गरेको थियौं त भन्ने हुन्छ, तर अर्को पालि त्यही रेसिपीमा हामीले अलिकति सुधार ल्याउँछौ है, अनि त्यो प्रब्लम सल्भिङ स्किल्स त्यस्तोलाई एउटा सिम्पल इक्जाम्पलबाट दिन चाहेको मैले चाहिँ, अन्त एउटा चाहिँ ह्यान्ड्स अन एक्सपिरियन्स भन्छ है, ह्यान्ड्स अन एक्सपिरियन्स चाहिँ अब जस्तै कति प्र्याक्टिकल, जहाँ चाहिँ प्र्याक्टिकलको कमी हुन्छ, जस्तै थ्योरिटिकल नलेज त हामीले बुकबाट युट्युबबाट पनि पाउँछौ आजकल, अनि हामीले स्कूलै जानु पर्दैन कलेजै जानु पर्दैन भन्ने युथहरूको एउटा युवावर्गको त्यो धारणा पनि छ, हुनु पनि ठिकै हो, तर साथसाथमा तर त्यो प्र्याक्टिकल नलेज चाहिँ कहाँबाट पाउने त भन्दा, जबसम्म हातले नै काम गर्दैनौ, हातले काम गर्नु भनेपछि अब फेरि कतिजना युवाहरूले अब एउटा स्टप भन भिट प्रकारले क्या हामीलाई भन्ने हुन्छ कि, किनभने म शिक्षाको क्षेत्रमा काम गर्दा कतिपय विद्यार्थीहरूलाई पनि देख्छु है, हातले काम गर्नु भनेको चाहिँ हातैले मात्रै काम गर्नु होइन, एउटा बल बुद्धि विवेक सबै युज गरेर चाहिँ जुन प्रकारले चाहिँ हामीले आफ्नो सिपलाई एउटा असल सिप बनाएर त्यसैलाई नै राम्रोसितले एभ्री डे प्रोग्रेस गरेर दिन प्रतिदिन त्यसमा सुधार ल्याएर जुन प्रकारले काम गर्छौं त्यस प्रकारले समेट्न चाहन्छु यो प्रश्नलाई।
1: हजुर, सबैले नै त्यही चाहन्छ, कुनै पनि अफिस होस् कुनै पनि ठाउँ होस् त्यही नै चाहन्छ, नि काम गरिस भन्दा गरे त होइन, त्यसलाई पक्का प्रकारले गरियोस् भन्ने नै चाहन्छ होइन, र तपाईँले लर्न अनलर्न र रिलर्न है, यी तीनै कुराहरूलाई राम्रोसँग तपाईँले बताउनुभयो होइन।

0: र वर्तमान शैक्षिक प्रणालीले युवाहरूलाई डिग्री त दिइरहेको छ, तपाईँले केही क्षण अगाडि पनि यसलाई बताउनु भयो, र त्यसमा बजारले खोजेको वास्तविक कौशल त दिन सकेको छैन, कहाँनिर चाहिँ त्यसको हामीले एउटा खाडल जस्तो भ्याली जस्तो पाउँछौ त, कहाँनिर चाहिँ हामी चुक भइरहेको छौ त?
1: चुक चाहिँ सायद अब अलिकति चाहिँ एउटा समाजको पनि एउटा म भन्न चाहन्छु, किनभने सबै कुरा समाजले नै हामीलाई सिकाउँछ है, घर परिवारदेखि लिएर समाजमा जब हामी जान्छौं तब एउटा विद्यार्थीलाई, किनभने तपाईँको जेनेरेशन र मेरो जेनेरेशनले कुन प्रकारले काम गर्थ्यो, कुन प्रकारले बजार, अब कतिजनाले बजार भन्दा केही बुझ्न नसक्नु होला है श्रोताहरूलाई, सो मार्केट भनौँ न है, मार्केट भ्याल्यू, मार्केटले के चाहेको त भन्ने कुरालाई चाहिँ अब त्यो हाम्रो समयमा सायद त्यस्तो तीव्र गतिले थिएन होला, अनि त्यसै साथ मेरो आमा बाबाको टाइममा है त्यो समयमा अर्कै प्रकारको थियो मार्केटको डिमाण्ड, तर अब अहिलेको के छ त्यो बुझ्न चाहिँ अब गाह्रो, त्यहाँ पनि एउटा ग्याप, ठूलो ग्याप आउँछ है, किनभने पेरेन्ट्सले भन्छन् अब आमा बुवाले भन्नुहुन्छ होइन हाम्रो समयमा त यस्तो थियो त, भइरहेको थियो त, चल्छ त भन्ने एउटा त्यहाँ आउँछ है, अनि घर परिवारमा पनि अलिकति त्यो एजुकेसन चाहिँ एउटा अवेरनेस भनौँ न है, घर परिवारले पनि त्यो ल्याउनु भयो भने चाहिँ सायद विद्यार्थीहरूलाई अलिकति युवा वर्गलाई पनि साथ हुन्छ, एउटा चाहिँ त्यहाँ छ, अन्त अर्को हेर्यो भने चाहिँ अब समाज, किनभने हामी सबैले नै समाज बनिन्छ है, अनि समाजको पनि त्यही विचारधारणा भयो भने युवालाई फेरि अघि बढ्न अलिक गाह्रो पर्छ, अनि साथसाथै एउटा युवालाई चाहिँ अब आजकल हुन त हाम्रो सोसियल मिडिया भन्छौ, इन्टरनेट भन्छौ, एआईको जमाना भन्छौ है, तर त्यसमा जति छिटो इन्फर्मेसन पाउँदैछौ, जति छिटो काम हुँदैछ, 10 मिनट्स डेलिभरी, पिज्जा डेलिभरी भन्ने हामी धेरै सुन्छौ है, तर एमाजोनमा अर्डर गर्नुदेखि लिएर सबै कुरा छिटो छिटो छ, हामीलाई चाहिँ छिटो चाहिन्छ, तर एउटा स्किल या कौशल चाहिँ छिटोले हुँदैन, त्यो चाहिँ अब जति पेसेन्स है, जति धैर्य धारण गर्दै हामी जान्छौ, जति धैर्यता साथ गर्दै जान्छौ त्यहाँ पनि, अनि त्यति नै त्यसको विकास हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, अनि यी सबै कुराहरूले गर्दाखेरि चाहिँ ग्याप चाहिँ त्यहाँ आउँदैछ, साथसाथमा चाहिँ अब म अहिले जहाँ कार्यरत छु है, त्यहाँ आएर चाहिँ मैले अब बुझेँ है, मेधावी स्किल्स युनिभर्सिटीमा आएर चाहिँ बुझेँ कि पहिला

0: पहिला चाहिँ अब एउटा नलेज, अब एउटा एजुकेशन अनि शिक्षा दिने एउटा युनिभर्सिटी है, अनि साथमा मार्केटको डिमाण्ड चाहिँ के छ त्यसमा चाहिँ ठूलो ग्याप छ. अब किनभने शिक्षाले त एउटा करिकुलम सिलेबस सबै कुरा दिँदैछ, हुन त अब त्यो पढ्नै पर्ने कुरा हो है, तर साथसाथमा तर के मार्केटले त्यही कुरा खोज्दैछ त भन्ने प्रश्न चाहिँ सबसे ठूलो कुरा चाहिँ त्यहाँ आउँदैछ. अनि जुन चाहिँ तपाईँले योभन्दा अगाडि भन्नुभयो लर्न अन लर्न र रिलर्न, त्यहाँ चाहिँ आई थिंक यो चाहिँ हामीले हाम्रो आमा बुवाले र समाजले नै एउटा जबसम्म एउटा माइन्ड सेटमा नै परिवर्तन ल्याउँदैनौ तबसम्म चाहिँ युवाहरूलाई पनि अलिकति गाह्रो नै पर्छ जस्तो लाग्छ.
1: हजुर, अलिकति अब मैले देख्दाखेरि चाहिँ अब है पहिला बाबा आमाले हाम्रो पालामा यो भइहाल्थ्यो त भन्ने कुरा गरे तापनि त्यति बेला उहाँहरूले हात चलाउनुहुन्थ्यो, मेहनत गर्नुहुन्थ्यो धेरै होइन, र बजार भाव अलिक कम्ती थियो. अब अहिले युवाहरूको इन्फर्मेसन धेरै भए पनि हात कम्ती चल्छ कि जस्तो अनुभव पनि हामी गर्छौँ नि. तपाईँ दिनौ दिन विद्यार्थीहरूसँग भेटहुन्छ होइन, कस्तो अनुभव गर्नुहुन्छ यसमा?
0: हजुर, जुन चाहिँ हातको काम भन्यो नि है, अब एउटा हुन्छ हात कतिजनालाई हुन्छ, जस्तै अब मेरो हजुरबा हजुरआमाले हेर्यो भने अब त्यहाँ बुद्धिको काम पनि थियो, तर व्यापार गर्नुदेखि लिएर सबै कुरा आफै गर्नुहुन्थ्यो होइन, तर अब साथसाथमा अब आमा बुवाले त्यतिको हातले खेत जोत्नु परेन होला, मेहनत गर्नु परेन होला, तर बुद्धिको अर्कै काम गर्नु पर्यो है. अनि तर अब त्यस्तै मैले अब अलिकति अर्कै पाएँ, अब म भन्दा अलिकति सानोले अलिकति अर्कै पाएँ घरमा त्यस्तै, तर अब अहिलेको विद्यार्थीमा चाहिँ त्यही अघि मैले भने धैर्य त धेरै कम्ती, सबै कुरा छिटो छिटो अब सबै पाइहालौँ, अहिले नै भइहालोस्, म गरिहालौँ, यसको रिजल्ट पनि देखिहालौँ भन्ने खालको एउटा छ है. अनि रिजल्ट नआउँदाखेरि कतिजनालाई अब त्यो कसरी त्यसलाई समाधान गर्नु, कसरी ह्यान्डल गर्नु, किनभने अब हामीले सधैँ फर्स्ट हुन्छु भनेर पढे भए पनि कोही बेला फर्स्ट नहुन सक्छौँ है, अनि एउटा अलि एक मार्क्सले भए पनि पछि भएपछि, अब त्यो त हाम्रो टाइममा थियो होला, तर अहिले चाहिँ सबै कुरा छिट्टो तातो तातो सबै मैले पाइहालौँ, जस्तो मैले मेहनत गर्छु त्यसको फल पनि पाइहालौँ भन्ने खालको एउटा त्यो धारणाले गर्दाखेरि चाहिँ त्यहाँ पनि अलिकति समस्या आउँछ.
1: अन्त तपाईँले भन्नुको मतलब चाहिँ अलिकति कुरा गर्दै भए पनि हामीले हार्डवर्क गरेनौ भने चाहिँ स्मार्ट वर्क हुन सक्दैन.
0: हजुर, हार्डवर्क चाहिँ नेसेसरी नै हुन्छ, किनभने स्मार्ट वर्कको लागि पनि अलिकति हार्डवर्क गरेको छ भने मात्रै, अब मैले एउटा लेम्यान भाषामा या सबैले बुझ्ने भाषामा भन्नुपर्दा एउटा किताबमा 12 च्याप्टर छ अरे है, अब 12 च्याप्टर छ भने अब त्यो मैले किताबै कहिल्यै खोलेको छुइनँ भने त त्यो 12 च्याप्टरको म कसरी त्यसलाई स्मार्ट वर्क गरेर कसरी चाहिँ कम्ती भन्दा कम्ती क्षणमा चाहिँ म त्यसको रिभिजन गरिसकौँ भन्ने कुरा त अलिकति त्यहाँ साह्रै पर्छ, गाह्रै पर्छ है.
1: मैले के बुझेको छुइनँ भन्ने कुरा थाहा पाउन पनि आफूले पढेकै हुनु पर्यो.
0: हजुर हजुर हजुर. अनि साथसाथमा अब एआई भन्छौँ होइन, च्याट जीपीटी त अहिले सबैले नानी सबै युवाहरूले युज गर्छ, च्याट जीपीटी जेमिनाई भयो सबै युज गर्छन्, अनि च्याट जीपीटीलाई कमाण्ड दिन अब स्मार्ट वर्क, अब हामीले एसाइनमेन्ट दिँदाखेरि है कति नानीहरूले अब क्लासमा 30 नानी छन् भने अब 30 सपोज एआईमा युज गरे अरे, तर पनि त्यहाँ फरक देखिन्छ, किन भन्दा चाहिँ त्यहाँनिर स्मार्ट वर्क त भयो तर त्यहाँ के कमाण्ड हाल्नु पर्ने त्यो पनि एउटा कला हो, किनभने त्यो कमाण्ड राम्रो खालके कमाण्ड प्रम्प्ट भनिन्छ है, जुन चाहिँ प्रम्प्ट एआई भाषामा भन्नु प्रम्प्ट, त्यो प्रम्प्ट राम्रोसँगले दिएन भने एआईले पनि आन्सर त्यस्तै प्रकारले दिन्छ, अनि त्यो प्रम्प्ट दिनु लागि त अलिकति हार्डवर्क त कहीँ न कहीँ केही एंगलबाट या त युट्युब हेरेर हुन्छ कि या त क्लासमा ध्यान दिएर हुन्छ कि या त प्र्याक्टिस गरेर हुन्छ कि कस्तो प्रकारले हुन्छ, कहाँ ब्याकग्राउण्डमा त अलिकति हार्डवर्क मेहनत त गरेकै हुनुपर्छ.
1: हजुर, अवश्य पनि है.

0: र कौशल विकासबाट चाहिँ नवप्रवर्तनका सम्भावनाहरू रहन्छन् होइन नयाँ नयाँ कुरा सिर्जना गर्ने सम्भावना रहन्छन् र यो कतिको सम्भव छ त तपाईँ कस्तो देख्नुहुन्छ तपाईँ दिनौ दिन विद्यार्थीहरूलाई हेर्नुहुन्छ उहाँहरूका माइन्डहरूलाई पढ्नुहुन्छ होइन र कस्ता सम्भावनाहरू अघि आउँदैछन्
1: सम्भावनाहरू भन्दाखेरि जस्तै अब अहिले सस्टेनेबल डेभलपमेन्ट गोलमा पनि युथ इम्पावरमेन्ट र जेन्डर इक्वालिटीको कुरा आउँछ युथ इम्पावरमेन्टमा चाहिँ त्यही अब कौशल विकासमा एउटा फोकस युनाइटेड नेसनले पनि गरिहालेको छ हाम्रो भारत देशमा पनि हेर्यो भने जस्तै कतिवटा प्रधानमन्त्री जस्तै प्रधानमन्त्रीको कतिवटा मुद्रा योजनाहरू है वुमनहरूको लागि छ त्यस्तै युवाहरूको लागि पनि जस्तै अब सिक्किम गभर्मेन्टमा हेर्यो भने क्यापासिटी बिल्डिङ ट्रेनिङ आईटीआई भोकेसनल ट्रेनिङहरू है यी सबैहरूबाट चाहिँ एउटा प्लेटफर्म चाहिँ बनाइदिएको छ अनि तर प्लेटफर्मलाई हामीले यदि प्रयोग गरेनौ भने यसलाई युज गरेनौ भने है अनि त्यो प्लेटफर्म फेरि त्यतिकै अब त्यो प्लेटफर्म युज गर्ने त युवा नै हुन् है अन्त जुन चाहिँ तपाईँले प्रश्न राख्नुहुँदैछ कतिको भविष्य देखिन्छ त्यो भविष्य चाहिँ अब युवाले जति सक्दो चाहिँ जति पनि प्रोजेक्ट आउँछ जति पनि युवाहरूको लागि यो क्यापेसिटी बिल्डिङ कौशल विकास केन्द्रहरू खोलिएको छ त्यहाँबाट भएसक्दो उहाँहरूले कौशलता या सिप हासिल गर्न सकेर ट्रेनिङ लिएर सर्टिफाइड भएर चाहिँ उहाँहरूले जति सक्दो यसको अनुभव लिन सक्नुहुन्छ या यसलाई जति सक्दो युज गर्न सक्नुहुन्छ त्यति नै हामीले यसलाई विकसित हुँदै जाँदै अनि एउटा स्किल्ड म्यान पावर भनौँ है स्किल्ड वर्क फोर्स जुन चाहिँ किनकि अहिले भारतवर्षमा हेर्यो भने पनि अब धेरै जस्तो चाहिँ अनस्किल्ड वर्क फोर्स छ भन्ने एउटा गणना पनि निस्केको थियो है त्यसमा चाहिँ अब 50% जति पनि अब इम्प्लोइड छ तर केही रेकर्ड छैन अब उनीहरू अनस्किल्ड लेबरहरूमा आयो सो स्किल्ड लेबरहरूमा आउनु लागि अब अहिले त कार्पेन्टरको पनि सर्टिफाइड कोर्स हुन्छ है अन्त इलेक्ट्रिसियनको पनि सर्टिफाइड कोर्स हुन्छ अन्त यो सबै चाहिँ अब सर्टिफिकेसन लिएर एउटा कौशल केन्द्रको अब तपाईँलाई आउँछ होला मलाई आउँछ होला जस्तै कुनै पनि एउटा आउँछ हामीलाई हामी स्किल्ड हो तर हाम्रो रेजिस्ट्रेसन हाम्रो एउटा सर्टिफाइड भयो भने चाहिँ हामी स्किल्ड वर्कफोर्समा आइहाल्छौँ हाम्रो भ्याल्यू बढेर जान्छ हामीले पैसा पनि अलिक बेसी कमाउन सक्छौ है अनि त्यो सक्सेसको हिसाब या सफलताको हिसाब चाहिँ जति सक्दो चाहिँ भएभरको सबैजनाले चाहिँ अब लागि परेर चाहिँ यसलाई एनरोलमेन्टदेखि लिएर उनीहरूले पास गर्नेदेखि लिएर सर्टिफिकेसन लिनेमा हामी सबैले ध्यान दियौँ भने चाहिँ सक्सेसफुल त अवश्य नै हुन्छ जस्तो लाग्छ मलाई
0: हजुर हजुर सिक्ने हामीभित्र इच्छा शक्ति चाहिँ हुनु पर्यो म गर्छु भन्ने चाहिँ प्रत्येक हाम्रा युवामा हुनु पर्यो त्यो चाहिँ भर दिन सक्नुपर्छ कि घरकै संस्कारले थाम्छ भन्ने हुन्छ कि तपाईँ के भन्नुहुन्छ
1: घरकै संस्कारले त होइन अब अलिकति त एउटा पुस त चाहिन्छ जस्तो लाग्छ मलाई है किनभने अब कतिपल्ट अब एउटा जस्तै एउटा स्कूल ड्रप आउट सबसे अब किनभने यो स्कूल ड्रप आउटको पनि धेरै प्रब्लम हाम्रो समस्या छ हाम्रो देशमा अब मिड डे मिलहरू ल्याएर जति सक्दो प्राइमेरी एजुकेसन त कम्प्लिट हुँदैछ तर पनि अब स्कूल टाढा छ कि या अल्छी लाग्यो कि म पढ्दिनँ अब होस् म पनि अब यही गर्छु काम गर्छु भन्ने एउटा जुन चाहिँ धारणा छ त्यसमा अब घरकै पुरुषले मात्रै हुँदैन किनकि एउटा समाजले पनि साथ दिनै पर्छ साथसाथमा चाहिँ एउटा जुन चाहिँ हुन्छ नि अब जागरूकता किनभने अवेरनेस जागरूकता छ भने मात्रै अब मैले यो गरेर चाहिँ के पाउँछु एउटा कतिजनालाई हामीले अब जस्तै खोलामा पाउने माछाले बाहिर देखेकै हुँदैन संसार भन्ने उखान्छ नि है अब खोलाभित्रै मेरो संसार नै यति खोलै हो भन्ने हामीलाई लाग्छ भने त फेरि बाहिर के पाउँछु मैले भन्ने मैले देखेकै छुइनँ सोच्न पनि सकेकै छुइनँ भने त म त्यसप्रति काम पनि गर्दिनँ त्यसकारण चाहिँ एउटा जागरूकता अवेरनेस अन्त घर परिवारले पनि अब ठिकै छ यो राम्रै काम रहेछ भन्ने अब किनभने सबैको घरमा त्यही प्रकारको नहुन सक्छ संस्कार है किनभने अरू त अब एकदमै अर्कै अर्कै ब्याकग्राउण्डबाट हामी आउँछौं होइन अनि त्यसकारण चाहिँ घर परिवार मात्र होइन समाज साथसाथमा अब यो जति पनि अब किनभने अहिले इण्डियामा हेर्यो भने चाहिँ अस्ति भर्खर एउटा आर्टिकल पढ्दाखेरि चाहिँ मैले देखेको थिएँ कि फोन नहुने चाहिँ कोही छैन प्रायःकोमै फोन छ हो फोन चाहिँ सबैले चलाउँछ फोनमा पनि अब सोसियल मिडियामा फेसबुक चाहिँ सबसे बेसी प्रचलित छ अब हामीले आजकल त न्युज पेपर टिभी भन्दा पनि बेसी फोन

0: एडभर्टिजमेन्ट दिएर हुन्छ कि कस्तो प्रकारले हुन्छ, त्यसरी नै अब के चाहिँ अब सेलिब्रिटीलाई नै एन्डोर्समेन्ट गराएर हुन्छ कि, एउटा जागरूकता आयो भने चाहिँ अनि चाहिँ अझै यसलाई हामी अघि बढ्न सक्छौ जस्तो लाग्छ।
1: हजुर, र तपाईँलाई सोध्दै जाँदा के सोध्न मन लाग्यो भने नि, परम्परागत सिप हुन्छ नि गाउँघरमा गरिन्छ, विभिन्न प्रकारका सिपहरू हुन्छन् बनाउने, हस्तकला है हस्तशिल्पहरू हुन्छन्, यसलाई पनि प्रमोट गर्न, यसलाई पनि गर्न अब अघि ल्याउन होइन के कतिको युवाहरूलाई यसप्रति पनि जागरूक गराउन सकिन्छ त?
0: गाउँघरमा हुने सिप चाहिँ फेरि अब सबैजनाले सिक्न पनि सक्दैनन्, यदि कसैले देखिरहेको छ भने अब एउटा त हुन्छ इन्ट्रेस्ट है, अब मैले कहिले सुनेको छुइनँ तर मैले कहाँबाट थाहा पाएँ भने म एउटा आफूलाई इच्छा जागेर म गएँ अरे, तर अब एउटा सहरमा बस्ने या अर्कै कुनामा बस्नेलाई त फेरि त्यो सिक्न लागि पनि पैसा हुनु पर्यो, सबै छोडछाड गरेर जाने एउटा प्रबन्ध पनि हुनु पर्यो है, त्यो सबैकोमा नहुन सक्छ। तर गाउँघरमै हुर्केका नानीहरूले चाहिँ ती सिपहरू चाहिँ यदि अघि बढाउन सके भने चाहिँ अझै राम्रो हुन्छ। अनि यसको लागि चाहिँ मलाई लाग्छ कि अब जस्तै क्यापेसिटी बिल्डिङ हाम्रो स्टेटमै राज्यमा हेर्यो भने चाहिँ क्यापेसिटी बिल्डिङले पनि धेरै यसको लागि काम गर्दैछ। अहिले इन्सपायरको जुन चाहिँ प्रोग्रामहरू छ है, टुरिज्मदेखि लिएर ए ह्यान्डिक्राफ्टहरूमा पनि मलाई लाग्दछ कि यसमा पनि अझै काम हुँदैछ। अनि यस्तै प्रकारले अब जस्तै अब बी है मौरीको खेतीदेखि लिएर यसको ट्रेनिङ, अनि यो सबै गाउँघरमा हुने, जस्तै अब गाडीमा आउँदा बातचित हुँदै जाँदा डोको बुन्नेदेखि लिएर है, अब डोको बुन्न पनि छोडिसके, पीरा बुन्ने, पीरा त बुनेको पीरा पाउन पनि छोडिसके, अब सायद यो यत्तिकै हराएर पनि जान सक्छ, तर अब नहराओस् किनभने हाम्रो यो सबै समाजको एउटा धरोहर पनि त हो है। अनि त्यसकारण चाहिँ अब यसमा मेन चाहिँ पैसाको खेला आउँछ लास्टमा गएर चाहिँ आर्थिक व्यवस्था, किनभने पहिला पहिला छोडेको कारण पनि किन हो भन्दाखेरि मान्छेले प्लास्टिकको सबै सामान त पाउँदैछ, किन यसमा यत्रो मेहनत गरेर यसमा पैसा हाल्ने मान्छे छैन भन्ने कुरा आउँछ है। सो यो पैसा चाहिँ अब कसरी आउँछ त, कि यसलाई हामीले आउटसोर्स गरेर हुन्छ कि गाउँघरमा, जस्तै मिजोरमको मैले भर्खरै एउटा युवतीको हेर्दै थिएँ है, उहाँ चाहिँ एउटा बेङ्गलोरको जब छोडेर चाहिँ आफ्नो भिलेजमा चाहिँ कोविडको टाइममा चाहिँ फूल तर अब फार्मरले त फूल रोप्दैछन्, उनीहरूले फूल उमार्दैछन्, तर फूल उहाँहरूले त फार्मरले त कहीँ पनि कुना कुना पुर्याउन सक्दैनन्। सो उहाँले चाहिँ के गर्नुभएछ भन्दा चाहिँ आफ्नो गाउँको डल्लै फार्मरलाई चाहिँ आफै अलिकति खर्च गरेर लोन निकालेर के प्रकारले हुन्छ है त्यो फूल चाहिँ उहाँले किनेर चाहिँ बेच्ने काम अलिकति प्रफिटमा उहाँले, अब त्यसो गर्दा फार्मरले पनि कमाउनु भयो, उहाँले पनि कमाउनु भयो, अनि त्यही फूललाई फेरि उहाँले ड्राइड फ्लावरको बिजनेस पनि थाल्नु भएछ। सो युवाहरू चाहिँ अब एउटा शिक्षित मात्र नभएर चाहिँ एउटा युवामा चाहिँ त्यो कला पनि छ, अनि त्यो कलालाई चाहिँ युवाले अलिकति कसरी हुन्छ, अब अन्तरप्रेनरसिपको कुरा यहाँ आउँछ है, जुन चाहिँ हाम्रो वान फ्यामिली वान अन्तरप्रेनरको कुरा छ है, हाम्रो चिफ मिनिस्टर साहबको पनि, अनि त्यस्तै अब जुन चाहिँ सिड सेलले पैसा दिँदैछ यसमा नारीहरूको लागि अझै कतिवटा कुराहरू छ होइन, जस्तै मुद्रा योजना छ नारीहरूको लागि, त्यो सबै कुराहरूले पनि अब यो सबै युवाहरूले चाहिँ यसलाई चाहिँ कसरी चाहिँ गर्ने, त्यसकारण चाहिँ युवाहरूले चाहिँ यसलाई आफै हातले काम नगरे भए पनि यो सबै हातले काम गर्ने मानिसहरूलाई एकत्रित पारेर चाहिँ यो बिजनेस मोडल चाहिँ अब डेभलप गर्ने काम पनि हामीले गर्न सक्छौ।
1: भनेपछि परम्परा सिप र आधुनिक डिजिटल प्रविधिलाई फ्युजन गरेर पनि थुप्रै कुराहरू गर्न सकिन्छ।
0: हजुर,
1: त्यसमा हामीले एडभर्टिजमेन्टहरू गर्नु पर्यो, सही ठाउँमा पुर्याउन खोज्नु पर्यो र आफ्नो परम्परागत सिप छ भने पनि अरू समक्ष पुर्याउन सक्ने हामी माझ माध्यमहरू छँदैछन्।
0: हजुर,
1: र ग्रामीण भेगका युवाहरूमा मौलिक है रैथाने सिपहरू त अब छन् पनि, कतिजना हाम्रो जानकारीमा आए अनुसार होइन पीएचडी गरेर आएर बाँसको विभिन्न परिकारहरू बनाएर बेचेकाहरू हामी माझ उदाहरणहरू पनि छन्, र ती सिपहरूलाई चाहिँ बजारसँग जोडेर गर्नका लागि चाहिँ अब यो हामी बीच एउटा त्यो माध्यम त भयो एडभर्टिजमेन्ट गर्ने होइन, त्यसको अलिकति प्रचार प्रसार गर्ने, र बीचमा चाहिँ के कस्ता मतलब उपायहरू छन् त्यसमा अलिकति तपाईँले बताइदिनुहुन्थ्यो कि?
0: मार्केटिङ अब एउटा डिजिटल मिडियम, किनभने एउटा आईसीटी इन्फर्मेसन एण्ड कम्युनिकेसन, त्यसकारण चाहिँ एउटा डिजिटल लिटरेसीको पनि कुरा आयो है, सर्वप्रथम त त्यही कुरा आइहाल्छ। अनि यसमा चाहिँ अब अर्को चाहिँ हुन सक्छ कि अब फर्स्टमा सुरु गर्दाखेरि पैसा आइडिया त हुन्छ कतिजनाकोमा, तर पैसाको कमी हुन सक्छ। सो त्यो पैसा चाहिँ कहाँबाट ल्याउने भन्दा चाहिँ अब अहिले त लोन, किनभने बिजनेस थाल्दाखेरि कति एउटा निर्धारित पैसा त है अलिकति अब विदाउट कोल्याट्रल भनौँ न, केही पनि नराखिकन 5 लाख 10 लाखको लोनहरू पनि पाउने गर्छ, त्यसको इन्ट्रेस्ट पनि धेरै कम्तीहरू पनि छ। अनि अरू समस्या चाहिँ अब जस्तै ट्रान्सपोर्टेशनको आउन सक्छ है, किनभने अब जस्तै हाम्रै राज्यको हेर्यौं भने अब डिजिटल मिडियाबाट हामीले एडभर्टिजमेन्ट त गर्यौं, तर डिमाण्ड भयो भने त्यो टाइममा सप्लाई हुन्छ के भन्ने एउटा सबसे पहिला ठूलो क्वेशन आउँछ, किनकि त्यसमा चाहिँ अब सरकारले पनि अलिकति होइन अरू हाम्रो डेभलपमेन्टल एक्टिभिटी कनेक्टिभिटीहरूको कुरा त्यहाँ पनि एउटा सुधार ल्याउन सक्छौं हामी जस्तो लाग्छ। अन्त अर्को कुरा चाहिँ अब मार्केट पक्रिनु है, किनभने अब सबै कुरा सबैजनाले किन्दैनन् है, यो हस्तकलाहरूदेखि लिएर त्यो अलिकति त्यसको भ्याल्यू पनि अलिकति अहिले मार्केटमा सस्तो सामान र महँगो सामानको कुरा आउँछ है, किनभने इकोनोमिक क्राइसिस त्यस्तै छ। अनि अब जुन चाहिँ कुरा त्यसकै

0: एप्लिकेशन चाहिँ त्यस्तै त्यसैको जस्तो देख्ने त्यस्तै एउटै खालको कुरा चाहिँ अब सस्तो दाममा पाइरहेको हुन्छ त्यो डुप्लिकेट भनौँ न है अनि त्यसको पनि एउटा समस्या आउन सक्छ अनि किन्नेले फेरि अब त्यसकारण चाहिँ मार्केट चाहिँ कहाँ चाहिँ छ अब लोकल मार्केटमा नहुन सक्ला सो इन्टरनेशनल मार्केट पो छ कि अब अर्कै ठाउँमा पो छ कि त्यो मार्केट पक्रिनु पनि अलिकति समय लाग्न सक्छ सो अलिकति अब बिजनेस हेरेर या कस्तो खालके उहाँहरूले प्रडक्ट निकाल्नुहुँदैछ त्यसमा डिपेन्ड गर्छ कि अब खानेको व्यवस्थामा फेरि त्यस्तो प्रब्लम हुँदैन खाने कुराहरूमा धेरैजनाले सबैजनाले सबै कुरा नै गरिरहनु भएको हुन्छ है अनि मार्केट पनि छिटो पक्रिन्छ जस्तो मलाई लाग्छ तर अरू कुराहरूमा चाहिँ अब हस्तकलादेखि लिएर कार्पेट विभिङदेखि लिएर या अब ट्रेडिसनल वेयरहरूदेखि लिएर अरू सिलाइ बुनाईको कामहरूदेखि लिएर कस्तो कस्तो उहाँले अब या त हुन्छ नि जुन चाहिँ कार्पेन्ट्रीमा पनि खोपेर बनाउने एउटा बनाउने त्यस्तो खालकेमा चाहिँ ट्रान्सपोर्टेशन लजिस्टिक्स मार्केट पक्रिनु चाहिँ यो सबै सुन्दाखेरि सानो लाग्छ तर अब यसले नै कतिवटा कुरा हाम्रो प्रोग्रेस हुनुदेखि टाइम लिनु अब इन्कम आउनु अलिकति त्यहाँनिर
1: समस्या भएर अघि आएको छ है र यसमा चाहिँ अब सरकारले नै धेर थोर रेखदेख गरिदिनु भयो भने धेरै समस्या समाधान हुने पनि सम्भावनाहरू छ र नोकरी खोज्ने जब सिकर र नोकरी दिने जब क्रिएटर अर्थात उद्यमी भन्ने तय गर्न चाहिँ युवाहरूमा कस्तो प्रकारको मानसिकताको आवश्यकता पर्दछ यो माइन्ड सेटको कुरा आयो है र त्यो मानसिकता चाहिँ कहिलेदेखि चाहिँ हाम्रोमा विकास हुँदै आउनु पर्यो अनि मात्रै गर्न सकिन्छ त
0: जब सिकर अब जब सिकरमा चाहिँ यसमा फेरि अब अहिले युवाहरूको हामीले धेरै देख्छौ है त्यो माइन्ड सेटको कुरै हेर्दाखेरि पहिला के हुन्थ्यो भन्दाखेरि अब एउटा ट्रेनिङ पाइसकेर चाहिँ जब सिकरले पनि त्यो ट्रेनिङ पाइसकेपछि कम्पनीतिर जब गिभरको इम्प्लोइमेन्टमा चाहिँ धेरै साल अब मैले यहाँ सरकारी जबको कुरा गरेको छुइनँ है एउटा प्राइभेट सेक्टरको कुरा गर्दाखेरि किनभने सरकारी त हत्तपत्त छोडेको हामीले धेरै कम्ती नै सुन्छौँ है तर एउटा ट्रेनिङ पाइसकेर पनि कतिजना अब जब गिभरले पनि इन्भेस्ट गरिसकेको हुन्छ है अनि जब टेकरले पनि अब त्यो ट्रेनिङमा ध्यान दिए भए पनि अब छिटो अब म अघि हामीले धैर्यको कुरा गर्ने एउटा पेसेन्स छिटो लुज गरेर होस् अब नयाँ काम थाल्छु भन्ने पनि एउटा आउन सक्छ है अनि तर माइन्ड सेट भन्नाले चाहिँ अब हाम्रो जुन चाहिँ म काम गर्छु अब किनभने एउटा त हुन्छ हाम्रो निड बेस्ड हामीलाई पुरै जरुरत छ भने एउटा आइहाल्छ हो अनि निड छैन भने फेरि त्यहाँनिर अर्कै कुरा आइहाल्छ अनि यो माइन्ड सेट चाहिँ सानैदेखि सानो सानोकै कुरादेखि आउनुपर्छ जस्तो मलाई लाग्छ किनकि हामीले अब एउटा नानीलाई हुर्काउँदाखेरि पनि अब है जतिजना अब श्रोताहरू हाम्रो पेरेन्ट्स हुनुहुन्छ भर्खरकै पेरेन्ट्स एउटा नानीसँग हामी कति कसरी धैर्य राख्छौ है अन्त एउटा नानीले अब किनभने हामीले जे काम एक मिनटमा सक्छौ भने भर्खर सिक्दै गरेको नानीले त्यसमा पाँच मिनट पनि लगाइदिन्छ होइन अब एउटा टिप्नुदेखि लिएर बिस्तारी एउटा पाइला चाल्नुदेखि लिएर त्यो सबै कुरा चाहिँ अब माइन्ड सेट चाहिँ सानैदेखि हाम्रो स्कूल एजुकेसनमा पनि आउनुपर्छ है किनभने स्कूल एजुकेसनमा प्राइमेरी एजुकेसनदेखि लिएर स्कूल एजुकेसनमा हामीले अलिकति त्यो माइन्ड सेट डेभलप गर्नु अब माइन्ड सेट कसरी डेभलप गर्नु भन्दाखेरि किनभने टिचरमै आउनु पर्यो पहिला त है अब टिचरकोमै माइन्ड सेट छ भने किनभने हाम्रो एटमोस्फियर र इन्भाइरोमेन्टले हामीलाई धेरै सिकाउँछ अन्त त्यसै कारण चाहिँ मलाई लाग्छ कि यो माइन्ड सेट चाहिँ आजको भोलि सिक्ने कुरा पनि होइन तर यसको मतलब यो पनि होइन कि मैले चाहिन भने सिक्दिनँ है मेरोमा छँदै छैन तर म सिक्ने इच्छा राख्छु भने ठुलो भएर पनि किनभने हामीले कतिवटा कुरा त ठुलो भएर पनि सिकेका छौँ है अन्त तर अब त्यो माइन्ड सेटको कुरा हुँदा तर पोजिटिभ एटिट्युड चाहिँ सबैकोमै हुनुपर्छ किनभने अब म अलरेडी नेगेटिभ एटिट्युड या आफ्नोमा चाहिँ त्यही खालको भावना थट्सहरू ल्याउँदैछु भने चाहिँ फेरि त्यहाँनिर अलिकति समस्या पर्न गइहाल्न सक्छ तर पोजिटिभ एटिट्युड जहीँ पनि अब जस्तै माहौलमा हाल्दै पनि म एड्याप्ट गर्छु सिचुएसनमा म एडजस्ट भइहाल्छु अनि एडजस्ट भन्नाले फेरि यो पनि होइन कि अब नराम्रो इन्भाइरोमेन्टमा पनि एडजस्ट हुनु है अब तर त्यहाँ जानेर चाहिँ अब केही हानि छैन हानि पुग्दैन आफ्नो मेन्टल इमोसनल वेलबिङहरू हुँदैछ त्यो सबै कुरामा चाहिँ माइन्ड सेट चाहिँ हामीले त्यसरी पनि ल्याउन सक्छौ
1: नराम्रै वातावरणमा पनि राम्रो खोजेर निकाल्न सक्नु शिक्षाको सबैभन्दा ठूलो है शक्ति हो नि त अनि शिक्षाको शक्ति तपाईँले बारम्बार भन्नुभयो धैर्य गर्नुपर्छ होइन धैर्य त आफूमा हुनुपर्छ र धैर्य त्यहाँ नहुँदाखेरि नै हामी कुनै काम राम्रोसँग सिक्न पनि सक्दैनौ अनि आफू को भन्ने कुरा चिन्न पनि सक्दैनौ आफू को नचिनेपछि हामीले कुनै पनि कुरालाई ध्यान दिएर गर्न पनि साह्रै छ नि त शिक्षाको एकदमै सबैभन्दा ठूलो फल भनेकै हामीले धैर्यता प्राप्त गर्न सक्नुपर्ने रहेछ है

0: युवाहरूलाई प्रोत्साहन गर्न राज्यले तत्काल चाल्नुपर्ने ठोस कदमहरू चाहिँ के हुन सक्छ त? अब विभिन्न प्रकारका योजनाहरू त छँदैछन् है, तरै पनि हामी कम्ती स्किल्ड युवा देख्छौं होइन, कौशलपूर्ण युवाहरूलाई कम्ती भेट्छौं होइन, र यसमा चाहिँ के गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
1: राज्यले अब कदम नचालेको पनि होइन, तपाईँले भने जस्तो है, तपाईँले भनिसक्दा मलाई एउटा आयो थट है, जस्तै हाम्रो अहिले पिङ्क बसको है, पिङ्क बसमा हेर्यो भने लेडी ड्राइभर र लेडी कन्डक्टर हुनुहुन्छ, अनि त्यसमा एउटा नारीको पनि कुरा आयो है। अब हामीले पहिला नारी ट्याक्सी ड्राइभर देख्दैनथ्यौं है, तर अब अहिले गभर्मेन्टको बस कुदाउने चाहिँ एउटा नारी कन्डक्टर र नारी ड्राइभर देख्दाखेरि चाहिँ त्यो पनि एउटा स्किल्ड वर्कफोर्स है। अनि अब सुधार आउनमा या यो देख्नमा हामीलाई कति वर्ष लाग्यो होला सायद होइन, सो त्यसमा चाहिँ अब गभर्मेन्टले दिँदैछ तर लिन पनि हामीले सिक्नु पर्यो है भन्ने। अब जस्तै यसमा चाहिँ अब तामिलनाडुमा नारीको कुरा आउँछ है, किनभने यो तामिलनाडुमा हालैमा अब जस्तै एउटा लाइनम्यानको पोस्ट खोलियो, तर अब त्यहाँ चाहिँ एउटा नारीलाई चाहिँ त्यो एप्लिकेशनै गर्न नपाउने भन्ने खालको थियो। त्यसैमा चाहिँ एकजना युवतीले पनि फाइट गरेर कोर्ट केस जितेर है, उहाँले चाहिँ अब बाबोरी भन्ने महिलाले चाहिँ कोर्ट केस जितेर फेरि पाउनुभयो है, किनभने उहाँले ट्रेनिङ नै त्यसमा लिनुभएको थियो नि त है। सो त्यहाँ अब हामीले अब समाजले एउटा यो नारीले गर्नु हुँदैन भन्ने कुरा, यो पुरुषको काम यो नारीको काम त्यहाँ छुट्याउने कुरा पनि त्यहाँ आउँछ। गभर्मेन्टले त दिँदैछ तर अब हामीले लिन चाहिँ सक्नु पर्यो। अनि तत्कालीन गर्नुपर्ने हाम्रो राज्यको कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ कि एउटा मेन्टल वेलबिङ है, अन्त इमोसनल हेल्थ, मेन्टल हेल्थ र एउटा हाम्रो जुन चाहिँ समस्या छ ड्रग्सहरूको है, त्यसपट्टि अब युवा वर्गले पनि अब आफै कदम नचाल्ने, साथसाथै सरकारले पनि समाजले अब हामी एनजीओदेखि लिएर हामी समाजमा बस्ने सबैजनाले नै यसमा चाहिँ काम गर्नुपर्छ तत्कालीन जस्तो लाग्छ। किनकि हाम्रो कतिपय युथहरू युवाहरू चाहिँ यस बाटोमा लागेर अब फर्किन चाहँदा चाहँदै पनि फर्किनु नसक्ने, अनि फर्किनु नसकेपछि फेरि अब उहाँहरूले गरी खान पनि साह्रै पर्छ है। अनि यसको लागि चाहिँ अब स्कूलदेखि लिएर घर परिवार समाजदेखि लिएर सबै साथसाथमा अब यो कसरी चाहिँ बन्द गर्नु है, अब यसको धेरै हामीले पढ्छौं तर अब ग्राउण्ड लेभलमा काम गर्दा यो अलिक कठिन पनि छ है।
0: अनि हजुर, हामी विभिन्न समस्याबाट निक्लिन सक्नु पर्यो, त्यो निक्लिन सक्ने क्षमता पनि विकास हुँदै जानु पर्यो युवामा है। अनि आत्मनिर्भरता भनेको केवल हामी आर्थिक रूपमा उन्नत हुनु मात्र पनि होइन, र यसमा तपाईँ के भन्नुहुन्छ, युवाको आत्मविश्वास र सामाजिक पहिचान कस्तो हुनुपर्छ?
1: युवाको सामाजिक पहिचानमा अब कुरा आउँछ कि युवाले चाहिँ अब कस्तो प्रकारले आफ्नो कार्यरत गर्दैछन् है, युवा मात्र नभएर, किनभने हामी युवा पुग्नुभन्दा अगाडि त एउटा बाल्य अवस्थादेखि जान्छौं है, हाम्रो साथी परिवार कस्तो छ अनि साथीभाइ कस्तो छन्, अनि हुन त अब साथीभाइ जस्तै भए पनि त्यो नराम्रो संगतिमा नजानु भन्छौं है, भनेको त्यो ज्ञान त हामीले सुनिरहेको हुन्छौं, तर पनि साथी भनेपछि अब मरिमेट्ने हाम्रो एउटा बानी पनि हुन्छ, जुन चाहिँ अब नराम्रो पनि हो राम्रो पनि हो, त्यसको प्लस माइनस, तर ब्यालेन्स ल्याउनु चाहिँ हामी अलिकति साह्रै पर्छ हामीलाई। अन्त युवाले चाहिँ अब जस्तै कुनै पनि एउटा क्षेत्रमा हेर्यो भने कुनै पनि राम्रो काम गर्ने युवालाई चाहिँ सबैले सम्मान गरेर त्यसलाई अघि बढाएर त्यसलाई एउटा उदाहरणको रूपमा पनि अघि हामीले बढाइरहेका पनि हामी देख्छौं। साथसाथमा अब एउटा त्यही युवाको साथी चाहिँ बिग्रेर गयो भने अब त्यो जस्तो नहुनु भन्ने पनि एउटा उदाहरण दिन्छौं है। तर युवाले अब त्यो पनि आफ्नो आफ्नै हो, तर मलाई चाहिँ लाग्छ कि युवाले आफ्नो एउटा इमेज कस्तो बनाउँदैछ है। अब इमेज बनाउँदाखेरि फेरि यो पनि होइन कि अब उहाँलाई धेरै भित्रबाट आफूलाई गाह्रो परिरहेको छ भनेर चाहिँ अब आफूले फेरि हेल्प नलिनु, सहायता नलिनु पनि होइन। किनकि अब कोही बेला हामीलाई आत्मबल राख्दा राख्दै पनि कोही बेला समस्या आइपर्न सक्छ, त्यस्तो कारणमा पनि अब म एउटा हेल्प लिनु, अब सहायता लिनु पर्छ हामीले, अनि छोरा होस् छोरी होस्
0: दुःख त सबैलाई हुन्छ
1: हजुर, अनि दुःख परेको बेलामा हामीले कहाँनिर कसलाई भनेर हुन्छ कि कस्तो प्रकारले हुन्छ समाधान गर्ने पनि हामीले हेल्प लिन सक्छौ भन्ने एउटा युवाले चाहिँ त्यो हमेसा याद राख्नुपर्छ, अनि हेल्प लिनु पनि पर्छ। आजकल त सहायता एभाइलेबल पनि छ है, जहीँ पनि जान सक्छौ, अनि एउटा इमेज

0: बनाउने कोशिश गर्दा गर्दै जहीँ पनि जे पनि दुःख पर्यो, अब आर्थिक अवस्था मात्र होइन, कोही बेला मेन्टल वेलबिङ, कोही बेला इमोसनल वेलबिङ, कोही बेला साथ नपाएको, कोही बेला सबै कुरा बिग्रेर, किनभने अब बिजनेस गर्दा पनि सबै सक्सेसै सक्सेस हुन्छ भन्ने पनि छैन, फेलियर पनि आउँछ होइन, तर त्यो फेलियर पनि अब यो पार्ट अफ लाइफ हो, हुन्छ नि त अब यसमा भन्ने खालको धारणाले अब भइहाल्छ, म यसलाई गर्छु भइहाल्छ भन्ने, अब यसलाई हाम्रो जुन चाहिँ नेपालीमा डायलग छ त्यसको दुईटै रूप लिनु सक्छ, तर अब समस्या आइपर्दा पनि होइन भइहाल्छ भन्ने, यसमा चाहिँ म एउटा इक्जाम्पल उदाहरण दिन जान्छु। जस्तै अब इमेजकै कुरामा चाहिँ अब जस्तै प्रब्लमको अलिकति म भन्न चाहन्छु कि मैले एउटा गौरगोपाल दासको चाहिँ एउटा बुक पढ्दाखेरि चाहिँ एउटा थट आएको थियो कि अब आर यु इन प्रब्लम भनेर, के तपाईँ समस्यामा हुनुहुन्छ भन्दा यस र नो होइन, अब नो छ भने त देन नो वरिज, अब यस छ भने हजुर म प्रब्लममा छु भने के तपाईँ त्यसमा केही गर्न सक्नुहुन्छ भन्दाखेरि, यदि त्यसको आन्सर यस हो भने देन किन चिन्ता लिनुहुन्छ होइन, अब नो त्यसको आन्सर फेरि नो हो भने तपाईँ केही गर्न सक्नुहुन्छ, त्यसो भए पनि तपाईँ किन चिन्ता लिनुहुन्छ, किनभने अब तपाईँले प्रब्लममा हुनुहुन्छ भने यस, अब त्यसको समस्या गर्न सक्नुहुन्छ भने यस, फेरि किन चिन्ता, नो भने तपाईँको हातमै केही छैन भने फेरि किन चिन्ता है। सो त्यही कुरा पनि म पनि कतिवटा बिर्से भए पनि आफ्नो लाइफमा युज गर्छु, अनि इमेज बनाउने कोसिस गर्दा गर्दै अब हामी पर्फेक्ट पनि हुँदैनौ, मानिस भनेपछि एउटा पर्फेक्ट कहिले पनि हुँदैन, हाम्रोमा गलत पनि हुन सक्छ, अब हामीलाई सही लागेको चिज अर्कोलाई गलत लाग्न सक्छ, त्यो आफ्नो छवि बनाउँदाखेरि समाजले हामीलाई एप्रिसिएट गर्ने छवि बनाउँदा बनाउँदै आफूले आफूलाई पनि गुमाउनु भएन जस्तो,
1: अब यहाँ कुरा आउँछ आत्मविश्वासको, आफू सही छ म ठिक छु भन्ने आफूलाई लागिरहन्छ, सिर्काई झुक्दैन भने त समाजले एक दुई दिन मात्रै भनेर त त्यो गलत हुँदैन नि त, मानिस होइन, र केवल सबै कुरा पैसै मात्रै होइन, र आत्मविश्वासले पनि हामीलाई है आत्मचरित्रले पनि धेरै ठाउँ बचाउँछ होइन, र यो धेरै ठूलो भएर आउँछ, र सिप सिकेर है कौशल सिकेर अघि बढ्छु भन्ने संघर्ष गरिरहेका हाम्रा युवा भाइ बहिनी जो पनि हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ अब यदि सबैलाई सुखै सुख कहाँ हुन्छ त, दुःख पनि आउँछ है, तपाईँले भने जस्तो समस्यालाई समाधान गर्दै जानुपर्छ, धैर्यता हुनु पर्यो, अलिकति हामीमा धेरै मेहनत गर्ने बानी पनि बसाल्नु पर्यो होइन, र त्यस्ता त्यस्ता हाम्रा भाइ बहिनीलाई के सन्देश दिन चाहनुहुन्छ?
0: अब सिप भनेको तपाईँले फर्स्टमा जुन चाहिँ कुरा राख्नुभएको थियो, कुनै पनि काम सानो हुँदैन है, अनि काम भनेको ठूलो सानो कुनै पनि, सो आफूलाई जे गर्नु मन छ, अब जे गर्ने आफूलाई विश्वास छ, विश्वास छैन भने पनि के कुरा गर्दा चाहिँ अब एउटा न एउटा कुरा चाहिँ पक्रिनै पर्छ हामीले, जस्तै अब आईटीआई ट्रेनिङ पो गरेर हुन्छ कि या आफ्नै बिजनेस खोलेर हुन्छ कि आफ्नै गाउँठाउँमै, किनभने आजकल त धेरैजनाले फार्मिङमा पनि वापस आएका छन् है, एग्रिकल्चरमा पनि, किन आफ्नै धेरै भाइ बहिनीहरू पढेर गएर पनि आफ्नै ठाउँ, किनभने बाँझो गएको खेत पनि है फेरि रोपेर, अनि त्यसैको खेती फेरि अब, किनभने म इन्स्टाग्रामतिर पनि देख्छु फेसबुकतिर पनि देख्छु, त्यही खेतीलाई चाहिँ फेरि उहाँहरूले इन्स्टाग्रामतिर हालेर कहाँ बेच्नु पर्ने त्यो पनि मार्केट पक्रिसक्नु भएको छ है, सो उहाँहरूलाई चाहिँ म के सन्देश दिन चाहन्छु भन्दाखेरि चाहिँ यही, अब जति गर्दै जान्छौ त्यति हाम्रो सक्सेसफुल हुँदै जान्छ, जति सिक्दै जान्छौ त्यति हामी सिक्दै जान्छौ है, किनभने अब आज केही बिग्रियो आज गर्दिन यो त मेरो भएन सक्सेस भन्ने कुरा चाहिँ नसोचेर चाहिँ त्यसमा लागि पर्नुपर्छ, अनि तर साथसाथमा अब कहीँ पनि पुगेर कुनै पनि क्षणमा अब आफूलाई होइन यो त मेरो लागि बनिएको होइन रहेछ म नयाँ कुरा गर्छु भन्ने खालको त्यस्तो विचार आयो भने पनि एउटा रिस्क पनि उठाउँदा हुन्छ, केही पनि बिग्रिँदैन, किनकि कौशल भनेको कुरा जहीँ पनि जति बेला पनि हामी सिक्न सक्छौ है, अब म एउटा काम गरिरहेको छु तर अब मलाई 10 वर्ष मैले त्यसमा समय दिए तर मलाई अब यो मन परेन, यो होइन मेरो लागि त होइन रहेछ, म त 50-60 वर्ष बाँच्नुपर्छ, यही काम गर्नुपर्छ, म यो काम गर्न सक्दिनँ भन्यो भने त्यही 2-3 महिनामा नयाँ ट्रेनिङ लिएर नयाँ सिप सिकेर नयाँ कुरा अप्नाउँदा पनि हुन्छ जस्तो लाग्छ, यो मेसेज चाहिँ म दिन चाहन्छु, किनकि हामीले धेरैजनालाई देख्छौ है, अब हाम्रो त उमेर गइसक्यो नि है, उमेर गइसक्यो, उमेर कहीँ पनि जाँदैन है, सिक्ने मान्छेले जहीँ पनि जे पनि जतिखेर पनि सिक्न सक्छ,
1: वास्तवमा त हामी बाँचुन्जेल विद्यार्थी हो नि त, सिकेर कहाँ सकिने त,
0: हजुर हजुर, त्यसै कारण चाहिँ गभर्मेन्टले पनि है यसको सिप कौशल केन्द्रहरूको उमेर पनि अब सानो सानोलाई मात्रै होइन अलिक ठूलोलाई पनि राखिदिएको छ है, अनि सर्टिफिकेसन चाहिँ अब यसमा अर्को कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जसले शिक्षा छोड्नु भएको छ, शिक्षा छोडेर अब अहिले एकाडेमिक ब्याङ्क अफ क्रेडिट्स एनईपीले गर्दाखेरि चाहिँ कसैले ड्रप आउट केही पनि समस्याले गर्दा फ्यामिली या आफ्नो जे पनि पर्सनल प्रब्लमले गर्दा छोडेर, तर पनि अब उहाँले एउटा जे पनि सिक्नुहुन्छ जस्तै इलेक्ट्रिसियन, प्लम्बिङ, कार्पेन्ट्री, ब्युटिसियनको कोर्सहरू सबै यो सबै सिकेर पनि यसको पनि एउटा क्रेडिट हुन्छ, अनि यो डकुमेन्टेसन चाहिँ जुन चाहिँ हाम्रो डिजी लकरमा जान्छ त्यो एकाडेमिक ब्याङ्क अफ क्रेडिट्समा चाहिँ यो क्रेडिट्स जमा हुँदै जान्छ, जसरी ब्याङ्कमा पैसा जमा हुन्छ त्यसरी नै यो क्रेडिट जमा लेभलमा हुँदै जान्छ अनि त्यो क्रेडिटले नै डिप्लोमा डिग्री पनि पछि पाउन सक्छौ है कहिले पनि हामी वापस गएर शिक्षा फेरि लिन सक्छौ फर्मल एजुकेसन नै नलिए पनि इन्फर्मल तरिकाले पनि कतिवटा कुराहरू पोसिबल हुन्छ अनि

0: यदि यस क्षेत्रमा कोही अघि बढ्न चाहनुहुन्छ भने चाहिँ कतिजनालाई पढ्न मन पर्दैन है अनि तर अब युट्युबतिर यसको भिडियोजहरू कतिवटा एभाइलेबल छ इन्फर्मेसन तपाईँ गभर्मेन्ट सरकारको कतै गएर पनि लिन सक्नुहुन्छ जस्तो भन्ने म सन्देश यो पनि दिन चाहन्छु
1: केही छुटेका त्यस्ता विषयहरू जो युवालाई काम लाग्ने है हाम्रा दिदी बहिनीहरूलाई काम लाग्ने केही छ भने तपाईँले राखिदिन सक्नुहुन्छ
0: हाम्रो हजुर नारी र युवतीहरूलाई चाहिँ अब म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ एउटा कतिजनालाई पहिला त हाम्रो देशलाई हेर्यो भने गर्ल्स एजुकेसनमै कमी थियो है तर अब त्यसको लागि हामीले धेरै बेटी बचाओ बेटी पढाओदेखि लिएर अरू हामीले लिएका छौं कदमहरू चालेका छौं तर हाम्रो आफ्नै स्टेटमा हेर्नु पर्दाखेरि त त्यस्तो समस्या पनि अलिक छैन है अनि तर पनि कतिवटा कुराले गर्दाखेरि कसैले अब बीचमै काम गर्दा गर्दै एउटा छोड्नु भयो भने या अनि फेरि वापस जान चाहनुहुन्छ भने त्यस्तोको लागि सरकारले लोनहरू दिँदै जुनै पनि क्षेत्रमा अलिकति स्किल्ड जुन चाहिँ ट्रेनिङहरू जुन चाहिँ स्किल कौशल विकासको कुरा आयो है त्यहाँ चाहिँ जसले ग्याप लिनु भएको हुन्छ नि अब आफ्नो करियरमा या त मेटर्निटी लिभले गर्दा होस् या के कुराले गर्दा होस् जे पनि च्यालेन्जेसले गर्दाखेरि अलिकति ब्रेक लिएर चाहिँ फेरि हामीलाई चाहिँ फेरि त्यो वर्क फोर्समा जानु चाहिँ अलिकति गाह्रो पर्छ अनि किनभने हामीले स्किल मा अलिक पछि भइहालेका हुन्छौ है फेरि अन्त अब अहिले त डिजिटल एजमा मार्केट पनि कहाँ पुगिसकेको हुन्छ है अनि त्यो ग्यापको लागि पनि यस्तो कौशल विकासहरू यो धेरैवटा स्टिपहरू के चाहिँ छ अब जस्तै एआईको वर्कसप पो हुन्छ कि है
1: मेरो डिस्कन्टिन्यू भयो यसरी म अलिकति पछि परेको छु सिक्न चाहन्छु भने पनि सिक्न पाइन्छ
0: हजुर सिक्न सिकेर पनि तपाईँहरू वापस जानुहोस् भन्नुहोस् हजुर यो म युवतीहरूलाई नारी हाम्रो सुन्दै गरेको श्रोता नारीहरूलाई चाहिँ यो मेसेज दिन चाहन्छु
1: अवश्य पनि घरमा आमा शिक्षित भए है आमाले कुनै पनि कौशल साथमा लिएर छोरा छोरीले पनि मेरो आमाले कति मेहनत गर्नुहुन्छ भनेर त्यहीबाट पनि प्रेरणा लिन सक्छन् नि त आफ्ना छोराछोरीले सबभन्दा पहिला लिने भनेकै परिवारबाट हो होइन प्रेरणा

0: र तपाईले यतिका राम्रा जानकारी हामी र हाम्रा श्रोतालाई आज आएर आफ्नो समय खर्चेर दिनुभयो, तपाईलाई धेरै धेरै धेरै धन्यवाद।
1: हुन्छ, धन्यवाद।

यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनुपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phaiargantok@gmail.com।

यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनुपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ PHAIRGANTOK@gmail.com।

सुन्दै हुनुहुन्छ सिक्किमे बोटियार लोकगीत दोर्जी छिरिङ अनि साथीहरूको आवाजमा। समय बेला स्टुडियोको घडीमा अपरान्नको 2:40 हुन लागेको छ र अहिलेलाई यसबीच हामी आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गर्न लागेका छौं। समाचार कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले आयुर्वेद र योगलाई नयाँ ऊर्जाका साथ विश्वव्यापी मञ्चमा स्थापित गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट लागू भएको वृहत आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्झौता भारत ब्रिटेनको साझेदारीको महत्वपूर्ण क्षण भएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले जनप्रतिनिधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यहरूबाट होइन अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ। अनि भारतको अध्यक्षतामा 2026 को 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा शुरू भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले आयुर्वेद र योगलाई नयाँ ऊर्जाका साथ विश्वव्यापी मञ्चमा स्थापित गरेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा सौश्रुतम 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले आयुर्वेद शल्यक्रियाको प्राचीन परम्परालाई वैज्ञानिक मापदण्ड

0: व्यापक व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। यस ऐतिहासिक सम्झौता अन्तर्गत भारतको 99% निर्यात ब्रिटेनको बजारमा शुल्कमुक्त प्रवेश गर्नेछ। यो जनता केन्द्रित सम्झौता हो जसले सबैलाई फाइदा पुर्याउनेछ। यो व्यापार सम्झौताले विश्व बजारहरूसँग एकीकरण गर्ने र बलियो प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने दिशामा भारतको यात्रामा एक महत्वपूर्ण कदमको रूपमा चिन्ह लगाउँदछ। हाम्रा संवाददाताले दिएको जानकारी अनुसार यस सम्झौताले दुग्ध उत्पादन, मोटो अन्न, खाद्य तेल, अन्न र आइफल सहित धेरै संवेदनशील क्षेत्रहरूको लागि सुरक्षा प्रदान गर्दछ। सुन्नुहोस् एक रिपोर्ट।
1: भारत और ब्रिटेन के बीच हुआ यह समझौता देश की आर्थिक कूटनीति में एक नया अध्याय है। इससे ब्रिटेन के बाजार में भारतीय उत्पादों की प्रतिस्पर्धा बढ़ेगी और किसानों, मछुआरों, सूक्ष्म लघु एवं मध्यम उद्यमों तथा विनिर्माण क्षेत्रों के लिए नए अवसर पैदा होंगे। साथ ही भारत की वैश्विक आपूर्ति श्रृंखलाओं में भागीदारी भी मजबूत होगी। इस समझौते के तहत प्रोसेस्ड फूड पर पहले लगने वाला 70% शुल्क, समुद्री उत्पादों पर 21%, इंजीनियरिंग सामान और ऑटो कंपनी पर लगभग 18%, चमड़ा और फुटवेयर उत्पादों पर 16% तथा वस्त्र और परिधान पर लगभग 12% तक का शुल्क अब शून्य हो गया है। इससे किसान उत्पादक संगठनों, खाद्य प्रसंस्करण इकाइयों और लॉजिस्टिक्स क्षेत्र में ग्रामीण रोजगार के नए अवसर भी पैदा होंगे। इस व्यापार समझौते के साथ सामाजिक सुरक्षा अंशदान से जुड़ा सामाजिक सुरक्षा समझौता भी लागू हो गया है। इसके तहत अस्थायी रूप से ब्रिटेन में काम करने वाले भारतीय कर्मचारियों और उनके नियोक्ताओं को दोनों देशों में सामाजिक सुरक्षा अंशदान नहीं देना होगा। इस छूट की अवधि 3 वर्ष से बढ़ाकर 5 वर्ष कर दी गई है। इस समझौते से 75,000 से अधिक भारतीय पेशेवरों और 900 से ज्यादा कंपनियों को लाभ मिलने की उम्मीद है। दीपेंद्र कुमार के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट लागू भएको वृहत आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्झौता भारत ब्रिटेनको साझेदारीको महत्वपूर्ण क्षण भएको बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुहुँदै श्री मोदीले उक्त कुरा बताउनु भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, यो सम्झौताले भारतका किसानहरू, उद्यमीहरू र सूक्ष्म, साना र मझौला उद्यमहरूलाई नयाँ प्रेरणा दिनेछ र धेरै महत्वपूर्ण क्षेत्रहरूलाई ब्रिटेनको बजारमा बलियो पहुँच प्राप्त गर्न मदद गर्नेछ। यसबाट प्रविधि, व्यावसायिक सेवा र नवप्रवर्धनका क्षेत्रमा पनि सहयोग सुदृढ़ हुने प्रधानमन्त्रीले बताउनु भएको छ। यसले दक्ष भारतीय प्रतिभाहरूको आन्दोलनलाई पनि बढ़ावा दिनेछ। श्री मोदीले सामाजिक सुरक्षा सम्झौताले ब्रिटेनमा अस्थायी रूपमा काम गर्ने भारतीय पेशेवरहरूलाई अमूल्य सहयोग प्रदान गर्ने र भारतीय उद्यमको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने बताउनु भएको छ। उहाँले भन्नुभयो, यो क्षणले भारत र ब्रिटेन बीचको विश्वास र व्यापार, प्रविधि, लगानी र नवप्रवर्धनद्वारा संचालित प्रगतिशील साझेदारी निर्माण गर्ने उनीहरूको संकल्प प्रतिविम्बित गर्दछ। प्रधानमन्त्रीले भारत र ब्रिटेनले साझा समृद्धिका लागि मिलेर काम गरिरहने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौता आजदेखि लागू भएको बताउनुभयो। यो सम्झौताले भारतको आर्थिक वृद्धि र विश्वव्यापी साझेदारीलाई सुदृढ़ पार्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, सम्झौताले निर्यातलाई बढ़ावा दिनेछ, सूक्ष्म, साना र मझौला उद्यमहरूको लागि नयाँ अवसरहरू सृजना गर्नेछ, भारतीय उद्योगहरूलाई सहयोग गर्नेछ र ब्रिटेनमा काम गर्ने पेशेवरहरूलाई फाइदा पुर्याउनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारत र ब्रिटेन बीचको द्विपक्षीय व्यापार सम्बन्धमा महत्वपूर्ण उपलब्धिमा चेन्नईस्थित यूके उच्च आयुक्त डाक्टर सुतापा चौधरीले आज भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौता अन्तर्गतको पहिलो निर्यात खेपलाई विदेश व्यापार महानिर्देशालयका अधिकारीहरूसँग झण्डा देखाएर प्रस्थान गराउनुभयो। यो सम्झौताले दुवै देशका नागरिकलाई ठोस आर्थिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। चेन्नईमा आयोजित कार्यक्रममा बोल्दै डाक्टर चौधरीले भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौताले नयाँ बजार अवसरहरू खोल्ने र आन्तरिक अर्थतन्त्रका संवेदनशील क्षेत्रहरूको सुरक्षा बीच सन्तुलन कायम गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको ऐतिहासिक व्यापक आर्थिक तथा व्यापार सम्झौता आजदेखि आधिकारिक लागू भएको छ। यो ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा तेलंगानाबाट ब्रिटेनमा निर्यातको पहिलो खेप आज बिहान हैदराबादबाट पठाइएको थियो। यस अवसरमा कृष्ण आदित्य विशेष सचिव उद्योग विभाग तेलंगाना

0: डाक्टर सम्पत कुमार, अतिरिक्त निर्देशक भवनी श्री उपायुक्त र आरपी नायडू, क्षेत्रीय प्रमुख लगायत धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वतन्त्रता सेनानी अनि राजनेता के कामराजको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। सोशल मीडियामा एक पोस्ट गर्दै उपराष्ट्रपतिले उहाँ भारतीय राजनीतिको महान नेताहरूमा एक भएको बताउनुभयो। उहाँले भन्नुभयो, कामराज सादगी, इमानदारी अनि निस्वार्थ जनसेवाको प्रतीक थिए। प्रधानमन्त्रीले भन्नुभयो, के कामराज भारतको स्वतन्त्रता आन्दोलनको एक मजबूत स्तम्भ अनि एक असाधारण सार्वजनिक व्यक्तित्व थिए। श्री मोदीले भन्नुभयो, उहाँले आफ्नो जीवन राष्ट्र निर्माणमा समर्पित गर्नुभयो अनि शिक्षा, समावेशी विकास र वञ्चितहरूको कल्याण जस्ता क्षेत्रप्रति उहाँको अटूट प्रतिबद्धताले पीढ़ीलाई मार्गदर्शन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शुक्रबार पंजाब भ्रमणमा जानुहुनेछ। यस अवसरमा उहाँले जालन्धर कन्टेन्मेन्ट रेलवे स्टेशनको उद्घाटन गर्नुहुनेछ अनि अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्निर्मित 74 अन्य रेलवे स्टेशनहरूलाई भर्चुअल उद्घाटन पनि गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले जनप्रतिनिधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यबाट होइन, अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ। उहाँ राजस्थान विधानसभाको 75 वार्षिकोत्सव मनाउन आयोजित अमृत महोत्सवको एक भागको रूपमा आयोजित विधायी गौरव यात्रा कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उहाँले राजस्थानमा लोकतान्त्रिक संवाद र विचार विमर्शको समृद्ध परम्परा रहेको उल्लेख गर्नुभयो। विधानसभा लोकतन्त्रको विद्यालय भनेर वर्णन गर्नुहुँदै श्री बिरलाले भन्नुभयो, सरकारले जनप्रतिनिधिहरूले गरेको आलोचनालाई गम्भीरतापूर्वक लिनुपर्छ किनकि उहाँहरू मार्फत नै जनताका वास्तविक मुद्दाहरू प्रकाशमा आउँछन्। उहाँले पारदर्शिता र जवाबदेहिता समयको आवश्यकता हो भन्ने कुरामा पनि जोड़ दिनुभयो। भारतको अध्यक्षतामा 2026 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा शुरू भएको छ। केन्द्रीय मन्त्री डाक्टर मनसुख मण्डविया र राज्यमन्त्री शोभा करन्तलाजेको अध्यक्षतामा भएको यो उच्चस्तरीय छलफल सामाजिक सुरक्षा प्रवर्धन कार्यबलमा महिला सहभागिता बढ़ाउने, विश्वव्यापी सिपरको मूल्यांकन गर्ने र गिग र प्लेटफर्म श्रमिकहरूको लागि डिजिटल प्रविधिको उपयोग गर्ने जस्ता विषयहरूमा केन्द्रित छ। यो समाचार युट्युबमा एटएआईआर खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले आयुर्वेद र योगलाई नयाँ ऊर्जाका साथ विश्वव्यापी मञ्चमा स्थापित गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट लागू भएको वृहत आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्झौता भारत ब्रिटेनको साझेदारीको महत्वपूर्ण क्षण भएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले जनप्रतिनिधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यहरूबाट होइन, अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ अनि भारतको अध्यक्षतामा 2026 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा शुरू भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। फेरि श्रोता समक्ष हामीले लिएर आएका छौं दोर्जी छिरिङ भुटिया अनि साथीहरूको आवाजमा सिक्किमे भुटिया लोकगीत।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज लगायत न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्नको 4 बज्न लागिरहेको छ। प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। श्रोता, यो जानकारीको लगत्तै पश्चात सुन्नुहुनेछ विशेष फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 बजेमा प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलत अन्तर्गत गायक कलाकार तेन्चो लेप्चाको आवाजमा केही गीत। त्यसपछि प्रस्तुत गर्नेछौ लोवर जंगु मंगन जिल्ला निवासी श्री डुपछेन लेप्चासँगको एक अन्तवर्ता, विषय पुष्पा खेती। यसै गरी 5 बजे प्रस्तुत गर्नेछौ लिम्बू भाषाको कार्यक्रम नुसिछान अन्तर्गत प्रथम समाचार। त्यसपछि गायक कलाकार नामहाङमा लिम्बूको आवाजमा सजिएको केही गीत। त्यसपछि यक्षम निवासी श्री सुखाङ सुब्बासँग लिएको एक अन्तवर्ता, विषय दुग्ध पशुपालन। 5:30 बजेमा प्रस्तुत गर्नेछौ सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तक अन्तर्गत प्रथममा मेन्लम, त्यसपछि लाठी अनि साथीहरूको आवाजमा केही गीत। वर्ल्ड युथ स्किल्स डेको अवसरमा एक वार्ता, विषय रहेको छ युवाहरूमा उद्यमशीलता र नवा प्रवर्तन। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 बजेमा प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत दलप लिङमु नाम्ची जिल्ला निवासी श्री टीकाराम शर्मासँगको एक अन्तवर्ता, विषय अलैची खेती। 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि भोटिया भाषामा। 6:55 मिनटमा प्रस्तुत गर्नेछौ सामयिक समीक्षा भने 7:05 मिनटमा लिएर उपस्थित हुनेछौ कार्यक्रम हेलो श्रोता। 7:25 मिनटमा सुनाउनेछौ नेपालीमा समाचार। यसै गरी 7:35 मिनटमा पुनः सुनाउनेछौ कार्यक्रम हेलो श्रोताको रहल भाग। 8 बजे प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार नितिन मुकेश अनि नुसरत फतेह अली खानको युगल आवाजमा केही गीतहरू। 8:30 बजेमा प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत श्रुति सदोलिकरद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 चर्चाका विषय हे सुन्नुहुन्छ भने 10 बजे प्रस्तुत गर्नेछौ यस केन्द्रबाट हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र रात्रिको ठिक 10:30 आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ। यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो, अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: radio radio station kan demo anang yari yari nugen wa kam anne anne mo ai lamang ka kiung bang ka kirik ki utang ka kirik mo ta jeng ha chok ma suk tum beba o yari yari nugen yamokang inga pangbe mo thi ya bok chung wel la thi pangbe mo ji ani ge mo ji kerek yak thung bar yung ge mang sa ung pangbe o ji mo ji ani ge la thi ara inga ji la thi ara latik jo pa menjo kang je la pangphi re lagi chuksa yam bakha chong ga ya lo pitnu a phukung ang hai kerek pangbi sa ba chek tu singa pitnu a collect chong la kan pitnu in je song se big la latik company mu carpet chen mo je latik ani pangphi re lagi je nuba earning source pokhya pangphi re lagi wi re tang ba ra kan menjo gum ba thi ala ta gi ang we kan mere rum de su haris me je anang je ani ge mo je thi ang ara kan jo mo ye pa pokhya le je ani mo je main pangphi mo je ara lati earning source hop kar je pangphi aje sit backward pung ba sa khelle jo lenga ara job ang mang ka jo ngang je ara job menjo kang je kan lati aru ta gi phosung la ba ta pangphi ma ekdam nu ba e pung la ba lo lak je
1: yarik yarik nogin adang bare nisum nu tang dang adang bare pangbi uthire yamboki jogurakya khentai poke nu kak tagi adang bare yanda yambo ya pit yangon ki joguba akhen tang be poke
0: ya pit pit hingung singma je alu lagbhag 3-4 barsa pungla ba tagi je ara chuk sara chung we tagi starting je kamti re pit ne chim ra hek tung we allo je ara aru ba yem ma ja ara cho ra kum ma do me me kam mo kusa ara kor ali mang me lagbhag total je 10 sara pit to me him si gang je chuk sa pham do ma sam nu khe ja ara kon pit tin ja family re hing gum bera wai ge aru dak se khon latik jos le jo gul le latik khon exam pa ku sing o me met tang je pang bi sa ra ngar nu ba pit nu nu ba pit ta jim hing ku sang je nuba ara yangsa je pitnu lamba nuba metha karam ba ara allo dakne je
1: allo garak adang bare eke gara je tuksi pitma ra ke
0: gotu si tuksi
1: adang bare ikle ki jogura ke pi ya latik ne chi yam boki jog pang ke yuk si yang ke ba
0: allo dak chu me ma ya lok ke jog pa je ani him pariwar him sa yang bare ra chu me ba ke allo dak che
1: thik yen le akhen liter pitnu la ni la
0: thik yen le je 40 45 50 sama nang pe
1: abang e diary yang ke gotu ba je kon diary je pang be sa ba la mang ke bo ke bo ku si
0: ha je pang be nang collect bo ku be ang je be han dik te sun be
1: ati ki de sun
0: jor thang ka pector union
1: e
0: collection us ma company me te sun be
1: kon go sari ki nu ba he ki gora ga kon yam ba ki le je adang ba re hing mon no ake ba ku lexin ti ang wa
0: kon yam ba ku je ekdam aro be yam je तगी बहेरी चाहिँ अरू बिहान म चाहिँ कन् एकदम नुगा पोख्याङ वा प्लस पाङ्फी साबरे लाग्याङ तगी चाहिँ आएर अनि के आएर निसाम हिमा निरुम्बेलले है यम्बा क्लास पोरेर पेले चाहिँ अनि के म याङसा कुन्तेरे तुखे भए अरू केटा भए म चाहिँ आएर याङसा कुन्तेरे चाहिँ हम्बा तुखे मे बुङ्ने आएर निसाम सारे लागे है याङसा कुन्तेरे लाग्याङ नुबा ऐ पोङ्लामा खा पिट्नु लाम्बाई अरू केटा पोमेन्ट छ आङ मजाले मेनिर म्याक है कलेज आङ मेजो म्याक तगि अनि के बेम्बा ड्रप आउट चाहिँ मेन बुङ्गी मारो
1: के गरेको कसले गर युक्फो याम बकिन अरू थुम maybe hele chogule kon ki ba yam ba kha chok mang apang ni hing mon him brang ang nu ba chok ma suk te pare so
0: kon te mja ra jati sok de jani nu ba nu ba pitha je hing mana de kara je kon te mja nu ba ai pong le sa plus abang ni ma je si ara yang sa kun de re de to ke pong pi hing ma sang ara pi yam ba i pa hing ma sang to ke yang sa re do pong le sa je financial yang sa kun de le do to ke bong khasang ani je ara na si thak mang ong ong ka chok mu de mo re gang nu ba pong ya केराबाजे अनि के मुजा आरा लथिक कुसिङ जे वा
1: हे कंग सारी किनु बयाम बकनु थेंगबेले पांगबे मुयुंग मांगकल आकाले ग पांगबे साबा हारे पिया यान गन चोकमा मेबि यान दखेदा यान बक चोकमा केरेले मेले रु र मेवा केरेले नहिनिंग मा ओ युक फो यान बक चोकमा नु तुखे चोकमा मेनु नेन यान बा जे तुखे आजा एके बनिंग वा वा ने पांगबे आयुंग संग र कनिंग गलति कन केरेक तिके युंग बारे लागेंग लति कुसिंग हेके बा पोख्यांग वा रे सा आदांग बारे कि जुगु बा कन यान बकिन नु आलो गारक आदांग बारे युक फो लाम सुखिम यु थेदे कुभा एनिमल हस्बेंड्री लम खदे कनु हेन जे के घोसुरा कि बा बि हो पि
0: एनिमल हस्बेंड्री कुभा मतलब कस हम्बा कुभा आ ग खोसुंग ल या आ पित्था मेदुक किले ना ना यात चेनुर मेजो ग हस्बेंड्री लम मेन्जे लथिक अकि पिथा हिङ मसिले जे कुफा आजे लथिक सिक्किम सरकार लम्बाङ खोदेक गरे जे नुबा पोङ भएछ है सो फाइनेन्सियल सपोर्ट चाहिँ खोदेक गर जे नुबा पोङ अपे
1: कन पि हिङमा रे लागि अङ कोये मुग
0: साबाङ हु मसिबोङ याकेर अबजे लथिक गङ इ

0: thungle thikum aho pini e iksagen khambi bokheni e sello wa heki asukini yak thungle thikum aho pini e iksagen khambi athongira singyang wa heki abongira e iksagen khambi athongira siyang kha heki abongira
1: आगे सुमराबे ख्याली समलो समेत मा नाम हंगमा यकथुमा रे कुइक्लाउ चुरे अलो यामु अंग खुने ए कुइक्लाउ लथिक पालम समलो थिक तोनु मेरा पछिगे खेपसुमंग निवातामसुम

0: अन्त मासीको बोट फ्याँकेर त्यही जग्गामा यस्तो खल्टिया भर्दा पनि हुन्थ्यो, तर अहिलेको समयमा चाहिँ त्यो पहिलेको बिजनले पनि अलिक काम दिँदैन, सबै मासिएर गयो अलैँचीको बिजन तिनीहरू। अहिले नौलो नौलो नयाँ बिजन यो भारलाङ भन्छन् अथवा यो सेरेम्ला भन्छन्, यसले चाहिँ काम गर्छ, यो चाहिँ बिग्रेको छैन अहिलेसम्म।
1: हजुर, तपाईँले आफ्नो जग्गा जमिनमा अहिले अलैँची खेती कुन चाहिँ प्रजातिको भन्नुभयो?
0: अहिले लगाएको त मैले यो सेरेम्ला। हजुर,
1: सेरेम्ला
0: अलैँची।
1: हजुर, यो चाहिँ अरू भन्दा भिन्दै जातिको अलैँची हो?
0: हजुर, यो भिन्नै जातिको अलैँची हो, दाना ठुल्ठुलो डल्लो डल्लो हुन्छ, बिजनमा यो अलिकति होचो हुन्छ, तर यसलाई चाहिँ जंगलमा पाखामा रोपेर भर पर्नु हुँदैन, साग सब्जी लाए जस्तो यसलाई मल जल पानी लाउनु पर्छ, थोरै ठाउँमा पनि फसल निकै मजाले पाइन्छ। यो
1: तपाईँले कति जग्गामा लगाउनु भएको छ अहिले अलैँची?
0: लगभग डेढ एकर जमिन होला।
1: जम्मा डेढ एकरमा अहिले तपाईँले यो कुन चाहिँ भन्नुभयो, यो
0: सेरेम्ला
1: भेराइटी लगाउनु भएको छ?
0: हजुर।
1: र अरू भेराइटी चाहिँ छैन अहिले तपाईँको?
0: अलिअलि मैले लगाउन त यो भारलाङ पनि लाएर छु, तर भारलाङ भन्दा अझै सेरेम्लाले जित्दो रहेछ। यो ठुलो बोराको दुई बोराकै एक मन बस्दो रहेछ सुक्खा अलैँची।
1: फलाइमा चाहिँ यो अरू जाति भन्दाखेरि यो सेरेम्ला चाहिँ राम्रो फल्छ,
0: साह्रै राम्रो।
1: र उत्पादन कति हुन्छ तपाईँको सालमा?
0: उत्पादन त 10-12 मन आउँछ, अन्त अब त्यसमा त्यसको मात्रै भर पर्नु भएन, अलिक गाई बस्तु नपालिकन त्यसलाई पनि त मल जल चाहियो, मल हाल्नु पर्यो त्यसलाई समय समयमा।
1: हजुर, यसलाई गाईको मलै लगाउनु पर्छ?
0: हजुर, गाईको मल हाल्नु पर्छ, त्यो पनि अस्ति एक बेला यो फागुन चैत्र खेप यो धुलो धुलो मल हुन्छ नि पचेको मल,
1: हजुर
0: त्यो लाउनु पर्छ, अन्त त्यहाँदेखि अहिले यो बर्सातमा चाहिँ अलिक बिरुवा हुँदा चाहिँ दुई खेप जस्तो गर्नुपर्छ।
1: हजुर, बिरुवा हुँदा चाहिँ अलिक त्यसलाई स्याहार सुसार बेसी गर्नुपर्छ।
0: हजुर, दुई वर्षसम्म चाहिँ त्यसलाई स्याहार्नै पर्छ।
1: र यो अलैँची खेती गर्दै आउनु भएको तपाईँले कति साल जस्तो भयो?
0: धेरै वर्ष भयो, तर यो अहिले सेरेम्ला लगाएको चाहिँ अहिले 5-6 वर्ष मात्रै हुँदैछ।
1: यो भन्दा अगाडि तपाईँले अर्कै प्रजातिका अलैँची लाउनु भएको?
0: हजुर, अरू अरू जातको लगाइन्थ्यो त्यति बेला, त पहिले त समय राम्रो थियो होला, यो पाखो जंगलमा अनि रोपेर अनि सालमा एकखेप दुईखेप जंगलमै फल्थ्यो अलैँची, र त्यो यसो अलिक खल्टिया भर्दा पनि भइहाल्थ्यो, तर त्यसरी अहिले भएन। अहिले चाहिँ आफ्नो जमिन राम्रो जमिन बनाएर त्यसलाई चाहिँ अलि मलजल गरेर अन्त त्यसरी पहिले जस्तो यस्तो घोचाले रोपेर चाहिँ अहिले भएन, अहिले अर्कै प्रकारले खाल्टा खनेर त्यसलाई मल लगाएर त्यहाँ चाहिँ बिजन लाएर रोप्नु पर्ने रहेछ,
1: अलिक मेहनत गर्नु पर्यो।
0: हजुर हजुर।
1: र तपाईँले यो अहिले नयाँ भेराइटी जुन सेरेम्ना भन्नुभयो, यसको बिजनहरू चाहिँ कहाँदेखि ल्याएर यो सुरु गर्नुभयो रोप रोपन गर्ने?
0: यसको बिजन चाहिँ यो पश्चिम सिक्किम पट्टि अलिक पाइदो रहेछ कि, त्यहाँबाट चाहिँ अलिक प्योर सेरेम्ला पाउँदो रहेछ, त्यो पाउँदाखेरि चाहिँ मैले कम्ती कम्ती बिजन ल्याएर रोपेर अहिले त बढाउँदै बढाउँदै अब डेढ एकर जमिन चाहिँ ढाकिसकेको छ भनौँ न।
1: हजुर हजुर। र यसको स्याहार सुसारमा ज्यादै ध्यान दिनुपर्छ अरू भन्दा?
0: एकदमै दिनुपर्छ, यसमा अब कोही रोग लाग्छ, अलिकति छिर्के छिर्के परेको रोग पनि लाग्छ, अनि त्यो एउटा फुर्के लागेछ भन्छन् धेरै बाक्लो टुसा आउँछ फेदबाट, त्यो यस्तो आयो भने त्यसलाई तुरन्तै हटाउनु पर्छ, अलग्गै फ्याँक्नु पर्छ, अनि त्यति गएर फेरि अर्को बिजन रोप्नु पर्छ।
1: र यो अलैँचीको खेती गर्दाखेरि त खेतालाहरू पनि बेसी लाग्न सक्छ होला, र कस्तो पाराले तपाईँ आफै गर्नुहुन्छ कि मान्छे लाउनुहुन्छ कि कसरी यसको रेखदेख गोडमेलहरू गर्दै हुनुहुन्छ?
0: अब यसमा त आफै मात्रै सकिँदैन, अब यसो बिरुवा गोड्दाखेरि चाहिँ भरिसके राम्रो मान्छे लगाएर बिरुवा गोड्नु पर्छ, अन्त टिपाईको टाइममा पनि राम्रो प्रकारले नै यसलाई टिप्नु पर्छ, यसको त्यो नल चाहिँ कमलो हुन्छ, नल कमलो भएकोले अलिकति पहिले टिप्ने भाइले चाहिँ अलिकति बेसी काटिदिन्छन्, अन्त त्यो भन्नुपर्छ यो चाहिँ कमलो हुन्छ, अलिकति जोगाएर टिप्नु पर्छ है नानी हो भन्नुपर्छ।
1: हजुर, मान्छे लगाउँदा त अब रोज दिनु पर्यो, अहिले गाउँ बस्तीमा खेतालाको रोज कति चल्दैछ?
0: अब 400-500 चलिरहेकै छ,
1: त्यसमा अब खाजा चिया पनि दिनु पर्यो,
0: चिया खाजा पनि दिनु पर्यो, बेलुका अब 4:30-5 बजी छुट्टी दिनु पर्यो।
1: हजुर, र सालमा कति पल्ट गोडमेल गर्दा अथवा मल पानी गर्दा चाहिँ यो फसल तयार हुन्छ?
0: यसलाई यो माघ फागुन चैतसम्म चाहिँ 2-3 महिना चाहिँ यसलाई ध्यान दिनुपर्छ, त्यसलाई चाहिँ पानी लाउनु पर्यो
1: सुक्खा सिजनमा।
0: हजुर, सुक्खा सिजनमा त्यसलाई पानी दिनु पर्यो, मल पनि फेदमा अलिअलि दिएको हुनु पर्यो, त्यति गरेपछि टुसा राम्रो आउँछ, पानीले गर्दाखेरि त्यो फुल फुलेर फसल पनि राम्रो दिन्छ।
1: हजुर, पानीको ज्यादै जरुरत पर्छ अलैँचीलाई?
0: हजुर पर्छ नि, पहिले अब यसो पानीकै जरुरत पर्दाखेरि चाहिँ जग्गा जग्गा सिन्टेक्स राखेर ट्याङ्कीबाट पाइप तानेर पानी पठाएर अनि त्यो एउटा फिर्केहरू पाउँछ यस्तो घुम्ने,
1: हजुर,
0: अनि पाइपबाट त्यसलाई फिटिङ गरेर चाहिँ एउटा अनि लामो बाँसमा गाडेर घुमाउनु पर्छ,
1: अनि यसलाई चाहिँ भरिसके अलिकति चिसो जग्गा चेपिलो जग्गामा चाहिँ यो राम्रो यसको फसल उत्पादन गर्न सकिन्छ होला।
0: हजुर, यसलाई साह्रै चेपिलो पनि मान्दैन यो सेरेम्लाले।

0: सुख सुखै ठाउँमा मल पानी पुग्यो भने त धेरै रुखपात चाहिँदैन रहेछ।
1: यो चाहिँ के अरू जस्तो बोट अग्लो आउँछ कि यसको कस्तो हुन्छ यो यसको बोटहरू?
0: अरू जाति भन्दा अलिक छोटो हुन्छ
1: बोट, अलिक
0: हजुर अलिक छोटो बोट आउँछ, तर फलाइमा चाहिँ साह्रै राम्रो फल्छ यो चाहिँ।
1: हजुर, र अब यो अलैँचीमा लाग्ने रोगहरू विषयमा तपाईँलाई के कस्तो अनुभव छ यो पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
0: यो त अब यसो हेर्दै गर्नुपर्छ, त्यो रोग लागेपछि त कि पहेँलो पहेँलो हुन्छ कि छिर्के लाग्छ, कोही बेला एउटा यो लाभ्रे भन्छ नि त्यसले सबै पत्ता खाएको हुन्छ, त्यो खाएको छ पत्ता भनेदेखि चाहिँ त्यो लाभ्रे टिपेर पर पर जङ्गलमा फ्याँकिदिनुपर्छ, त्यसले पनि त्यो पत्ता निमिटेन नै पार्छ। अनि अरू त अब एउटा फुर्के भन्छन्, एउटा पहेँले लागेछ भन्छन्, त्यही हो दुई तिनवटा रोग हुन्छ।
1: हजुर, यो छिर्के फुर्के भन्ने बिमार होइन
0: हजुर,
1: र यसको निवारण चाहिँ कस्तो पाराले गर्न सकिन्छ तपाईँको आफ्नो अनुभव गरे अनुसार यसलाई हटाउन चाहिँ के गर्न सकिन्छ?
0: यसलाई ठुलो कुरा त त्यो फुर्के भन्ने त अब दबाई छिटेर हुँदैन, यसलाई उखेलेर फ्याँक्नै पर्छ।
1: हजुर हजुर,
0: त्यसलाई फ्याँक्नु पर्छ र अनिखेर त्यसलाई फेरि अलिकति ओर्तेर पर्तेर पारेर अरू बिजन लाउनु पर्छ। पहिले जस्तो त्यो घोचाले रोपेर अबको समयमा हुँदैन, खाल्टा खनेर 6 इन्ची जस्तो खाल्टा खनेर त्यसलाई करिब अब आजकै जस्तो सुक्खा मल हालेर अनि त्यसलाई रोप्नु पर्छ बिजन।
1: हजुर, अहिले अब सिक्किमको त एउटा नगदे बालीमा मुख्य बाली मानिन्छ यो अलैँची, र सिक्किम सरकारले पनि अहिले यसमा लागेको रोग विषयमा भरमगदुर प्रयास गरेर यसलाई फेरि पहिलेकै जस्तो धेरै उत्पादन गराउनेमा कमर कसिरहेको छ सिक्किम सरकार पनि। र सरकारले तपाईँले आफूले रोपेको बोट बिरुवामा के कस्ता दबाई पानी अरू के कस्ता सहायताहरू पुर्याउँदै आइरहेको छ यस विषयमा पनि बताइदिनुहोस् न।
0: अब यो हर्टिकल्चर भन्छन् डिपार्टमेन्टले पनि भर सहायता हामीलाई गरिरहेको छ, कोही बेला पाइप दिएर हुन्छ कि सिन्टेक्स दिएर हुन्छ कि दबाई पानी दिएर हुन्छ कि, अनि त्यो हामीले पाइरहेका छौँ, त्यो लाउँदै पनि छौँ। तर सबैभन्दा धेरै रोग लागेको बिरुवा चाहिँ त्यसलाई उखेलेर फ्याँकेर फेरि राम्रो बिजन लाउनु पर्छ।
1: हजुर, सरकारले त अहिले त्यसरी मासिएको ठाउँमा कता टाढो टाढोबाट ल्याएर यसको बिजन वितरण गरेर उत्पादनमा बढावा ल्याउनको लागि धेरै प्रयास गर्दै आइरहेको छ। के तपाईँहरूले पनि यो सरकार बाँडिएको बिरुवाहरू पाउँदै हुनुहुन्छ कि हुनुहुन्न?
0: पहिले पहिले हामीले पायौं, तर यो सेरेमला चाहिँ हामीले पाएको थिएन, अन्त यो सेरेमला चाहिँ मैले यो पश्चिम सिक्किमबाट आफै खोजी गरेर अन्त त्यो बिजन ल्याएर अलिक महँगाई पर्दो रहेछ त्यो बिजन चाहिँ, अन्त त्यस्ता हिसाबले रोपेको छु। अब पहिलेबाट डिपार्टमेन्टबाट त अब पायौं, तर त्यो कोही साउने पर्यो, कोही रामसाई कोही गोलसाई, तर त्यो भन्दा चाहिँ यो अर्को बडा दाना सेरेमला नै राम्रो लाग्ने जस्तो बुझेर चाहिँ मैले आफै प्राइभेट ल्याएर रोपेर
1: ल्याएर रोप्नु भयो।
0: हजुर हजुर,
1: यसको बिजनमा कसरी चिन्न सकिन्छ यो अर्को भेराइटी र यो साउने अथवा यो सेरेमलाको भेराइटी कसरी चिन्न सकिन्छ?
0: सकिन्छ नि, यो त अलिकति सेतो सेतो क्वालिटीको हुन्छ, कमलो डाँख्रा परेको हुन्छ,
1: पत्ताबाट पनि
0: पत्ता अलिक डल्लो डल्लो हुन्छ, लामो पत्ता र धेरै अग्लो हुँदैन, अलिक छोटो प्रकारको हुन्छ, अलिक सेतो सेतो परेको हुन्छ, अलगै जनिन्छ यो सेरेमला र अरू जाति।
1: र सरकारले अहिले अब अलैँचीमा पनि बढावा ल्याउनको लागि इन्सेन्टिभको व्यवस्था पनि गरिरहेको छ, र यो इन्सेन्टिभको व्यवस्था गर्दाखेरि तपाईँले कस्तो प्रकारले पाउनु हुँदैछ या छैन, पाउँदाखेरि कसरी पाउनु हुँदैछ?
0: यो त हामीले बेचेका ठाउँमा चाहिँ अब त्यो रसिद उनीहरूले पक्का रसिद दिन्छ, अन्त त्यो दिएर ल्याएर चाहिँ हामीले डिपार्टमेन्टको भाइहरू छ त्यहाँ तिनीहरूलाई सोधी खोजी गरेर अन्त उनीहरूले एनसेन्टी हालिदिन्छ, केजीको 100 का हिसाबले हालिदो रहेछ।
1: हजुर, केजीको 100 हो भने मनको 4,000 रुपियाँ इन्सेन्टिभ पाइयो
0: पाइदो रहेछ।
1: हजुर, यो चाहिँ अब गाउँमै लगेर बेच्नु कि बजारमा लगेर बेच्नु?
0: यो गाउँमा बेच्दा पनि त्यसरी नै हामीले पाउनु पर्छ,
1: र उहाँहरूको संस्थालाई बेच्नु पर्यो,
0: संस्थालाई बेच्नु पर्यो, अनि अथवा बजारमा पनि उनीहरूले एउटा त्यो उनीहरूले लिएको हुन्छ डिपार्टमेन्टबाट के अब पक्का रसिद दिने एनसिडी पस्ने उनीहरूले एउटा लिएकोहरू लिएर बसेको हुन्छ व्यापारीले, तिनीहरूलाई दियो भने चाहिँ हामीले राम्रो प्रकारले पाइन्छ एनसिन्टी।
1: हजुर, र तपाईँले गए साल कति जस्तो उत्पादन गरेर बजारमा बेच्न सक्नुभयो?
0: 10-12 मन बेच्यो।
1: 10-12 मन तपाईँले अलैँची यो गए साल बेच्नु भयो?
0: हजुर।
1: भनेपछि सालाना तपाईँको निकै राम्रो उत्पादन भएको र राम्रै पैसा समाउनु भयो।
0: हजुर।
1: र अलैँची बारीभित्र अरू के कस्ता अन्य बोट बिरुवाहरू अथवा फलफुलहरू लाउन पनि सकिन्छ या सकिँदैन?
0: फलफुलमा त अब अलिक सानो बिरुवा उन्जाल त्यसमा यो बी भन्छ, बी भयो खोर्सानी, यो डल्ले खोर्सानी हुन्छ नि।
1: हजुर हजुर,
0: त्यो डल्ले खोर्सानी लाउन सकिन्छ। अन्त मेरो बारीमा त सन्तोला लगाएको छु। अन्त त्यो अलैँची पनि त्यही भित्र लाउँदाखेरि चाहिँ सन्तोला त्यो अलैँचीलाई सँगसँगै पानी पुग्दो रहेछ, अनि अलैँचीले पनि फसल दिन्छ,
1: सुन्तलाले
0: पनि दिँदो रहेछ।
1: एक खेप मल पानी गर्दाखेरि सुन्तलालाई पनि भयो, यता अलैँचीलाई पनि भयो,
0: हजुर सँगसँगै हुँदो रहेछ।
1: अरू रुखपातहरू पनि त लाउन सकिन्छ?
0: सकिन्छ नि, अब यस्तो घाँसका रुख लाउँदा पनि भएकै छ,
1: यता घाँस पनि भयो, अलैँची पनि फल्यो, अरू फलफुल पनि हुन्छ। र यो अलैँची बारी भित्र चाहिँ कुन चाहिँ रुख रोप्दा यसको लागि फसललाई पनि राम्रो गर्छ?
0: यो फसलका लागि त एउटा बडर भन्ने हुन्छ नि,
1: हजुर,
0: त्यसको चाहिँ बाहिर जरा बेसी जाँदैन, अनि भित्री जरा जाने भएकोले त्यसले चाहिँ अलैँचीलाई स्याहार पनि हुन्छ, घाँस काट्न पनि पाइन्छ। अनि त्यो अलैँची मासिया बेलामा चाहिँ खेती गर्दाखेरि जराले केही पिर गर्दो रहेछ।
1: हजुर हजुर। र यो एउटा सिरिस भन्ने रुख लगाउँदाखेरि पनि अलैँचीलाई त्यसको पत्ताको मल राम्रो हुन्छ भन्छ नि, कतिसम्म सही हो यो?
0: त्यसले त राम्रो गर्छ, मल अरू हाल्नु पर्दैन, तर धेरै औल छ भने चाहिँ अलिक त्यसले चाहिँ फुल सुकाउँदो रहेछ।
1: हजुर।
0: अलिकति कछड कछड जमिनमा लेखमा चाहिँ सिरिसले पनि राम्रो गर्छ, तर अब अलिकति त्यो नभएको ठाउँमा चाहिँ पानी लाउनु पर्छ, गाईको मल हाल्नु पर्छ, त्यस्तै रहेछ।
1: हजुर। यसको फसल उठाउने तरिका कस्तो प्रकारले छ, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
0: यसको फसल त अलिकति मेरो जमिन चाहिँ यहाँ औल परेको हुनाले यही अगस्त लास्टमा टिपाई हुन्छ, त्यसमा अब पहिले एक हप्ता अगाडि पहिले त्यो उसको पुरानो डन्ठा हुन्छ नि,
1: हजुर हजुर, पुरानो बोट,
0: पुरानो बोटको त्यो सुकेको नल,
1: हजुर,
0: त्यो काटेर हटाइदियो, अन्त सफा गर्यो बोट, र अनिखेर एक हप्ताको बादमा टिपाई हुन्छ। टिपाई गरेर पनि अन्त अब यसो थुपारेर चार पाँच दिन पछाडि फुटाउन सुरु गर्यो, फुटायो अनि सुकायो, आफ्नो अब त्यो भट्टी अनुसारको धान लाग्दो रहेछ।
1: अहिले त यो विभागले, जुन हर्टिकल्चर विभागले गाउँ गाउँमा भट्टीको व्यवस्था पनि गरेको छ, के तपाईँहरू त्यही भट्टीमा लगेर सुकाउन लानुहुन्छ कि आफ्नै प्राइभेट भट्टीमा सुकाउनुहुन्छ?
0: त्यो सरकारले दिएको व्यवस्था मिलाएको त सेन्टर सेन्टरमा दिएको हुँदो रहेछ, हामी त्यो काँचो दाना बोकेर जानको झम्मारले आफ्नै तरिकाले यहाँ गाउँले भाइहरूले भट्टी बनाइदिएको छ दाउरा लाएर सुकाउने, म त त्यसमै सुकाउँदछु।
1: त्यो भट्टीमा चाहिँ दाउराको व्यवस्था आफै गर्नु पर्यो?
0: आफै गर्नु पर्यो, तर दाउरा लाउनु भन्दैमा फेरि ठुलो बेसी आगो लाउनु हुँदैन, कम्ती आगोमा चाहिँ सुकाउनु पर्दो रहेछ नि त।
1: हजुर। कति दिनसम्म सुकाउँदा चाहिँ यो सुकेर तयार हुन्छ?
0: त्यो दनादनी आगो लगायो भने त मान्छेले आज सुकाएको भोलि दुई दिनमै उठाइहाल्छ कि,
1: हजुर,
0: तर तीन दिनसम्ममा सुकाएर उठाएको चाहिँ राम्रो हुँदो रहेछ, त्यो चाहिँ अलिकति धुवा लागेर कम्ती मात्रामा आगो लगाएर सुकाएको चाहिँ दाना फुट्दैन पनि रहेछ नि।
1: हजुर हजुर। अब यो सुकाएर यसको पनि त माडमुड पारेर त्यहाँदेखि मात्रै त बोरामा हालिन्छ होइन?
0: हो नि, झन्डी भन्छ त्यो झन्डी चाहिँ, यो सेरेम्लाको चाहिँ फेरि झन्डी बेसी हुँदो रहेछ नि,
1: हजुर हजुर,
0: डल्लो दाना हुन्छ त्यो झन्डी, पुछर पनि भन्छन् झन्डी पनि भन्छन्, त्यो चाहिँ साह्रै बस्दैन, डल्लो गोलो दाना भइहाल्छ।
1: तपाईँले अहिलेसम्म रोप्दै आउनु भएको जुन अनुभव गरे अनुसार सबैभन्दा राम्रो र सजिलो अनि धेरै फल्ने चाहिँ त्यो सेरेम्ना भेराइटी चाहिँ राम्रो लाग्यो?
0: हजुर।
1: र अरू भन्दा बेसी पनि फल्छ यो चाहिँ?
0: यो बेसी फल्छ।
1: हजुर। यसको स्याहार सुसारमा पनि बेसी नै खर्च लाग्छ कि त्यति नै हो?
0: खर्च त केही होइन, ध्यान बेसी दिनुपर्छ, अनि समय समयमा मल हाल्नुपर्छ, अब त्यो जङ्गलमा रोपेको छ भनेर ढुक्कै पर्नु भएन, त्यसलाई बेला बेला गएर झार बेसी आयो भने उखेल पाखेल पार्नु पर्यो, कहाँ पहिलो साल रोपेको ठाउँमा मरेछ भने त्यसलाई फेरि राम्रो खालको बिजन हेरेर छाँटेर रोप्नु पर्यो, त्यति गरेपछि दुई वर्षसम्म चाहिँ अलिक राम्रो ध्यान दिनुपर्छ, त्यहाँदेखि त पर्दैन पनि, त्यसै भइहाल्छ।
1: हजुर हजुर। यो सेरेम्ला चाहिँ अब लेक औल कस्तो जग्गामा चाहिँ राम्रो सजाउँछ?
0: साह्रै लेकमा पनि नहुँदो रहेछ, बोट पनि अझै होचो हुँदो रहेछ, अनि फल पनि कम्ती दिँदो रहेछ, यो कछड कछड जमिनमा चाहिँ राम्रो हुँदो रहेछ।
1: हजुर हजुर। र यसमा तपाईँले भन्नुभयो अघि मल पनि लगाइन्छ है, मल जल पनि लगाइन्छ भनेर, के गाईकै मल राम्रो हुन्छ यो सेरेम्ला अलैँचीलाई पनि?
0: साह्रै राम्रो हुन्छ, गाईकै मल लाउनु पर्छ, अर्थको मल त अब
1: भर्मी कम्पोस्टहरू पनि लगाउँदै गरेको देखिन्छ कतिजनाले।
0: हजुर। झारपात काटेर अब त्यो अलैँची बारीको गाईलाई दियो, घाँस दियो, त्यही मल जम्मा गरेको हुन्छ, त्यो मल चाहिँ अन्त अब अहिले त अब बर्खामा लाउनु पर्दैन, अस्ति यो फेब्रुअरी मार्चतिर चाहिँ त्यो मल चाहिँ लगेर कम्ती धुलो मल सबै बोटमा हाल्नुपर्छ आफ्नो बोट अनुसार, त्यो पनि अलिक सानो बिरुवामा चाहिँ थुप्रो हाल्नु परेन, टुसा राम्रो दिन्छ अनि फल पनि राम्रो दिन्छ।
1: हजुर। अहिले त अब सरकारले होइन, यो हर्टिकल्चर डिपार्टमेन्टले अन्त एमजी नरेगाले पनि बिरुवा वितरण गर्दै गरेको हामी देख्दैछौ, कति ठाउँ स्पाइस बोटले पनि गरेको देख्दैछौ, र तपाईँहरूले चाहिँ अहिले हर्टिकल्चरहरूले यो स्पाइस बोटले बाँडेको बिरुवा अहिले पाउनु भएको छैन? अहिले चाहिँ
0: अहिले हालमा चाहिँ पाएको छैन, तर पहिले मैले पहिले पाएँ।
1: कुन बिरुवा, कुन खालको भेराइटी पाउनु भयो तपाईँले?
0: यो साउने अथवा यो रामसाई गोलसाई भन्ने पाइयो अन्त त्यो लाउँदाखेरि चाहिँ अन्त यो सेरेम्ला पनि मैले लाई हेरेको त यसले चाहिँ राम्रो फसल दियो नि।
1: मतलब सरकारले चाहिँ यो सेरेम्ला चाहिँ वितरण गरेको थिएन,
0: यो गरेको थिएन, अहिले काहीँ सायद गर्दैछ होला अरू अरू जग्गामा, मैले चाहिँ अब आफै ल्याएर बिउ जगाएकोले त्यति जरुरी छैन पनि मैले अहिले बिरुवा पाउनु।
1: हजुर हजुर, र अब यो अलैँचीमा पनि काम गर्न निकै साह्रो छ, कतिजनालाई भनेको बेलामा खेताला पाइँदैन, यसमा पनि धेरै चुनौतीहरू छ, र तपाईँले अनुभव गरे अनुसार अहिलेसम्म तपाईँले पाउनु भएको चुनौतीहरू के कस्ता छन् यो पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
0: यो अहिलेको भाइ बहिनीहरूलाई चाहिँ म त भन्छु, यो रोप्दा ओर्दा बिजन ल्याउँदा त्यो ठाउँ भन्दाखेरि चाहिँ पहिलेको जस्तो तरिकाले हुँदैन, त्यो घोचाले रोपेर हुँदैन, खाल्टा खनेर त्यसमा मल हालेर अनि रोप्नु पर्छ, अनि अलिकति सुक्खा लागेको समयमा यो फेब्रुअरी मार्चतिर चाहिँ पानी हाल्नु पर्छ भनेर त्यही खालको एउटा सन्देश दिन्छु, अनि त्यसै गरी म चाहिँ रोप्छु पनि।
1: हजुर, र अहिले तपाईँले अब धेरै लगाउनु भएको छ, यसबाट पनि त बिजनहरू निस्किन्छ, यो तपाईँ बेच्नुहुन्छ कि सबै रोप्नै मात्रै हुन्छ?
0: यो अगाडिदेखि नै डिमान्ड हुन्छ, मेरो त अगाडिदेखि डिमान्ड हुन्छ, यो खालको बिजन जहाँसुकै पाइएन, यो सेरेम्लाको बिजन चाहिँ मलाई चाहिँ अलिकति दिनुपर्छ भनेर सबले डिमान्ड गर्छन्, उसले मागे अनुसार आफ्नो बारीमा भएको अनुसार, अनि त्यही अनुसारले म त गाउँमै बाँडिदिन्छु नि।
1: हजुर, यो चाहिँ तपाईँले के विभागलाई पनि दिनुहुँदैछ कि यसरी प्राइभेट मात्रै दिनुहुँदैछ?
0: अहिलेसम्म चाहिँ मैले विभागलाई दिएको छुइनँ, गाउँले भाइ बहिनीहरूले चाहिँ अब माग्छन् कति पुग्छ,
1: जस्तो डिमान्ड आउँछ तपाईँले त्यस्तै प्रकारले आफ्नोमा छ भने दिनुहुँदैछ।
0: हजुर हजुर,
1: र आउने दिनहरूमा तपाईँले यस खेती विषयमा कस्तो अझै बढाएर लाने या यसलाई नै यतिमै स्याहार सुसार गर्ने कस्तो योजना तयार पार्नु भएको छ?
0: अब मैले यो आफ्नो बारी जमिनमा त जम्मै त लगाएको छुइनँ, तर अहिले मैले यति लगभग 1.5 एकर लगाएको छु भने अब यो दोस्रो ठाउँमा फेरि यो मर्दै जान्छ, अलिकति बुढो बुढो हुँदै गएपछि तल दुगाना सर्दै गएपछि चाहिँ मैले फेरि अर्को ठाउँ रोप्ने विचार गरेको छु।
1: अझै बढाएर लाने तपाईँको विचार चाहिँ छ?
0: हजुर हजुर,
1: र अब आउने दिनमा है अब ठाउँ छ भने त धेरै बढाउन सकिन्छ, अझै राम्रो दाम आयो भने त आफूलाई पनि जोस बढेर जान्छ, र मलजल पनि आफ्नै गाईहरू पाल्नु भएको छ, त्यहीँबाट मलहरू पनि निस्किहाल्छ
0: निस्किन्छ,
1: र त्यही अलैँची बारीमा भएको घाँसपातले गाई पनि पाल्न सकिन्छ
0: सकिन्छ।
1: र गाई कति छ तपाईँको अहिले?
0: गाई 5-6 छ।
1: त्यो मल चाहिँ तपाईँको सागसब्जी खेती अथवा यही अलैँचीमा लगाउनुहुन्छ?
0: हजुर, सागसब्जीमा लगायो, बाँचेको मल चाहिँ अब पछि अलैँचीमा लगाइदियो, त्यहाँबाट अब केही सागसब्जी पनि त्यहाँबाट हुन्छ, घाँसपातलाई पनि राम्रो हुन्छ, अलिक अलैँचीको त्यो बोटभित्र सन्तला पनि छ भने त्यसलाई पनि राम्रो हुँदो रहेछ, फुल राम्रो दिँदो रहेछ, फल पनि दिँदो रहेछ।
1: हजुर हजुर, र तपाईँले यो अब अलैँची खेती पहिलेदेखि गर्दै आउनु भएको रहेछ, अर्कै अर्कै प्रजातिको फेर्दै फेर्दै, र यो गर्दै गरेको अलैँची खेती विषयमा तपाईँ आफू कतिको सन्तुष्टि भएको महसुस गर्नुहुन्छ?
0: यसमा त म त बहुत खुसी छु, मैले किनभने चोइस गरेर राम्रो जातको अलैँची बिरुवा ल्याएँ, यसमा मेरो बारीमा रोग पसेको छैन, अन्त यसो हेर्छु सबै अरूको भन्दा राम्रो छ मेरोमा, अन्त अरू अरूले त्यो साउने यस्तो अरू अरू जाति रोप्नेहरूले पनि त्यो हटाउँदै मसँग बिरुवा मागेर लगेर रोप्दैछन्, अन्त मेरोमा त अहिलेसम्म जति भएको राम्रो लागिरहेको छ, म खुसी छु।
1: र जति फलेको पनि राम्रो फल्दैछ, दाम पनि तपाईँले राम्रै पाउनुहुँदैछ?
0: हजुर, अरू भन्दा यो 4,000 बेसी पाउँदो रहेछ नि त
1: सेरेम्लामा।
0: हजुर, सेरेम्लामा अब अरू यस्तो अब 22-23 छ भने 25-26 हजार पाउँदो रहेछ यो चाहिँ।
1: हजुर, र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ, र जाँदा जाँदै तपाईँले यत्रो वर्षदेखि अलैँची खेती गर्दै आउनु भएको रहेछ, सँगसँगै सागसब्जी गाई पालन गर्दै आउनु भएको रहेछ, र तपाईँले आफूले गरेको मेहनत परिश्रम अथवा अनुभव गरे अनुसार अहिलेका पढा लिखा भाइ बहिनी अथवा गाउँ समाजमा केही सुझाव सन्देश दिनुपर्दा के कस्तो सुझाव सन्देश दिन चाहनुहुन्छ, यस विषयमा पनि हाम्रा आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
0: यो त म त सबै भाइ बहिनीलाई भन्दैछु, पहिलेको तरिकाले हुँदैन रोपाई, अनि बिजन पनि हामीले राम्रो चोइस गरेर यही खालको अलैँची रोपौं, अन्त यसरी पहिले जस्तो घोचाले रोपेर हुँदैन, त्यसलाई अलिकति खाल्टा बनाएर त्यसमा अलिकति मल हालेर त्यसरी रोप्नुपर्छ, यो पनि फेरि अलिकति 5-6 फुटको ग्यापमा रोप्नु पर्दो रहेछ, अनि सबैलाई मैले भन्दैछु यो रोप्नु पर्दाखेरि यही अलैँची रोपौं, यही अलैँची भाइ बहिनी रोप्नुहोस्, अलिकति यसलाई गोड मेल र पानी अलिक सुखा ठाउँमा त्यही अलिकति ध्यान दिएर पानी लाउनु पर्छ,
1: र यस्तै खालको खेतीपाती गर्दै गयो भने कुनै पनि हामीले अब सानो तिनो नोकरी गर्नुभन्दा यस्तो खेतीपातीमा गाउँ बस्तीमा बस्यो भने आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ र आय स्रोत पनि एउटा राम्रो हुन्छ भन्ने तपाईँको यही सुझाव?
0: हजुर
1: हजुर, र हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ, र जाँदा जाँदै श्रोताहरूलाई एकैछिन मनोरञ्जन गराउँदैछौँ एउटा लोकगीत सुनाएर।

हवस् त श्रोता, यसै लोकगीतका साथ साथमा आजको लागि हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय पनि सकिसकेको छ र आज यहाँहरूलाई हामीले दक्षिण सिक्किमबाट अलैँची खेतीबारे विभिन्न जानकारीहरू प्रस्तुत गर्यौं। आफ्नो बहुमूल्य समय दिएकोमा उहाँलाई हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौ र भोलि फेरि यस्तै नयाँ नौलो विषय लिएर तपाईँहरूको घर आँगनमा फेरि उपस्थित हुने नै छौ। तबसम्मको लागि म कार्यक्रम संचालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: हितिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम, जसको निर्धारित समय यही पूरा हुँदछ।
1: यो सुन्नुहोस् एक सूचना, आकाशवाणी गान्तोक सोसियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोसियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ PHAIR@gmail.com।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनेछ सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 17 तारीक जुलाई 2026 शुक्रबार साँझ 6:05 मा।

यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि भोटिया भाषामा। यसै गरी 6:55 मिनटमा प्रस्तुत गर्नेछौ सामयिक समीक्षा भने 7:05 मिनटमा लिएर उपस्थित हुनेछौ कार्यक्रम हेलो श्रोता। 7:25 मिनटमा सुनाउनेछौ नेपालीमा समाचार। यसै गरी 7:35 मिनटमा पुनः सुनाउनेछौ कार्यक्रम हेलो श्रोताको रहल भाग। 8:00 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार नितिन मुकेश अनि नुसरत फतेह अली खानको युगल आवाजमा केही गीत गजलहरू। यसै गरी 8:30 मिनटमा प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत श्रुति सदोलिकारद्वारा शास्त्रीय गायन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 मिनटमा सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 मिनटमा सुन्नुहुनेछ चर्चाका विषय हे भने 10:00 प्रस्तुत गर्नेछौ आकाशवाणीको गान्तोक केन्द्रबाट हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र रात्रिको ठिक 10:30 मिनटमा आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ। यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो श्रोता, यो सुन्नुहोस् भोलि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। भोलि बिहान 6:30 मिनटमा मंगल ध्वनिका साथमा उपस्थित हुनेछौ भने 6:35 मिनटमा प्रस्तुत गर्नेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात अन्तर्गत विभिन्न भजनहरू। 6:55 अनि 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले संस्कृत अनि हिन्दीमा। 7:05 मिनटमा प्रस्तुत गर्नेछौ पुराना हिन्दी फिल्मी गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 मिनटमा सुनाउनेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। 7:35 मिनटमा प्रस्तुत गर्नेछौ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम। अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि भोटिया भाषामा।

सिक्किम सरकार का शिक्षा, खेलकूद तथा युवा मामला एवं कानून तथा संसदीय मामला विभाग का मंत्री साथ ही नामचीपुंग का विधायक राजू बस्नेतले आज पाकिम स्थित डिकलिंग वरिष्ठ माध्यमिक विद्यालय में सारथी सम्मेलन में प्रमुख अतिथि को रूप में भाग लिन्भयो। कार्यक्रम टाइटन कंपनी लिमिटेड को सहयोग में सारथी 1.0 द्वारा आयोजन गरिएको थियो, जसको उद्देश्य लागू पदार्थ दुरूपयोग रोकथाम, मानसिक कल्याण र सामुदायिक जागरूकता में उत्कृष्ट योगदान पुर्याएकोमा पाकिम जिला का विद्यालय र गाउँका सारथी टोलीहरूको पहिचान र सम्मान गर्नु थियो। यसले लतमुक्त र मानसिक रूपमा स्वस्थ सिक्किम निर्माण गर्ने दृष्टिकोणलाई पनि प्रवर्धन गर्यो। भेलालाई सम्बोधन गर्दै श्री बस्नेतले विद्यार्थी र समुदायहरूमा लागू पदार्थ दुरूपयोग रोकथाम र मानसिक स्वास्थ्य बारे जागरूकता सिर्जना गर्ने सारथी 1.0 को प्रयासको प्रशंसा गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र नेतृत्वमा जागरूकता रोकथाम र सामुदायिक सहभागिता मार्फत लागू पदार्थ दुरूपयोग विरूद्ध लड्न राज्यभर नशा मुक्त सिक्किम पहल लागू भइरहेको वहाँले भन्नुभयो। राज्यमा विज्ञान र गणित शिक्षालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा सिक्किम सरकारको शिक्षा विभागले 16 देखि 21 जुलाई 2026 सम्म भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान आईआईएसईआर पुणेको एक्सपोजर भ्रमण अर्थात व्यवहारिक ज्ञान यात्रामा 36 जना सहभागीहरूको टोली पठाएको छ। राज्य शैक्षिक अनुसन्धान र प्रशिक्षण परिषद एससीईआरटी सिक्किमका निर्देशक डाक्टर शान्तिराम अधिकारीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा राज्यका सबै 6 जिल्लाका विद्यालयहरूबाट छानिएका 33 नवप्रवर्तन च्याम्पियनहरू अर्थात विज्ञान र गणित शिक्षकहरू साथै एससीईआरटी सिक्किमका 2 संकाय सदस्यहरू समावेश छन्। यो भ्रमण आई राइस कार्यक्रमको शिक्षक विकास घटक अन्तर्गत आयोजना गरिएको हो, जसले विज्ञान र गणित शिक्षणमा नवीन सोधपूछ आधारित र प्रायोगिक दृष्टिकोणलाई प्रवर्धन गर्छ। कार्यक्रमलाई राज्य परियोजना कार्यालय समग्र शिक्षा शिक्षा विभाग सिक्किम सरकारद्वारा समर्पित गरिएको छ। 6 दिने कार्यक्रमको अवधिमा सहभागीहरू आईआईएसईआर पुणेका संकाय सदस्य, अनुसन्धानकर्ता र शिक्षा विशेषज्ञहरूसँग अन्तर्क्रियात्मक सत्र, प्रयोगशाला गतिविधि र सोधपूछ आधारित शैक्षिक अभ्यासहरूको प्रदर्शन मार्फत संलग्न हुनेछन्। पाकिमकी जिल्लापाल परी विष्णोईको अध्यक्षतामा जलजीवन मिशन जेजेएम सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक सम्मेलन हलमा सम्पन्न भयो, जसको उद्देश्य यस मिशनको कार्यान्वयनको मूल्यांकन गर्नु, सरोकारवालाहरूबीच समन्वयलाई सुदृढ़ पार्नु र अनलाइन पोर्टल मार्फत कागजात र रिपोर्टिङ संयन्त्र बढ़ाउनु थियो। साथै जिल्लाभरि जलापूर्ति र सरसफाई पूर्वाधारको दिगो व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु थियो। बैठकको क्रममा जिल्लामा जेजेएमको प्रभावकारी र समयमै कार्यान्वयन सुनिश्चित गर्न विभिन्न उपायहरूमाथि पनि छलफल गरियो। बर्फुङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भुटियाले रावंगलास्थित पावर गेस्ट हाउसमा विद्युत आपूर्ति समस्याबारे उच्चस्तरीय समन्वय बैठक गर्नुभयो। विद्युत विभागका वरिष्ठ अधिकारी तथा वन विभागका प्रतिनिधि सहभागी भएको सभामा निरन्तर वर्षाका कारण विभिन्न क्षेत्रमा देखिएको विद्युत अवरोध, प्राविधिक समस्या र क्षतिग्रस्त पूर्वाधार बारे समीक्षा भयो। श्री भुटियाले विद्युत सेवा छिटो पुनस्थापना, नियमित मरम्मत सम्भार र विभागहरू बीचको प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभयो। वन तथा पर्यावरण

0: प्रसारण गरियो। यसले नाम्चीको समृद्ध सांस्कृतिक सम्पदा, पुरातन परम्परा र स्थायी विरासतको जीवन्त उत्सवको शुरूआतलाई जनाउँछ। 16 र 17 जुलाईको लागि तय गरिएको नाम्ची राँके मेला 2026मा बासिन्दाहरू र आगन्तुकहरूलाई आमन्त्रित गरिएको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमवङ सुत गङतोक गोमो ल्याङजुङसा सुटोन सेनङ ओ डेङ्करङ मिलङ।

0: Yambu zula rikzung ta doli lirim sanye lakchal yu ki desan ta nyambu zin lirim ki chenbul na ra gato tawe ten den chiu yi. Deda yambu lungte kan gato le tani ki nyenze nara zo bayi tuji chi.
1: यो आकाशवाणी गान्तोकको समसामयिक विषयको कार्यक्रम सामयिक समीक्षामा अब प्रस्तुत छ वार्ता सिक्किममा विशेष सघन पुनरावलोकन एक समीक्षात्मक टिप्पणी वार्ताकार हुनुहुन्छ डाक्टर पारसमणि दंगाल।

0: इलेक्टर्स में जिनको नोटिस जाने वाला है उनमें से कितने लोगों का नाम डिलीट होगा वो आने वाले टाइम में जब फाइनल पब्लिकेशन होगा रोल का 6 सितंबर को तभी पता चल पाएगा। जिन व्यक्तियों का नाम नहीं आया है और वो लगता है कि नहीं मेरा नाम तो डिलीशन में आ गया है लेकिन मैं एक एलिजिबल वोटर हूं तो उनको टेंशन लेने की जरूरत नहीं है, वो नया फॉर्म 6 भर के जमा कर सकते हैं बीएलओ के थ्रू और वो डॉक्यूमेंट्स अटैच कर सकते हैं। अगर डॉक्यूमेंट्स उनका सही होगा तो उनका नाम ऐड हो जाएगा। हम जितने भी क्लेम्स एंड ऑब्जेक्शन आएंगे वो डीसी के थ्रू हम वीकली बेसिस पे आपको रिपोर्ट भी करेंगे और हमने स्पेशल कैंप भी रखा है। स्पेशल कैंप होगा जहां पे बीएलओ अपने पोलिंग स्टेशन में बैठेंगे और जो भी आप क्लेम ऑब्जेक्शन देना चाहते हैं कि मेरा नाम डिलीशन में आ गया है या मेरा नाम ऐड करना चाहिए या फिर मेरा नाम गलत हो गया सही हो गया जो भी आप क्लेम करना चाहते हैं वो यहां पे 25 जुलाई और 26 जुलाई को जाकर पोलिंग स्टेशन में बीएलओ से मिलकर आप दे सकते हैं।
1: सिक्किम एउटा अन्तर्राष्ट्रिय सीमाना जोड़िएको रणनीतिक राज्य हो। यहाँको जनसांख्यिकी सन्तुलन सधैं संवेदनशील मुद्दा रहँदै आएको छ। एसआईआरको यो सघन संशोधनले गैर सिक्किमेली वा अवैध रूपमा बसोबासो गरिरहेका व्यक्तिहरूलाई मतदाता सूचीमा छिर्नबाट रोक्ने बलियो एउटा फिल्टरको काम गरेको छ। घर घरमै पुगेर भौतिक प्रमाणीकरण गरिएकाले कागजातको दुरूपयोग गर्ने सम्भावना निकै न्यून भएको छ। यस ड्राफ्ट सूचीले गान्तोक, पाकिम र नाम्ची जस्ता शहरी क्षेत्रहरूमा मतदाताको चाप र दुर्गम क्षेत्रहरूमा मतदाता संख्याको संकुचनलाई स्पष्ट पार्नेछ जसले भविष्यमा निर्वाचन क्षेत्रहरूको पुनर्गठनमा समेत ठूलो असर पार्ने सम्भावना देखाउँदछ। यो ड्राफ्ट सूची सार्वजनिक भएपछि सिक्किमका प्रमुख राजनीतिक दलहरूभित्र आन्तरिक जोड़ घटाउ तीव्र बनेको छ। धेरै जसो क्षेत्रमा 500 देखि 1500 सम्म मतदाताको संख्या तलमाथि भएको छ। सिक्किम जस्तो सानो राज्यमा जहाँ विधानसभा चुनावमा हारजितको अन्तर कतिपय अवस्थामा 100 भन्दा कम मतको हुन्छ त्यहाँ यो 8% हेरफेरले पुराना सबै चुनावी गणितहरू उल्ट्याइदिन सक्छ। जुलाई 1, 2026 योग्यता निर्धारण गर्ने मिति मानिएकाले हजारौं नयाँ युवाहरू सूचीमा थपिने सम्भावना रहेको छ। प्रविधि प्रेमी र विचारधारा भन्दा मुद्दामा आधारित राजनीति रूचाउने यो नयाँ पुस्तालाई कसरी फकाउने भन्नेमा दलहरू अलमलमा देखिन्छन्। निर्वाचन विभागले यसपटक परम्परागत शैलीभन्दा माथि उठेर प्रविधिको उच्च प्रयोग गरेको छ। ड्राफ्ट सूचीलाई क्यूआर कोड मार्फत मोबाइलमै उपलब्ध गराउनु र अनलाइन पोर्टललाई सुदृढ पार्नुले सुशासनको राम्रो उदाहरण प्रस्तुत गर्दछ। यसले गर्दा नागरिकहरूले नाम जाँच गर्न सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। यद्यपि ग्रामीण क्षेत्रमा कमजोर इन्टरनेट कनेक्टिभिटी र डिजिटल साक्षरताको अभाव अझै पनि एउटा चुनौतीका रूपमा कायमै छ जसका लागि बुथ लेभल अधिकारी बीएलओहरूको सक्रियता अनिवार्य देखिन्छ। सिक्किममा जारी यो स्पेशल इन्टेन्सिभ रिभिजन एसआईआर केवल निर्वाचन आयोगको नियमित प्रशासनिक काम मात्र होइन यो सिक्किम राज्यको लोकतन्त्रलाई परिपक्व बनाउने एउटा महाअभियान पनि हो। अबको मुख्य चरण भनेको अगस्त 4 सम्मको समय सीमा हो। यो अवधिमा राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई सक्रिय बनाएर बहिष्करण सूचीमा परेका वास्तविक मतदाताहरूको नाम सच्याउन सहयोग गर्नुपर्ने हुन्छ। राज्य बाहिर रहेका सिक्किमेलीहरूले अनलाइन माध्यमबाट आफ्नो नाम सुनिश्चित गर्नुपर्ने हुन्छ। सफा र शुद्ध मतदाता सूची नै स्वच्छ सरकारको प्रस्थान बिन्दु हो। एसआईआरको पहिलो चरणले आधार तयार पारिसकेको छ। अब यस ड्राफ्ट सूचीलाई केलाएर अन्तिम रूप दिने जिम्मेवारी सिक्किमे जनताको हो। यदि यसपटक त्रुटि रहित सूची तयार भयो भने यसले आगामी वर्षहरूका लागि सिक्किमको राजनीतिलाई अझ बढ़ी पारदर्शी सुरक्षित र जनमुखी बनाउने निश्चित छ।
2: समसामयिक विषयको कार्यक्रम सामयिक समीक्षामा अहिले सुन्नुभयो वार्ता सिक्किममा विशेष सघन पुनरावलोकन एक समीक्षात्मक टिप्पणी। वार्ताकार हुनुहुन्थ्यो डाक्टर पारसमणि दंगाल। यो आकाशवाणी गान्तोक हो।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहने

हेतिन्जेल सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो श्रोता। यसको रहल भाग सुन्नुहुनेछ अहिले 7:35 मा। अब केही क्षणमा सुन्नुहुनेछ नेपालीमा समाचार।

0: यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। मन्त्री परिषदले हाइब्रिड एन्युटी मोडल, मोबाइल फोन निर्माण योजना, दुई बहुट्र्याकिङ परियोजनाहरू र यूरियाको लागि राष्ट्रिय लगानी नीतिलाई दियो स्वीकृति। भारत र बेलायत बीच आजदेखि व्यापक आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता भयो लागू। आज स्किल इण्डिया मिशनको 11 वार्षिकोत्सव मनाइन्दै अनि फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल। केन्द्रीय मन्त्री परिषदले आज राष्ट्रिय राजमार्ग 19 र उत्तर प्रदेशको वाराणसी रिङ रोड बीचको 46 किलोमिटर भन्दा बढ़ीको 6 लेनको ग्रीनफील्ड एलिभेटेड करिडोरलाई हाइब्रिड एन्युटी मोडलमा स्वीकृत गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यस परियोजनाले राजमार्ग 19 र वाराणसी रिङ रोड बीच निर्बाध कनेक्टिभिटी प्रदान गर्ने, शहरको सड़क सञ्जाललाई उल्लेखनीय रूपमा कम गर्ने र शहरी गतिशीलतामा सुधार गर्ने जानकारी दिनुभयो। मन्त्री परिषदले 62,500 करोड़ रूपियाँको बजेट विनियोजन भएको मोबाइल फोन निर्माण योजनालाई पनि स्वीकृति दिएको छ। श्री वैष्णवले यो योजना आगामी 5 वर्षसम्म लागू हुने बताउनुभयो। यस योजनाले देशमा मोबाइल फोन उत्पादनको लागि योग्य बिक्रीमा 2.25%देखि 5%सम्म प्रोत्साहन सहयोग प्रदान गर्नेछ। यस योजनाले आफ्नो कार्यकालमा लगभग 39 लाख करोड़को संचयी मोबाइल फोन उत्पादन र लगभग 60,000 प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
1: मोबाइल फोन मैन्युफैक्चरिंग स्कीम, इसमें 62,500 करोड़ रुपीज का लेआउट हुआ है। आप सब जानते हैं कि इन 10 वर्षों में मैसिव चेंज आया इलेक्ट्रॉनिक्स मैन्युफैक्चरिंग में। 7 गुना मैन्युफैक्चरिंग बढ़ी, प्रोडक्शन बढ़ा और 11 गुना एक्सपोर्ट बढ़ा 2014 के कंपैरिजन में। और भारत जो मोबाइल फोन इम्पोर्टर था, आज नेट एक्सपोर्टर बन गया है और सेकेंड लार्जेस्ट मैन्युफैक्चरर बन गया है भारत मोबाइल फोन का।
0: मन्त्री परिषदले भारतीय रेलमार्गलाई लगभग 145 किलोमिटर विस्तार गर्ने दुई बहुट्र्याकिङ परियोजनाहरू ओडिशा र झारखण्डका 4 जिल्लाहरूलाई समेट्ने अनुमोदन गरेको छ। यस परियोजनामा ओडिशाको पारादीप हरिदासपुर दोहोरो लाइन र झारखण्डको राजखर सावन डाङ्गो आपोसी चौथो लाइन समावेश छन्। यी परियोजनाहरू 2030-31सम्ममा पूरा हुने अपेक्षा गरिएको छ। मन्त्री परिषदले आत्मनिर्भर भारत यूरिया 2026को लागि राष्ट्रिय लगानी नीतिलाई पनि स्वीकृत गरेको छ। यस नीतिले देशमा ग्यासमा आधारित यूरिया उत्पादन एकाईहरू स्थापना गर्न यूरिया क्षेत्रमा नयाँ लगानीलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ, जसले आत्मनिर्भरताको लक्ष्य हासिल गर्न मदद गर्नेछ। नयाँ नीतिमा अधिक पारदर्शिताका लागि निश्चित र परिवर्तनशील लागतहरू छुट्याउने जस्ता प्रमुख परिवर्तनहरू समावेश छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा सौश्रुतम 2026को उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजको हितका लागि आयुर्वेदका नवीनतम प्रविधिहरू अपनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपतिले केन्द्र सरकारले आयुर्वेद र योगलाई विश्वव्यापी मंचमा नयाँ ऊर्जाका साथ स्थापित र आयुर्वेदिक शल्यक्रियाको प्राचीन परम्परालाई वैज्ञानिक स्तरमा स्थापित गर्ने प्रयास भइरहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र बेलायत बीच आजदेखि लागू भएको व्यापक आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता एक महत्वपूर्ण क्षण हो भन्नुभयो। यस सम्झौताले भारतका किसान, उद्यमी र एमएसएमईहरूलाई नयाँ गति दिनुका साथै धेरै जीवन्त क्षेत्रहरूले बेलायतको बजारमा बलियो पहुँच प्राप्त गर्नेछ। यसले प्रविधि, व्यावसायिक सेवा र नवप्रवर्तनमा सहयोगलाई पनि गहिरो बनाउनुका साथै दक्ष भारतीय प्रतिभाको लागि बढ़दो गतिशीलता प्रदान गर्नेछ। प्रधानमन्त्रीले आज लागू भएको सामाजिक सुरक्षा सम्बन्धी सम्झौताले बेलायतमा अस्थायी रूपमा काम गर्ने भारतीय पेशेवरहरूलाई अमूल्य सहयोग प्रदान गर्नुका साथै भारतीय उद्यमहरूको प्रतिस्पर्धात्मकतालाई पनि बलियो बनाउनेछ भन्नुभयो। हाम्रो संवाददाताबाट थप रिपोर्ट।
2: भारत और ब्रिटेन के बीच

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्स देखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब प्रस्तुत गर्दैछौ शास्त्रीय गायनका कार्यक्रम सुर संसार अन्तर्गत गायक कलाकार परविन सुल्ताना अनि गुरू चरण राजद्वारा शास्त्रीय गायन।

सम्बन्धी एक सूचना आगामी तारीक 17 जुलाई 2026 शुक्रबार साझा 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षा याममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 17 जुलाई 2026 शुक्रबार साझा 6:05 अनि फोन नम्बर छ 0359220117। सूचना पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ। अब प्रस्तुत छ कार्यक्रम हिन्दी फिल्मी गीतको, जस अन्तर्गत सुनाउनेछौ विभिन्न हिन्दी गीतहरू। त श्रोता, कार्यक्रमको शुरूआत गरौं यो पहिलो गीतबाट, जुन गीतलाई लिएका छौ फिल्म डार्लिङबाट गायक कलाकार हिमेश रेशमिया अनि तुलसी कुमारको आवाजमा।

अब सुनाउन गइरहेका छौं फिल्म प्रीतमबाट गायक कलाकार दलेर मेहन्दी अनि ऋचा शर्माको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

सुन्दै हुनुहुन्थ्यो फिल्म रहना है तेरे दिल में बाटा गायक कलाकार बोम्बे जयश्रीको आवाजमा गीत। अब प्रस्तुत छ फिल्म प्रेम प्रतिज्ञा बाटा गायक कलाकार बप्पी लेहरीको आवाजमा। त श्रोता, गीत सुनेर मनोरञ्जन लिँदै कार्यक्रम सुनेर अन्तिमसम्म साथ दिनुहुन्छ भनी आशा राखेका छौं। त श्रोता, स्वीकार्नुहोस् यो गीत।

गीत सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। त श्रोता सुनौ, कार्यक्रमको यो अन्तिम गीत फिल्म क्या यही प्यार है बाट गायक कलाकार बाबुल सुप्रियो अनि अल्का याग्निको आवाजमा

हवस् त श्रोता, प्रस्तुत गीतका साथै कार्यक्रम हिन्दी फिल्म गीत आजलाई यति नै। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुने लागिरहेको छ। यसका साथै आजका अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।

भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।